0: दुई पटक फेर्ने, घर वरपर रहेका पानी जम्ने खाल्डा खुल्डी पुर्ने र ढल पोखरी लगायत धेरै पानी जमेको ठाउँमा जलेको मोबिल वा मट्टीतेल हाल्ने गर्नुपर्दछ। थप जानकारीका लागि स्वास्थ्य कार्यालय पश्चिम नवलपरासी।
1: मैया, ए मैया।
2: हजुर, के भो?
1: छ नि, अब दाँत मुख र गिजाको उपचारका लागि बुटोल भैरवा जानै नपर्ने भो। परासीमै पहिलो पटक सिटी डेन्टल तथा ओरल मेक्जिलो फेसियल सेन्टर खुलेको रहेछ नि।
3: हाम्रा सेवाहरू दैनिक रूपमा डेन्टल सर्जनद्वारा दन्त परीक्षण, दाँतको एक्सरे, दाँत सफा गर्ने टल्काउने, किरा लागेको दाँत भरिने, दुखेको दाँतको जरैदेखि आरसीटी उपचार, भर्न नमिल्ने दाँतलाई निकाल्ने,
2: साथै मुखमा भएको घाउ खटिराको उपचार, मुख सानो खुल्ने समस्याको उपचार, कृत्रिम दाँत राखिने र बाङ्गोटिङ्गो दाँत मिलाउने।
4: काठमाडौँ मेडिकल कलेज टिचिङ हस्पिटलमा अध्ययन गर्नुभएका बिडिएस डेन्टल सर्जन डाक्टर निसार खान प्रत्येक दिन आउनुहुन्छ। समयमा दाँतको चेक गराई मौकाको फाइदा उठाउनुहोस्।
2: सम्पर्क सिटी डेन्टल तथा ओरल मेक्जिलो फेसियल सेन्टर, रामग्राम 3 परासी सुनवल रोड, स्वास्थ्य कार्यालयको अगाडि। मोबाइल 9803231।
3: विशेषज्ञ सेवा सहितको उपचारका लागि भैरव फार्मेसी, बुद्ध चोक, परासी। काठमाडौँको ह्याम्स र मेट्रो अस्पतालमा कार्यरत सुगर, थाइराइड तथा हर्मोन रोग वरिष्ठ विशेषज्ञ डाक्टर विनय भट्टराई प्रत्येक महिनाको तेस्रो शुक्रबार र शनिबार बिहान, नसा टाउको तथा मनोरोग वरिष्ठ विशेषज्ञ डाक्टर सन्दीप वर्मा प्रत्येक महिनाको तेस्रो शनिबार, बाल रोग विशेषज्ञ डाक्टर ब्रिज कुमार यादव प्रत्येक दिन बिहान र साँझ, नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विशेष रेग्मी प्रत्येक दिन बिहान साँझ, महिला तथा प्रसूति रोग वरिष्ठ विशेषज्ञ डाक्टर निशान्त ठाकुर प्रत्येक महिनाको पहिलो र चौथो शनिबार आउनुहुन्छ। हामी कहाँ आइभीएफ प्रविधिबाट गर्भ राखिने, बाँझोपन परीक्षण, दूरबीनबाट पाठेघर परीक्षण, पाठेघरमा मासु पलाएको पानी जमेको उपचार, क्यान्सरको परीक्षण, मुटु रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हायजूबाट मुटुको इसिजी गरिनुका साथै इको पनि गरिन्छ। यसका साथै हाड जोर्नी, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर सुदर्शन पाण्डे हरेक शनिबार र देवदह मेडिकल कलेज तथा प्रादेशिक अस्पताल बुटवलमा कार्यरत डाक्टर कृष्ण कुमार यादव हरेक दिन बिहान र साँझ भैरव फार्मेसीमा आउनुहुन्छ। साथै हामी कहाँ सुगर, थाइराइड, गर्भ, कलेज किडनी, सुगरको 3 महिने SBA1C परीक्षण गरिनुका साथै होल बडी परीक्षण पनि गरिन्छ। अनुभवी विशेषज्ञ डाक्टरबाट स्वास्थ्य समस्या जाँच गराउन र उपचारका लागि भैरव फार्मेसीलाई सम्झनुहोस्।
5: थप जानकारीका लागि भैरव फार्मेसी, रामग्राम 5 परासी बुद्ध चोक, सम्पर्क 9857045505।
2: पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि ओम आयल स्टोर परासीलाई सम्झनुहोस्। हामी कहाँ पेट्रोल, डिजेल लगायतका अन्य पेट्रोलियम पदार्थहरू सुपथ मूल्यमा उपलब्ध गराइन्छ। स्थान ओम आयल स्टोर, रामग्राम 5 परासी बाइपास रोड, हाट बजार नजिकै। संचालक वीरेन्द्र यादव, सम्पर्क नम्बर 9857023031।
6: तहके मालूम बा हो मैडम, कपड़ा के साफ और चमकदार बनावे खातिर हरदम सफेद वाशिंग पाउडर ही लगाए चाहिए।
7: सही काला हो, सफेद सरफ कपड़ा के मुलायम बनौले के साथ सुगंध भी बहुत अच्छा देला।
8: जी हाँ, चाहे वाशिंग मशीन के खातिर होखे वा हाथ से कपड़ा धोए के लिए एक बेर जरूर प्रयोग कर जा सफेद सरफ, जवन ठूठी बारी बरगदमा लगाए गाँव से लेके शहर बाजार तक हरेक दुकान पर उपलब्ध बा।
6: सफेद वाशिंग पाउडर आधा केजी से लेके 1, 2, 3, 4 केजी तक बाजार में उपलब्ध बा। साथ में 4 केजी सरफ खरीद कैले पर प्लास्टिक के बाल्टी फ्री।
7: उत्पादक शांतिनाथ डिटर्जेंट प्रणाली, कलकत्ता भारत। संपर्क के लिए व्हाट्सएप नंबर +91 78 80 91 99 84।
9: हेलो, हेमलक ट्रावल्स हो?
10: हो हजुर।
9: सुनु न, एउटा दुबईको प्लेन टिकट चाहिएको थियो, अनि भैरवा टु काठमाडौँको लागि दुईवटा टिकट पनि
10: भइहाल्छ।
11: हजुर, हेमलक इन्टरनेशनल टुर एन्ड ट्राभल्स भुमैमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई टिकट, अनलाइन श्रम स्वीकृति, टिकट कन्फर्म, टुर प्याकेज, होटल बुकिङ, भिजा सर्भिस, अनलाइन सम्बन्धी सम्पूर्ण काम गरिनुका साथै स्कर्पियो, जीप, कार भाडामा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
10: सुन्नुहोस् त, टिकटको मिति सार्नु परेमा पनि हामीलाई सम्झनुहोस्। हेमलक इन्टरनेशनल टुर एन्ड ट्राभल्स, सुनोल 12 भुमई, म्यानेजिङ डाइरेक्टर भोला पराजुली, फोन नम्बर 0874150001 र मोबाइल 9857045546।
11: हेमलक, तपाईँको यात्राको विश्वासिलो सारथी।

0: जीवनको हरेक रङ्गमा नेपालीपनको मिठास रंगाउँदै देश मेरो एभरेस्ट।
1: अहिले मध्याह्नको 12 बज्यो।
2: एक्सट्रीम एनर्जी ड्रिंक।
3: एक्सट्रीम एनर्जी ड्रिंक। टेस्ट द डिफरेंस, फील द एनर्जी।
4: रेडियो परासी 90.2 मेगाहर्ज प्रगति को संवाहक।
5: जहाजमा आगलागी 25 जनाको ज्यान गयो, 5 जना घाइते र एनभिएलको फाइनल प्रवेशका लागि आज काठमाडौँ र कर्णालीले खेल्दै। नेपाल खबरमा अब पुरा खबर। सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाको हुङ्गा खोलामा पहिरो खसेर बनेको ड्यामबाट पानी बग्न थालेको छ। बिहान केही बेर पुरै थुनिएको खोला अहिले बग्न थालेको हो। महाकुलुङको छिमेकी गाउँपालिका थुलुङ दुधकोसी वडा नम्बर 7 का अध्यक्ष भोजराज कार्कीले उज्यालोलाई दिएको जानकारी अनुसार झन्डै 40 मिटरसम्म पानी जमेपछि अहिले पानी बग्न थालेको छ। तर थुनिएको ड्याम भत्कियो भने बाढी आउने जोखिम कायमै रहेको उहाँले बताउनुभयो। हुङ्गा खोला महाकुलुङ र सोताङ हुँदै दुधकोसी नदीमा मिसिन्छ, त्यसैले हुङ्गा तथा दुधकोसी नदीको तटीय क्षेत्रमा नजान र उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ। बाढी पूर्वानुमान महाशाखाले पनि हुङ्गा खोला र दुधकोसी नदी तटीय क्षेत्रमा अर्को सूचना नआउँदासम्म सतर्कता अपनाउन भनेको छ। यसैबीच आज देशका विभिन्न जिल्लामा रहेका ससाना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढ्ने र केही ठाउँमा आकस्मिक बाढी आउन सक्ने जोखिम छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार आज ताप्लेजुङ, पाँचथर, तेह्रथुम, सङ्खुवासभा, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी र उदयपुर का साथै रामेछाप, दोलखा, काभ्रे, काठमाडौँ उपत्यकाका 3 वटै जिल्ला सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोर्खा, मकवानपुर, चितवन र नवलपरासी पूर्व तथा पश्चिमका ससाना नदीमा बहाव बढ्न सक्ने सम्भावना छ। त्यसै गरी रूपन्देही, पाल्पा, तनहुँ, स्याङ्जा, लमजुङ, कास्की, पर्वत, गुल्मी, बागलुङ, म्याग्दी तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका मुगु, जुम्ला, कालीकोट, बाजुरा, हुम्ला, बझाङ, दार्चुला, बैतडी, डडेलधुरा र डोटी आसपासका ससाना नदी तथा खोलामा पनि बहाव उल्लेखनीय रूपमा बढ्ने पूर्वानुमान छ। यी जिल्लामा बाढीको आकस्मिक जोखिम रहेकाले नदी तथा खोलाको आसपास तटीय क्षेत्र र कमजोर भौगोलिक अवस्था भएका ठाउँमा विशेष सतर्कता अप्नाउन आग्रह गरिएको छ। आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै बाढी पूर्वानुमान महाशाखाका अनुसार नेपाल चीन सीमा नजिकैको टिमुरे क्षेत्रमा सिसी क्यामेरा जडान गरी नदीको निगरानी पनि सुरु गरिएको छ। कारोबार हुने हप्ताको अन्तिम दिन आज सुनको भाउ 4,800 रुपियाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज सुन तोलाको 3,01,000 रुपियाँमा कारोबार भइरहेको छ। हिजो सुनको भाउ तोलामा 3,400 रुपियाँले बढेर 3,05,800 रुपियाँ पुगेको थियो। अस्ति बुधबार सुन तोलामा 3,000 रुपियाँले घटेर 3,02,400 रुपियाँमा कारोबार भयो। मङ्गलबार सुन तोलामा 3,500 रुपियाँले बढेर 3,05,400 रुपियाँ पुगेको थियो। यस्तै सोमबार सुनको भाउ तोलामा 2,400 रुपियाँले घटेर 3,01,900 रुपियाँमा कारोबार भएको हो। यस्तै पहिलो दिन आइतबार भने सुन तोलामा 3,100 रुपियाँले घटेर 3,04,300 रुपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाउ पनि घटेको छ। महासङ्घका अनुसार आज चाँदीको भाउ तोलामा 255 रुपियाँले घटेर 4,600 रुपियाँमा कारोबार भइरहेको छ। हिजो चाँदीको भाउ तोलाको 4,855 रुपियाँ थियो। नेपालमा पछिल्लो समय सूचना प्रविधिको क्षेत्रमा विदेशी लगानीकर्ताको आकर्षण बढ्दै गएको पाइएको छ। उद्योग विभागका अनुसार सूचना प्रविधि क्षेत्रमा विदेशी लगानीका लागि लगानीकर्ताको प्रमुख रोजाइमा पर्न थालेको छ। आर्थिक वर्ष 82-83 विदेशी उद्योग तथा लगानीकर्ताबाट नेपालमा 58 अर्ब रुपियाँ बराबरको विदेशी लगानीको प्रतिबद्धता प्राप्त भएको छ। यो अवधिमा विभिन्न क्षेत्रमा सञ्चालन हुने 1,116 परियोजनाका लागि वैदेशिक लगानीको प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ। यसमध्ये सूचना प्रविधि क्षेत्रका मात्रै 727 परियोजना रहेका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा प्रधानमन्त्री शाह र न्युजिल्यान्डका प्रधानमन्त्री बीच टेलिफोन वार्ता, चितवनमा कारमा आग लागि हुँदा चालकको ज्यान गयो लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
6: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना। स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
7: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
6: फोन नम्बर 0825562601 98578 35990 98578 31684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट एन्ट्रान्स लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सिट रिक्त रहेको हुँदा आइओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपिआईबाट सुरु गरौँ।
2: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवन, फोन नम्बर 056-421-261, 596-617,
1: मोबाइल 98550-6076, 98550-6079, 98511-62594, 98510-5422।
3: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले पहिरोले थुनिएको सोलुखुम्बुको हुङ्गा खोला बग्न थाल्यो, जोखिम भने कायमै, सुनको भाव आज एकै दिन 4,800 रुपियाँले घट्यो लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। प्रधानमन्त्री बालेन्द्र शाह र न्युजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सन बीच टेलिफोन वार्ता भएको छ। प्रधानमन्त्री शाहले आफ्ना समकक्षीलाई भोटेकोसी बाढीपछि खोज, उद्धार, राहत तथा पुनस्थापनाका कार्यहरू तीव्र पारिएको जानकारी दिँदै न्युजिल्याण्डका नागरिक सहित बेपत्ता विदेशीहरूको खोजीलाई उच्च प्राथमिकताका साथ काम भइरहेको बताउनुभयो। प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री शाहले न्युजिल्याण्डले उपलब्ध गराएको 20 लाख न्युजिल्याण्ड डलर बराबरको मानवीय सहायताका निमित्त प्रधानमन्त्रीले लक्सनप्रति कृतज्ञता व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री शाहले जलवायुजन्य विपदका दृष्टिले नेपाल उच्च संवेदनशील राष्ट्रको रूपमा रहेको जानकारी दिँदै अन्तर्राष्ट्रिय मञ्चहरूमा जलवायुजन्य क्षति तथा नोक्सानी वित्तीय सहयोगका लागि न्युजिल्याण्ड सरकारको रचनात्मक भूमिका रहने विश्वास व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री लक्सनले नेपालले भोग्नु परेको विषम परिस्थितिप्रति दुःख व्यक्त गर्दै न्युजिल्याण्ड सरकार तथा त्यहाँका नागरिकका तर्फबाट संवेदना र एकबद्धता प्रकट गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। चितवनको भरतपुर महानगरपालिका 9 को पूर्वपश्चिम राजमार्गमा कारमा आगलागी हुँदा चालकको ज्यान गएको छ। आज बिहान बागमती प्रदेश 01030 55 79 नम्बरको कारमा अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। आगलागीमा परि कारभित्र रहेका चालकको घटनास्थलमै ज्यान गएको छ। अब विदेशको खबर। चीनको पूर्वी तटीय सहर छिङताओको पानी जहाज मर्मत केन्द्रमा राखिएको विदेशी मालवाहक जहाजमा ठूलो आगलागी हुँदा 25 जनाको ज्यान गएको छ। घटनामा 5 जना घाइते भएका छन्। स्थानीय अधिकारीहरूका अनुसार हिजो झण्डै 11:15 चाइना स्टेट सिपिङ कर्पोरेसन छिङताओ बिहाई सिपिङमा मर्मतका लागि राखिएको जहाजमा आगलागी भएको हो। आगलागी हुँदा जहाजमा 42 जना चढेका थिए। घटना लगत्तै आपतकालीन व्यवस्थापन दमकल प्रहरी तथा स्वास्थ्यकर्मीको टोलीले उद्धार गरेको र उद्धार टोलीले 12 जनालाई सकुशल बाहिर निकालेको थियो भने घाइते 5 जनालाई अस्पताल पुर्याएको थियो। उनीहरूको अवस्था स्थिर र खतरामुक्त रहेको चिकित्सकले बताएका छन्। अब खेल खबर। नेपाल भलिबल लिग एनभिएलको फाइनल प्रवेशका लागि आज काठमाडौँ रेड्स र कर्णाली शिवराजले खेल्दैछन्। त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा खेल आज बेलुकी 6 बजे सुरु हुनेछ। लिग चरणमा 5-5 खेल जितेका दुवै टोलीले 4 खेलमा जित र 1 खेलमा हार बेहोरेका छन्। लिग चरणमा काठमाडौँले कर्णालीलाई 3-2 सेटले पराजित गरेको हो। काठमाडौँ त्यही नतिजालाई निरन्तरता दिँदै फाइनल पुग्ने लक्ष्यमा छ भने कर्णाले लिग चरणको हारको बदला लिँदै उपाधि यात्रालाई बलियो बनाउने योजनामा छ। आजको खेल जित्नेले उपाधिका लागि भोलि अन्नपूर्ण स्पाइकर किङ्ससँग प्रतिस्पर्धा गर्नेछ। अङ्क तालिकाको शीर्ष स्थानमा रहेको अन्नपूर्ण हिजो नै फाइनलमा पुगिसकेको छ। नेपालमा पुरुष भलिबलको फ्रेन्चाइज लिग पहिलोपटक आयोजना भएको हो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। पहिरोले थुनिएको सोलुखुम्बुको हुङ्गा खोला बग्न थाल्यो, जोखिम भने कायमै, आज 40 भन्दा बढी जिल्लामा बाढीको जोखिम। सुनको भाव आज एकै दिन 4,800 रुपियाँले घट्यो, सुनतोलाको 3,01,000 रुपियाँमा कारोबार। सूचना प्रविधिमा विदेशी लगानीकर्ताको आकर्षण बढ्दै गएको वर्ष विदेशी लगानीकर्ताबाट 58 अर्ब बराबरको प्रतिबद्धता। चिनको छिङताओमा मालवाहक जहाजमा आग लागि 25 जनाको ज्यान गयो, 5 जना घाइते। र एनबिएलको फाइनल प्रवेशका लागि आज काठमाडौँ र कर्णालीले खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो, दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क।
2: सर्पको टोकाईबाट बस्न खेतबारीको काम गर्दा विशेष ध्यान दियौँ। रातको समयमा बत्ती बालेर मात्रै हिँड्ने गरौँ। सम्भव भएसम्म भुइँमा नसुतौँ। झुल लगाएर सुत्ने बानी गरौँ।
3: जुत्ता लगाउनु अघि जुत्ताभित्र राम्रोसँग हेरौँ। सम्भव भएसम्म घरका झ्याल ढोकामा जाली राखौँ। वरपर घाँसपात र झारपात काटेर सफा राखौँ। सर्पले टोकिहालेमा टोकेको ठाउँलाई चल्न नदिई स्थिर राखौँ। काट्ने, चुस्ने र बाँध्ने नगरौँ। बिरामीलाई उपचार हुन्छ, आत्तिनु हुँदैन भन्ने खालको आत्मविश्वास कायम राख्न सहयोग गरौँ। धामी झाँक्री र अरू घरेलु उपचारतिर नलागी जति सक्दो चाँडो अस्पताल वा सर्पदंश उपचार केन्द्र पुर्याउँ।
4: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
5: कृषि मन्त्र नार्कसँग
3: बाढीका कारण मरेका पशुपन्छी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशुपन्छीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्।

0: सामुदायिक रेडियो परासी 90.2 मेगाहर्ज
1: हरे कृष्ण जप्दै कता हिँड्नु भयो बुवा
2: ये बाबु नातिको दाँत दुखेर हरे कृष्ण डेन्टलतिर हिँडेको मैले यही दाँतको समस्याले कति दुःख पाएँ अब हरे कृष्णमा जाने बित्तिकै ट्वाक्कै ठिक भयो त्यही भएर नातिलाई पनि लिएर हिँडेको
3: हो अब सबैले भन्छन् हरे कृष्ण हामी कहाँ अत्याधुनिक मेसिनद्वारा दाँतको चेक जाँच गरी बाङ्गोटिङ्गो दाँतलाई सिधा बनाउने आरसिटी डेन्टल इम्प्लान्ट दाँतमा सिमेन्ट भर्ने दाँतको सफाई लगायत दाँत सम्बन्धी हरेक किसिमका समस्या तथा रोगहरूको उपचार गरिन्छ
4: पुनश्च डाक्टर विकास ढुङ्गाना र सन्जु बस्याल सहित विशेषज्ञ डाक्टरहरूद्वारा दाँत मुख तथा गिजाको उपचारमा 25% छुटको व्यवस्था छ
5: थप जानकारीका लागि हरे कृष्ण डेन्टल प्राली रामग्राम 3 परासी बुद्ध चोक एभरग्रिन हस्पिटल परिसरमा निर्देशक श्याम कुमार बस्याल 98 5 10 38 135
6: नवलपरासी उद्योग वाणिज्य सङ्घको अनुरोध आदरणीय उद्योगी व्यापारी व्यवसायी महानुभावहरू आफ्नो उद्योग व्यापार व्यवसायको वस्तु तथा सेवाको बिक्री वितरणको क्रममा ग्राहकहरूले क्युआर माध्यमबाट भुक्तानी दिँदा भुक्तानी अनिवार्य रूपमा लिनुहुन जानकारी गराउँदछौँ साथै क्युआर रकम कारोबार आफ्नो फर्मको ब्याङ्क खाताबाट गर्नुहुन समेत जानकारी गराउँदछौँ महासचिव भोला पराजुली नवलपरासी उद्योग वाणिज्य सङ्घ
5: पदार्थको सहज आपूर्तिका लागि ओम आयल स्टोर परासीलाई सम्झनुहोस् हामी कहाँ पेट्रोल डिजेल लगायतका अन्य पेट्रोलियम पदार्थहरू सुपथ मूल्यमा उपलब्ध गराइन्छ स्थान ओम आयल स्टोर रामग्राम 5 परासी बाइपास रोड हाट बजार नजिकै सञ्चालक वीरेन्द्र यादव सम्पर्क नम्बर 98 5 70 23 0 31
7: के भएको यस्तो नजिक मोबाइल ल्याउँदा देख्छु थोरै टाढा लाँदाखेरि देख्दिन त
5: वीरेन्द्र यादव सम्पर्क नम्बर 98 5 70 23 0 31
7: के भएको यस्तो नजिक मोबाइल ल्याउँदा देख्छु थोरै टाढा लाँदाखेरि देख्दिन त
1: इसुमी पहिला त मोबाइल कम चला हो दोस्रो आँखा चेक गराइहाल
7: चेक गराए पनि त्यही चस्मा नै दिने त हो नि
1: त्यस्तो होइन नि अनुभवी नेत्र विशेषज्ञबाट आधुनिक प्रविधिको प्रयोग गरेर उपचार हुने रामग्राम आई केयर परासीमा जाऊ न
8: हो रामग्राम आई केयर सेन्टर परासीमा श्रीकृष्ण नेत्रालय भैरवमा कार्यरत अनुभवी नेत्ररोग विशेषज्ञ डाक्टर अमृत बास्तोला र कोलकाता तथा भैरव आँखा अस्पतालमा काम गर्नुभएका दृष्टिरोग विशेषज्ञ काशिन्द्र शर्माबाट आँखा जाँच गरिन्छ आधुनिक प्रविधि फेको मेसिनबाट मोतियाबिन्दुको अपरेसन आँखामा मासु पलाएको अपरेसन बाङ्गोटिङ्गो आँखाको भिजन थेरापीद्वारा सिधा बनाउने बन्द भएको आँसुको नली खुलाउनुको साथै अपरेसन पछिको जाली लेजर विधिबाट सफा गर्ने र दक्ष जनशक्तिबाट आँखाको भिडियो एक्सरे गरी कम्प्युटर प्रविधिबाट पावर बिना पावरको चस्मा तुरुन्तै तयार गरिन्छ
5: स्वास्थ्य मन्त्रालयबाट अनुमति प्राप्त आँखा सम्बन्धी सबै समस्याको समाधानका लागि
3: रामग्राम आई केयर सेन्टर प्राली रामग्राम 3 परासी मालपोत जाने बाटोमा सम्पर्क मोबाइल 98 119 069 70 र 98 6 95 34 254
9: ओ माय गॉड ई त अभी वह दिनवा बदलल का टायरवा है लगातार फिर पड़क गई
10: ए भैया चाहे जहाँ से लगेबा ते ऐसे है अगर मजबूत या ब्रांडेड सामान चाहिए सीधे साहिल टायर हाउस ठूठी बारी चल जा
11: जी हमन की यहाँ 2-3 साल के वारंटी के साथ ब्रांडेड कंपनी मिसलिन MRF CET मैक्सिस TVS रालको डनलप JK गुड ईयर लगाए के टायर ट्यूब रिम स्टील वार्ड पंचर के सामान सुपथ मूल्य में मिलला
12: थोक एवं फुटकर सामान के आधिकारिक विक्रेता साहिल टायर हाउस मेन रोड ठुठीवारी प्रोप्राइटर सतीश कुमार गुप्त व्हाट्सएप नंबर 9118 51091

0: अब इलेक्ट्रिक स्कूटरको शोरूम परासीमै।
1: तपाईँ हाम्रै सुन्दर नगरी परासीमा वातावरण मैत्री दुई पाङ्रे इलेक्ट्रिक स्कुटरको सोरुम खुलेको छ। स्कुटर खरिद गरी अब पेट्रोल भर्ने र सर्भिसिङ गरिरहनु पर्ने झन्झटबाट मुक्त हुनुहोस्।
0: साथै एक पटक चार्ज गरेपछि 100 किलोमिटर सम्म मजाले चढ्नुहोस्, त्यो पनि 70 किलोमिटर प्रति घन्टा सम्मको स्पिडमा।
1: अब जानकारीका लागि गीता अटोमोबाइल ग्राम ग्राम पास बाइपास रोड आठ बजार नजिक परासी। सम्पर्क मोबाइल 9857046865 र 9809658118।
0: अब दायाँ बायाँ होइन इलेक्ट्रिक स्कुटर नै रोजौं।
1: के तपाईँ अध्ययनका लागि विदेश जान चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने यस क्षेत्रमै पहिलो पटक सेवाका लागि हाजिर छ मिशन डाक्टर एजुकेशन कन्सल्टेन्सी।
2: काठमाडौँको पुतली सडकमा विगत 20 वर्षदेखि सेवा गर्दै आएको मिशन डाक्टर एजुकेशन कन्सल्टेन्सी अब परासीमा खुलेकोले मौकाको फाइदा उठाउनुहोस्।
1: स्टुडेन्ट भिजामा अस्ट्रेलिया, अमेरिका, क्यानाडा, जापान, कोरियाका साथै युरोपका विभिन्न देशमा जान चाहनुहुन्छ भने अब तपाईँको सपनालाई हामी पुरा गर्दैछौँ। साथै कक्षा 12 उत्तीर्ण भएका विद्यार्थीहरूका लागि 50% छुटमा आइएलटिएस, पिटी र जापानिज भाषाका कक्षा पनि धमाधम सञ्चालन भइरहेको जानकारी गराइन्छ। एमबिबिएस, बिडिएस, एमडी, एमएस, एमडिएस अध्ययन गर्न तथा नर्सिङ, इन्जिनियरिङ र मेडिकल कोर्सहरूमा विदेश अध्ययन गर्न जान चाहनुहुन्छ भने पनि मिशन डाक्टर एजुकेशन कन्सल्टेन्सीलाई सम्झनु।
2: थप जानकारीका लागि मिशन डाक्टर एजुकेशन कन्सल्टेन्सी रामग्राम 5 परासी अदालतको ठिक अगाडि, शाखा प्रबन्धक श्याम कुमार बस्याल, सम्पर्क 9851038135।
3: मैया, ए मैया।
4: हजुर, के भो?
3: छ नि, अब दाँत, मुख र गिजाको उपचारका लागि बुटोल भैरवा जानै नपर्ने भो। परासीमै पहिलो पटक सिटी डेन्टल तथा ओरल मेक्जिलो फेसियल सेन्टर खुलेको रहेछ नि।
1: हाम्रा सेवाहरू दैनिक रूपमा डेन्टल सर्जनद्वारा दन्त परीक्षण, दाँतको एक्सरे, दाँत सफा गर्ने टल्काउने, किरा लागेको दाँत भरिने, दुखेको दाँतको जरेदेखि आरसीटी उपचार, भर्न नमिल्ने दाँतलाई निकाल्ने,
4: साथै मुखमा भएको घाउ खटिराको उपचार, मुख सानो खुल्ने समस्याको उपचार, कृत्रिम दाँत राखिने र बाङ्गोटिङ्गो दाँत मिलाउने।
5: काठमाडौँ मेडिकल कलेज टिचिङ हस्पिटलमा अध्ययन गर्नुभएका बिडिएस डेन्टल सर्जन डाक्टर निसार खान प्रत्येक दिन आउनुहुन्छ। समयमा दाँतको चेक गराई मौकाको फाइदा उठाउनुहोस्।
4: सम्पर्क सिटी डेन्टल तथा ओरल मेक्जिलो फेसियल सेन्टर, रामग्राम 3 परासी सुनवल रोड, स्वास्थ्य कार्यालयको अगाडि। मोबाइल 9803313351।
6: नमस्कार, म कलाकार रवि डंगोल, काव्यमान। अहिले तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो परासी 90.2 मेगाहर्ज।

0: तहके मालूम बा हो मैडम, कपड़ा के साफ और चमकदार बनावे खातिर हरदम सफेद वॉशिंग पाउडर ही लगाए
1: के
0: चाहिए।
1: सही कहला हो, सफेद सर्फ कपड़ा के मुलायम बनौले के साथे सुगंध भी बहुत अच्छा देला।
2: जी हाँ, चाहे वॉशिंग मशीन के खातिर होखे वा हाथ से कपड़ा धोए के लिए एक बेर जरूर प्रयोग कइल जा सफेद सर्फ, जवन ठूठी बारी बरगदमा लगायत गांव से लेके शहर बाजार तक हरेक दुकान पर उपलब्ध बा।
0: पुनश्च सफेद वॉशिंग पाउडर आधा केजी से लेके 1, 2, 3, 4 केजी तक बाजार में उपलब्ध बा। साथ में 4 केजी सर्फ खरीद कइले पर प्लास्टिक के बाल्टी फ्री।
1: उत्पादक शांतिनाथ डिटर्जेंट प्रणाली, कलकत्ता भारत। संपर्क के लिए व्हाट्सएप नंबर +91 78 80 91 99 84।
3: पाठेघर मुखको क्यान्सर विरुद्धको एसपीपी खोप लगाउने सम्बन्धमा स्वास्थ्य कार्यालय नवलपरासीको जरुरी सूचना। यही भाद्र 24 गतेदेखि 26 गतेसम्म नवलपरासीमा रहेका संस्थागत तथा सामुदायिक विद्यालयहरूमा कक्षा 6 अध्ययनरत छात्राहरूलाई विद्यालयमा र विद्यालय बाहिरका 10 वर्षसम्मका किशोरीहरूलाई नजिकको स्वास्थ्य संस्थामा पाठेघरको मुखको क्यान्सर विरुद्धको एसपीपी खोप सञ्चालन हुने भएकाले सम्बन्धित सरकार वालाहरू सबैले खोप अभियानलाई सहयोग गरी यो कार्यक्रम सफल बनाउन अनुरोध गरिन्छ। खोप निशुल्क पाइन्छ, खोप सुरक्षित छ, खोपले जीवन रक्षा गर्दछ। अनुरोधक स्वास्थ्य कार्यालय नवलपरासी, बर्दगार सुस्ता पश्चिम।
4: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
5: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
6: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
7: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
6: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारबाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
8: पीडित तथा प्रभावितलाई माया र सम्मान गरौ।
9: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
8: जनहितका लागि आफन्त नेपाल, सौजन्य, our.orgs international।

निरन्तर भइरहेको हुँदा नवीकरण गर्न बाँकी रहेका सदस्य महानुभावहरूलाई यथाशीघ्र सदस्यता नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ। विस्तृत जानकारीको लागि 0785201124 र 9842719011 सम्पर्क गर्नुहोला।

0: जता दौडिए पनि त्यस्तै। यो घर बनाउने काम त दिक्क लाग्ने बन्यो। एकै ठाउँ सामान पाइने पनि होइन, रेट पनि त्यस्तै महँगो।
1: लौ दाई पनि सुनिल हार्डवेयर परासी जानु भएन?
2: हजुर, सुनिल हार्डवेयरमा गएपछि घरको चिन्ता खतम।
3: हामी कहाँ छड, सिमेन्ट, गिट्टी, बालुवा, रङरोगनका लागि एसियन तथा एभरेस्ट पेन्ट, इन्डोर ब्रान्डका बाथरूम फिटिङ, सेनेटरी, प्लम्बिङका सबै सामान सँगै इलेक्ट्रिक सामान पनि उपलब्ध छ। अब सबै सामान एकै ठाउँमा सुपथ मूल्यमा पाएपछि भएन त टेन्सन दूर।
2: सम्पर्क सुनिल हार्डवेयर प्राली, रामग्राम 3 परासी, सुनवल रोड, पुरानो सिनेमा हलको अगाडि। फोन 0785208181।
3: साथै हाम्रो शाखा सुनवल 12 भूमैमा पनि छ। सम्पर्क फोन 0785905088।
4: नमस्कार स्वयंसेविका दिदी।
5: नमस्कार नमस्कार। दुई जीवको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
6: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
5: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
4: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
5: हो त,
6: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
5: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनु पर्छ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: ओहो, कस्तो सफा र चम्किलो कपडा! पक्कै पनि तिमीले गाई छाप सरफले नै धोएको हुनुपर्छ।
0: हो त, आजभोलि गाउँ सहर जता ततै गाई छाप सरफ नै प्रयोग गर्छन्। साथै यसको खरिदमा साइकल उपहारको पनि व्यवस्था छ। अनि सुन्नुहोस् त, कपडाको दाग र धब्बा हटाउनलाई त एक्स्ट्रा टाइट हर्बल वास प्रयोग गर्नुपर्छ नि। जसको खरिदमा आइफोन उपहारको पनि व्यवस्था छ, विचार गर्नुहोस् है।
8: हजुर, स्वदेशी उत्पादन प्रयोग गरी नेपाली हुनुमा गर्व गरौं। उत्पादक साफी सरफ उद्योग, मायादेवी गाउँपालिका 1, पाकडी, कपिल वस्तु। सम्पर्क 98264848200।
0: ओहो, कता हो दाई, रन केर हिन्नु भएको छ नि?
1: हेर न भाइ, घर बनाउन लागेको सामान जहाँ गयो त्यही महँगो। म त दिक्क परे, यसो कबाडतिर सस्तोमा पाइन्छ कि भनेर हिँडेको।
0: ल कबाडमै कता, न्यु जय गणेश इन्टरप्राइजेस परासीमा जानुस् न, त्यहाँ त कबाड भन्दा पनि सस्तो र राम्रो सामान पाइन्छ।
9: हो, हामी कहाँ निर्माण सम्बन्धी छड, सिमेन्ट, जस्ता पाता, एङ्गल पत्ती, पाइप, HR सिट तथा मूर्तिहरू सुपथ मूल्यमा पाइन्छ।
3: एक पटक आएर त हेर्नुहोस्।
9: न्यू जय गणेश इन्टरप्राइजेज, रामग्राम 5 परासी, बाइपास रोड, नापी कार्यालयको ठिक अगाडि। सम्पर्क 98450 59960 र 98118 21 559।
10: आउनुहोस्, अब यस क्षेत्रकै हरेक किसिमका बिरामीहरूको उपचारका लागि जय सवाल साई स्वास्थ्य पोलिक्लिनिक परासीमा।
11: रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर प्रकाश ढकाल प्रत्येक शनिबार 11 बजेदेखि 2 बजेसम्म। छाती, मुटु, सुगर, थाइरोइड तथा महिला रोग विशेषज्ञ डाक्टर पवन अग्रहरी प्रत्येक दिन बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म।
12: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर महेश घिमिरे प्रत्येक शनिबार 11 बजेदेखि 4 बजेसम्म।
13: लुम्बिनी मेडिकल कलेज पाल्पाका छाला तथा यौन रोग विशेषज्ञ डाक्टर जमिल मिकरानी प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बिहान 11 बजेदेखि साँझ 4 बजेसम्म।
14: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण श्रीवास्तव प्रत्येक दिन 3 बजेपछि।
13: र भैरहवा मेडिकल कलेजका नाक, कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर विश्व तुलाचन प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार 2 बजेदेखि 4 बजेसम्म।
15: साथै सम्पूर्ण प्याथोलोजी सेवा, एक्सरे तथा भिडियो एक्सरे, हात खुट्टा भाँचिएको प्लास्टर तथा नर्मल अपरेशन र वैदेशिक रोजगारका लागि मेडिकल जाँच पनि गरिन्छ।
10: सम्पर्क जय सवाल साई स्वास्थ्य पोलिक्लिनिक, रामग्राम 5 परासी। फोन 0785207746 र मोबाइल 98470141106।
1: यातायात व्यवस्था सेवा कार्यालय नवलपरासी बर्दघाट सुस्ता पश्चिमको जरुरी सूचना।
2: सवारी साधन दर्ता भई वार्षिक रूपमा बुझाउनु पर्ने सवारी साधन कर नबुझाएको र नवीकरण गराउन छुटेकाहरूको हकमा यही चैत्र मसान्त सम्म सवारी साधन कर तिरी नवीकरण गर्न आएमा सवारी साधनमा लाग्ने कुल जरिवानाको 50% छुट दिइनेछ। साथै सवारी चालक अनुमति पत्र, नवीकरण तथा कार, जीप, ट्रेक्टर, ई रिक्सा, टेम्पो, मोटरसाइकल, स्कुटीको लाइसेन्स पनि वितरण।

0: जीवनको हरेक रङ्गमा नेपालीपनको मिठास रंगाउँदै देश मेरो एभरेस्ट।
1: अहिले अपराह्नको एक बज्यो।
2: Extreme energy drink.
3: Extreme energy drink. Taste the difference. Feel the energy.

0: चाची रूमवा बहुत सफा बा हो और सुगंध भी बड़ा खुशबूदार आवता।
1: हाँ बाबू, महावीर इंटरप्राइजेस से टाइल क्लीनर और रूम स्प्रे लगवैली है, बहुत बढ़िया बटलही बा।
2: जी हाँ, आप सब भी घर सफाई के खातिर वाइपर पोछा, टाइल क्लीनर, रूम स्प्रे, हार्पिक, हैंड वॉश, टॉयलेट ब्रश, कार्यक्रम भोज के खातिर सिल्वर पाउच, नेपकिन पेपर, गिलास, प्लास्टिक के झोरा, डाइनिंग टेबल, कुर्सी, स्टूल, बाल्टी, ऐसे गल्ला के काम करत के बोरा सीए वाला सुतरी, सुज्जा, परखी, चोंगा पहले के साथ, किचन संबंधी कुकर, डेक्ची, थरिया, प्लेट, गिलास लगात के सामान खातिर जरूर समझल जा।
3: संपर्क के खातिर महावीर इंटरप्राइजेस, रामग्राम 5 परासी, अग्रहरी पेट्रोल पंप के पूर्व साइड, फोन 0785201 और मोबाइल 9857745766।
4: म सानै उमेर में बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
5: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति, जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु। दिदी,
6: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
7: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
6: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
8: पीडित तथा प्रभावितलाई माया र सम्मान गरौ।
9: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
8: जनहितका लागि आफन्त नेपाल, सौजन्य, आवर डटर्स इन्टरनेशनल।
10: बस, ट्रक, कार होस् वा मोटर बाइक, टायर सधैँ सिएटकै।
11: हजुर, जय कालिका ट्रेडिङ एन्ड सप्लायर्स, भूमहिमा बलियो, टिकाउ अनि बढी माइलेज भएको सिएट टायर, इन्भर्टर, ब्याट्रीहरू साथै आकर्षक सटिङ सुटिङका लागि पनि एकै ठाउँ,
10: जय कालिका ट्रेडिङ एन्ड सप्लायर्स, सुनवल 12 भूमहिलाई सम्झनुहोस्। सम्पर्क मोबाइल 9857045155।
12: हेलो, हेमलक ट्राभल्स हो?
13: हो हजुर।
12: सुन्नु न, एउटा दुबईको प्लेन टिकट चाहिएको थियो, अनि भैरवा टु काठमाडौँको लागि 2 टिकट पनि।
13: भइहाल्छ
14: हजुर, हेमलक इन्टरनेशनल टुर एन्ड ट्राभल्स भूमैमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई टिकट, अनलाइन श्रम स्वीकृति, टिकट कन्फर्म, टुर प्याकेज, होटल बुकिङ, भिजा सर्भिस, अनलाइन सम्बन्धी सम्पूर्ण काम गरिनुका साथै स्कर्पियो, जीप, कार भाडामा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
13: सुन्नुहोस् त, टिकटको मिति सार्नु परेमा पनि हामीलाई सम्झनुहोस्। हेमलक इन्टरनेसनल टुर एन्ड ट्राभल्स, सुनोल 12 भूमै, म्यानेजिङ डाइरेक्टर भोला पराजुली, फोन नम्बर 0874150001 र मोबाइल 9857045546।
14: हेमलक, तपाईँको यात्राको विश्वासिलो सारथी।

0: डाक्टर विनोद नेता कन्डेल आँखा अस्पताल परासीको अनुरोध।
1: यस आँखा अस्पतालमा दक्ष जनशक्ति र विशेषज्ञद्वारा दैनिक आँखा चेक जाँच गरी मोतियाबिन्दु, मासु पलाएको, परेलाको समस्या आदिको नियमित शल्यक्रिया
0: साथै मोतियाबिन्दुको अत्याधुनिक प्रविधि फेको मसिनबाट फोल्डेबल लेन्स राखेर शल्यक्रिया गरिँदै आएको र शल्यक्रिया पश्चातको जालो अत्याधुनिक याग मेसिन लेजर विधिबाट सफा गरिने सुविधा सहित चेक जाँच पनि भइरहेको छ।
1: हो, त्यसैले समयमै आँखा जाँच गरौँ र दृष्टि गुम्नबाट बचौँ।
0: अनुरोधक नेपाल नेत्र ज्योति संघ, डाक्टर विनोद नेता कन्डेल आँखा अस्पताल परासी, फोन नम्बर 0785201146 र 0785211033।
2: स्वास्थ्य कार्यालय नवलपरासीको अनुरोध। भोटे कोशी नदीमा आएको बाढीको कारण मानव तथा पशुको मृत्यु भई नराणी नदीको तटीय क्षेत्रमा भेटिएका शवको व्यवस्थापनका क्रममा पानीका मुहान तथा खाने पानी दूषित भई पखाला, हैजा, टाइफाइड लगायतका रोग फैलिन सक्ने भएकोले पानी शुद्धिकरण गरेर मात्र पिउने गरौँ। पानीमा भिजेका, बिग्रिएका, शङ्कास्पद खानेकुरा नखाउँ। बाढीमा बगेर आएका माछा, जलचर सेवन नगरौँ। ताजा र स्वास्थ्यकर खाना मात्र खाउँ। साथै खाना पकाउनु अघि, खाना खानु अघि र शौचालय गएपछि साबुन पानीले राम्ररी हात धोऊ। झाडा पखाला, बान्ता, ज्वरो आएमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच अनिवार्य गराऊ। घर वरिपरि पानी जम्न नदेऊ र लामखुट्टेको टोकाईबाट बचौ। स्वास्थ्य कार्यालय नवलपरासी, बर्दघाट सुस्ता पश्चिमद्वारा जनहितमा जारी सन्देश।
3: अब तपाईँको टोयलेट जाम भयो वा भरियो भनेर तपाईँ भौतारिनु पर्दैन। मात्र एक कल फोन राम बच्चन सेनेटरीलाई गर्नुभयो भने हामी तुरन्त आइहाल्छौ।
4: हाम्रा सेवाहरू
5: अत्याधुनिक भ्याकुम क्लिनर मेसिन द्वारा गन्ध रहित तरिकाले सेफ्टी ट्याङ्की सफा गरिने,
4: विद्युत नभएमा पनि जेनेरेटरबाट काम गरिने।
5: थप जानकारीका लागि सम्पर्क राम बच्चन सेनेटरी, रामग्राम एक परासी।
6: सम्पर्क मोबाइल 9806470482, 9800705713 र 9864995513।
7: विशेषज्ञ सेवा सहितको उपचारका लागि भैरव फार्मेसी, बुद्ध चोक, परासी। काठमाडौँको ह्याम्स र मेट्रो अस्पतालमा कार्यरत सुगर, थाइराइड तथा हर्मोन रोग वरिष्ठ विशेषज्ञ डाक्टर विनय भट्टराई प्रत्येक महिनाको तेस्रो शुक्रबार र शनिबार बिहान, नसा, टाउको तथा मनोरोग वरिष्ठ विशेषज्ञ डाक्टर सन्दीप वर्मा प्रत्येक महिनाको तेस्रो शनिबार, बाल रोग विशेषज्ञ डाक्टर ब्रिज कुमार यादव प्रत्येक दिन बिहान र साँझ, नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विशेष रेग्मी प्रत्येक दिन बिहान साँझ, महिला तथा प्रसूति रोग वरिष्ठ विशेषज्ञ डाक्टर निशान्त ठाकुर प्रत्येक महिनाको पहिलो र चौथो शनिबार आउनुहुन्छ। हामी कहाँ आइभीएफ प्रविधिबाट गर्भ राखिने, बाँझोपन परीक्षण, दूरबीनबाट पाठेघर परीक्षण, पाठेघरमा मासु पलाएको, पानी जमेको उपचार, क्यान्सरको परीक्षण, मुटु रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हैजूबाट मुटुको इसिजी गरिनुका साथै इको पनि गरिन्छ। यसका साथै हाड जोर्नी, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर सुदर्शन पाण्डे हरेक शनिबार र देवद मेडिकल कलेज तथा प्रादेशिक अस्पताल बुटवलमा कार्यरत डाक्टर कृष्ण कुमार यादव हरेक दिन बिहान र साँझ भैरव फार्मेसीमा आउनुहुन्छ। साथै हामी कहाँ सुगर, थाइराइड, गर्भ, कलेज किडनी, सुगर को 3 महीने SBA1C परीक्षण गरिनुका साथै होल बॉडी परीक्षण पनि गरिन्छ। अनुभवी विशेषज्ञ डाक्टरबाट स्वास्थ्य समस्या जाँच गराउन र उपचारका लागि भैरव फार्मेसीलाई सम्झनुहोस्।
8: थप जानकारीका लागि भैरव फार्मेसी, रामग्राम 5 परासी, बुद्ध चोक, सम्पर्क 9857045505।
9: कार्यक्रमका लागि साथीहरू त टाइममै आउनुहुन्छ होला। ल, ब्यानरहरू टाँगेर तयार पारौँ है।
10: ला, सबै काम गरियो, झन् ब्यानरै बनाउन भुलिएछ।
9: ल ल, केही भएन, राजु आर्ट्स परासीमा फोन गरौँ त, तुरन्तै तयार भइहाल्छ।
10: हजुर, वर्षौँदेखि सेवा गर्दै आएको यस राजु आर्ट्स परासीमा अत्याधुनिक DX5 फ्लेक्स मेसिनबाट डिजिटल फ्लेक्स बोर्ड, प्रिन्ट, स्तरीय फोटो प्रिन्ट, प्रमाण पत्र, भिजिटिङ कार्ड, स्टिकर प्रिन्ट का साथै वाल पेन्ट, साइन बोर्ड पेन्टिङ तथा पेन्टिङ सम्बन्धी सम्पूर्ण कार्य गरिन्छ।
0: सम्पर्क राजु आर्ट्स परासी, नवलपरासी, प्रोप्राइटर राजकुमार रेशमी, फोन 0785205510, मोबाइल 9857080510।
11: हेलो
12: हेलो बहिनी, सन्चै छौ?
11: हजुर, सन्चै छु। हजुरलाई कस्तो छ?
12: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
11: आहा, हस् हस्, अनि हुलाकमा पो जानु?
12: हो नि, हुलाकमा जाऊ न।
11: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
12: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
11: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
12: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
11: ए, सहरमा मात्र होला नि?
12: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
11: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
13: नेपाल सरकार विज्ञापन बोर्ड।

0: जीवनको हरेक रङ्गमा नेपालीपनको मिठास रंगाउँदै देश मेरो एभरेस्ट।
1: अहिले अपराह्नको 2 बज्यो।
2: एक्सट्रीम एनर्जी ड्रिंक,
3: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।

0: ए सुन न, खाजा खान जाउ न यसो, लास्टै भोक लाग्यो भने।
1: जान त जाउ, अलि टिपिकल अनि लोकल मिठो आइटम पाउने ठाउँमा जाउ न।
0: ए कुरो त्यसो पो, त्यसो भए जाउ न त आरआर।
2: लोकल कुखुराका विभिन्न आइटम, माछाका परिकार, हाँस तथा खसीको मासुका विभिन्न आइटम, मोमो चाउमिन सहित भेज स्टिक, केराका विभिन्न परिकार, ससेज, भेज तथा नन भेज लगायतका विभिन्न आइटम सहित शान्त सुन्दर वातावरणमा एसी सहितका कोठाको साथमा खाना नास्ता र बासका लागि तपाईँको रोजाईको पोइन्ट नवीन दाईको आरआर सेन्टर पोइन्ट।
1: सम्पर्क आरआर सेन्टर पोइन्ट, रामराम 11 जमुआर, हुलास अटोक्राफ्टको ठिक अगाडि, मोबाइल 9857046130 र 9804400067।
3: ए चाचा देखा न, हमार आँखिया के नजरिया कमजोर हो गइल बा का हो, हमके त एकदम धुधुराह लौकत।
4: ए मर्दवा, अन्हरे मनई से आगेला पूछे, इहे हाल त हमरो बा, आँखिया से रही रही के आंसू गिरता, हम हुई एकदम से परेशान हो गइल बाड़ी।
5: अच्छा, तू सब इतने बाती खातिर इतना परेशान बाड़ा, अब ते हमन के इहे सुंदर नगरी परासी में पहला बेर दृष्टि रोग विशेषज्ञ द्वारा आँख सेवा संचालन में आयल बा।
6: जी हाँ, हमन के विशेषता मोतिया बिंदु आँख में मास उभरल टेढ़मेढ़ आँख के विजन थेरापी द्वारा सीधा बनाए के बंद भइल आँस के नली खुलले के साथे दक्ष जनशक्ति से आँख के जांच कई के कंप्यूटर प्रविधि द्वारा पावर बिना पावर के चश्मा के साथे तमाम किस्म के कंटैक्ट लेंस भी तुरंत तैयार कई जाला।
3: संपर्क भगवती नेत्रालय, रामग्राम 3 सुनोल रोड, आँख अस्पताल के ठीक सामने, मोबाइल 9867228015 और 9857022215।
1: पाठेघर मुखको क्यान्सर विरुद्धको एसपीपी खोप लगाउने सम्बन्धमा स्वास्थ्य कार्यालय नवलपरासीको जरुरी सूचना। यही भाद्र 24 गतेदेखि 26 गतेसम्म नवलपरासीमा रहेका संस्थागत तथा सामुदायिक विद्यालयहरूमा कक्षा 6 अध्ययनरत छात्राहरूलाई, विद्यालयमा र विद्यालय बाहिरका 10 वर्षसम्मका किशोरीहरूलाई नजिकको स्वास्थ्य संस्थामा पाठेघरको मुखको क्यान्सर विरुद्धको एसपीपी खोप सञ्चालन हुने भएकाले सम्बन्धित सरकार वालाहरू सबैले खोप अभियानलाई सहयोग गरी यो कार्यक्रम सफल बनाउन अनुरोध गरिन्छ। खोप निशुल्क पाइन्छ, खोप सुरक्षित छ, खोपले जीवन रक्षा गर्दछ। अनुरोधक स्वास्थ्य कार्यालय नवलपरासी, बर्दगार सुस्ता पश्चिम। पेट्रोलियम पदार्थको सहज आपूर्तिका लागि ओम आयल स्टोर परासीलाई सम्झनुहोस्। हामी कहाँ पेट्रोल डिजेल लगायतका अन्य पेट्रोलियम पदार्थहरू सुपथ मूल्यमा उपलब्ध गराइन्छ। स्थान ओम आयल स्टोर, रामग्राम 5 परासी, बाइपास रोड, हाट बजार नजिकै। सञ्चालक वीरेन्द्र यादव, सम्पर्क नम्बर 9857023031।
7: आउनुहोस्, अब यस क्षेत्रकै हरेक किसिमका बिरामीहरूको उपचारका लागि जय सवाल साई स्वास्थ्य पोलिक्लिनिक परासीमा।
8: रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर प्रकाश ढकाल प्रत्येक शनिबार 11 2 बजेसम्म। छाती, मुटु, सुगर, थाइरोइड तथा महिला रोग विशेषज्ञ डाक्टर पवन अग्रहरी प्रत्येक दिन बिहान 8 साँझ 7
9: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर महेश घिमिरे प्रत्येक शनिबार 11 4
10: लुम्बिनी मेडिकल कलेज पाल्पाका छाला तथा यौन रोग विशेषज्ञ डाक्टर जमिल मिकरानी प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बिहान 11 साँझ 4
11: हाट जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण श्रीवास्तव प्रत्येक दिन 3
10: र भैरहमा मेडिकल कलेजका नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर विश्व तुलाचन प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार 2 to 4
12: साथै सम्पूर्ण प्याथोलोजी सेवा, एक्सरे तथा भिडियो एक्सरे, हात खुट्टा भाँचिएको प्लास्टर तथा नर्मल अपरेसन र वैदेशिक रोजगारका लागि मेडिकल जाँच पनि गरिन्छ।
7: सम्पर्क जय सवाल साई स्वास्थ्य पोलिक्लिनिक, रामग्राम 5 परासी, फोन 0785207046 र मोबाइल 9847041106।
0: ल, बिहेको अरू तयारी त भयो, अब गर गहना।
13: हो नि, अब गहना जस्तो कुरा जहाँ पायो त्यहीबाट किन्नु भएन है
14: बाबा। बाबा, गहना त ढकाल ज्वेलर्स भूमिबाटै बनाउनु पर्छ है। अस्ति श्याम दाईको बिहेमा नि त्यहीबाट बनाएको, कस्तो राम्रो डिजाइनका गहना थिए नि।
2: विवाह होस् या चाड पर्व, दक्षी कालीगढद्वारा नयाँ डिजाइनका आकर्षक बिना रसायनका शुद्ध सुनचाँदीका गरगहनाका लागि ढकाल ज्वेलर्सलाई नै सम्झनुहोस्। साथै हामी कहाँ गरगहना साटफेर पनि गरिन्छ।
14: सुनचाँदीका गरगहनाका लागि विश्वासिलो ठाउँ ढकाल ज्वेलर्स, सुनवल बार भुमही, प्रोप्राइटर कृष्ण ढकाल। सम्पर्क 98-677-80-632, 98-075-92-211 र 98-495-71-979।
1: अब इलेक्ट्रिक स्कुटरको सोरुम परासीमै।
2: तपाईँ हाम्रै सुन्दर नगरी परासीमा वातावरण मैत्री दुई पाङ्रे इलेक्ट्रिक स्कुटरको सोरुम खुलेको छ। स्कुटर खरिद गरी अब पेट्रोल भर्ने र सर्भिसिङ गरिरहनु पर्ने झन्झटबाट मुक्त हुनुहोस्।
1: साथै एक पटक चार्ज गरेपछि 100 किलोमिटर सम्म मजाले चढ्नुहोस्, त्यो पनि 70 किलोमिटर प्रति घन्टा सम्मको स्पिडमा।
2: थप जानकारीका लागि गीता अटोमोबाइल, ग्राम ग्राम 5 बाइपास रोड, हाट बजार नजिक परासी। सम्पर्क मोबाइल 98-570-46-865 र 98-069-58-118।
1: अब दायाँ बायाँ हैन, इलेक्ट्रिक स्कुटर नै रोजौं।
15: नवलप्रासी उद्योग वाणिज्य संघको अत्यन्त जरुरी सूचना। नवलप्रासी उद्योग वाणिज्य संघको चालू आर्थिक वर्ष 2083-84 लागि ₹1,00,000 को दुर्घटना बीमा सहित सदस्यता दर्ता तथा नवीकरण कार्य निरन्तर भइरहेको हुँदा नवीकरण गर्न बाँकी रहेका सदस्य महानुभावहरूलाई यथाशीघ्र सदस्यता नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ। विस्तृत जानकारीको लागि 078-520-124 र 98-472-99-011 मा सम्पर्क गर्नुहोला।
16: के भएको यस्तो? नजिक मोबाइल ल्याउँदा देख्छु, थोरै टाढा लाँदाखेरि देख्दिन त।
17: ए सुमी, पहिला त मोबाइल कम चलाऊ, दोस्रो आँखा चेक गराइहाला क्या।
16: चेक गराए पनि त्यही चस्मा नै दिने त हो नि।
17: त्यस्तो होइन नि, अनुभवी नेत्र विशेषज्ञबाट आधुनिक प्रविधिको प्रयोग गरेर उपचार हुने रामग्राम आई केयर परासीमा जाऊ न।
2: रामग्राम आई केयर सेन्टर परासीमा श्रीकृष्ण नेत्रालय।

0: बाट अनुमति प्राप्त आँखा सम्बन्धी सबै समस्याको समाधानका लागि
1: रामग्राम आई केयर सेन्टर प्राली, रामग्राम 3 परासी मालपोत जाने बाटोमा। सम्पर्क मोबाइल 98119069017 र 98695434254।
2: ओहो, कता हो दाई, रन किएर हिँड्नु भएको छ नि?
3: हेर न भाइ, घर बनाउन लागेको सामान जहाँ गयो त्यही महँगो। म त दिक्क परे, यसो कबाडतिर सस्तोमा पाइन्छ कि भनेर हिँडेको।
2: ल, कबाडमै कता, न्यू जय गणेश इन्टरप्राइजेस परासीमा जानुस् न, त्यहाँ त कबाड भन्दा पनि सस्तो र राम्रो सामान पाइन्छ।
4: हो, हामी कहाँ निर्माण सम्बन्धी छड, सिमेन्ट, जस्ता पाता, एङ्गल पत्ती, पाइप, एचआर सिट तथा मूर्तिहरू सुपथ मूल्यमा पाइन्छ।
1: एक पटक आएर त हेर्नुहोस्।
4: न्यू जय गणेश इन्टरप्राइजेज, रामग्राम 5 परासी बाइपास रोड, नापी कार्यालयको ठिक अगाडि। सम्पर्क 98450 59960 र 98118 21559।
5: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
6: आ, पर्दैन आमा, त्यही पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
5: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
6: अँ है, बल्ल सम्झेँ, सर्पको टोकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुला हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
5: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
6: भन्नुभयो नि, मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
5: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
7: सतर्कता अपनाउने गरौँ, सुरक्षित बनौँ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: तपाईं अहिले सुन्दै हुनुहुन्छ पश्चिम नवलपरासीको पहिलो रेडियो, सामुदायिक रेडियो परासी 90.2 मेगाहर्ज।

0: रेडियो परासी 90.2 मेगाहर्ज प्रगति को संवाहक।
1: भगवान शिवलाई अभिवादन। भगवान शिव शंकरको अवतारी प्रथम जगतगुरु शंकराचार्य 1300 वर्ष अगाडि 32 वर्षको उमेर भित्रैमा 125 ग्रन्थहरू मोटा पातला गरी संसारका हामी सबैलाई दिनुभएको छ, जुन सबै मोक्षप्रद छन्, मोक्ष स्थानीय उपदेशहरू छन्। त्यसमध्ये एउटा हो प्रश्नोत्तरी मणिरत्नमाला, जो पुस्तिकाको रूपमा छ। त्यसमा प्रश्न पनि आफैले गर्नुभएको छ, उत्तर पनि आफैले दिनुभएको छ। त्यो सन्दर्भ अहिले चलिराखेको छ। आज 19 श्लोकमा प्रस्तुत गर्दछु, संस्कृतमा एकपटक र यसको अर्थ अनुवाद नेपालीमा तीन पटक। सूक्ष्म कुरा हुनाले त्यो आफूमा घटाउनको लागि यसलाई तिनचोटि भन्नुबाट सबैलाई अनुकूल हुन्छ। मुको अस्ति को आ बधिरश्च को आ वक्तुम न युक्तम समय समर्थ तथ्यम सुपथ्यम न शृणोति वाक्यम विश्वासपात्रम न किमस्ति नारी। यसको नेपालीमा प्रश्नोत्तर प्रश्न छ। लाटोको उत्तर, जो समयमा उचित कुरा बोल्न सक्दैन। प्रश्न लाटोको उत्तर, जो समयमा उचित कुरा बोल्न सक्दैन। प्रश्न लाटोको उत्तर, जो समयमा उचित कुरा बोल्न सक्दैन। बहिरोको, कान नसुन्नेलाई बहिरो भनिन्छ। बहिरोको उत्तर, जसले यथार्थ र कल्याणकारी वचनहरू सुन्न सक्दैन। प्रश्न बहिरोको उत्तर, जसले यथार्थ र कल्याणकारी वचनहरू सुन्न सक्दैन। बहिरोको उत्तर, जसले यथार्थ र कल्याणकारी वचनहरू सुन्न सक्दैन। अर्को प्रश्न उत्तर छ, प्रश्न विश्वासको पात्र को होइन स्त्री, विश्वासको पात्र को होइन स्त्री, अर्थात् यहाँ मायावी भनेर अनुवादकले थपिएको छ। मायावी, माया अनुसार चलेको स्त्रीले। त्यसपछि 20 श्लोकको बारेमा, तत् वमम किमेकम शिवम अद्वितीयम किमुत्तमम सच्चरितम यदस्ति त्याज्यम सुखम किम स्त्रियमेव सम्यक देयम परम किम तो भयम सदैव। यसको प्रश्न उत्तर नेपालीमा, एक तत्त्व के हो? उत्तर, एक शिव, शिव नै मोक्षको नाम हो, अर्थात् परम कल्याण रूप परमात्मा। प्रश्न एक तत्त्व के हो? उत्तर, एक शिव, अर्थात् परम कल्याण रूप परमात्मा। प्रश्न एक तत्त्व के हो? उत्तर, एक शिव, अर्थात् परम कल्याण रूप परमात्मा। अर्को प्रश्न, सबैभन्दा उत्तम के हो? उत्तर, जसको अति राम्रो चरित्र छ। प्रश्न सबैभन्दा उत्तम के हो? उत्तर, जसको अति राम्रो चरित्र छ। प्रश्न, सबैभन्दा उत्तम के हो? उत्तर, जसको अति राम्रो चरित्र छ। प्रश्न अर्को, कस्तो सुखलाई त्याग्न योग्य छ? उत्तर, स्त्रीबाट पाइने हर प्रकारको सुखलाई, माइक सुखलाई। प्रश्न, कस्तो सुखलाई त्याग्न योग्य छ? उत्तर, स्त्रीबाट पाइने हर प्रकारको माइक सुखलाई, अर्थात् सन्यासमा यस प्रकार छ। प्रश्न, कस्तो सुखलाई त्याग्न योग्य छ? उत्तर, स्त्रीबाट पाइने हर प्रकारको माइक सुखलाई, अर्थात् सन्यासमा यस प्रकार छ। प्रश्न, दिन योग्य उत्तम दान के छ? सधैँ निडरता, अभयदान भन्छ, सधैँ निडरता। प्रश्न, दिन योग्य उत्तम दान के छ? उत्तर, सधैँ निडरता, अर्थात् यस्तो परमात्माको ज्ञान दिनुबाट हुन्छ। प्रश्न, दिन योग्य उत्तम दान के हो, के छ? उत्तर, सधैँ निडरता, अर्थात् यस्तो परमात्माको ज्ञान दिनुबाट हुन्छ। यी थिए 19 र 20 श्लोक र त्यसको अनुवादित उपदेशहरू। अब 21 श्लोकमा शत्रोर महाशत्रु तमो अस्ति को आ काम सकोपानृत लोभ तृष्ण न पूर्यते को विषय स एव किम दुख मूलम ममता अभिधानम। इसको अनुवाद, प्रश्न उत्तर। प्रश्न, शत्रुहरूमा ज्यादा डरलाग्दो शत्रु के हो? उत्तर, भोगवासना, रिस, ढाँट्नु, लोभ र तृष्णा। प्रश्न, शत्रुहरूमा ज्यादा डरलाग्दो शत्रु के हो? उत्तर, भोगवासना, रिस, ढाँट्नु, लोभ र तृष्णा, अर्थात् आशा इच्छा। प्रश्न, शत्रुहरूमा ज्यादा डरलाग्दो शत्रु के हो? उत्तर, भोगवासना, रिस, ढाँट्नु, लोभ र तृष्णा। अब अर्को प्रश्न उत्तर छ, विषय भोगबाट तृप्ति कसलाई मिल्दैन? उत्तर, जसले आशा आशा लिएर रहेको हुन्छ। प्रश्न, विषय भोगबाट तृप्ति कसलाई मिल्दैन? उत्तर, जसले आशा आशा लिएर रहेको हुन्छ। विषय भोगबाट तृप्ति कसलाई मिल्दैन? उत्तर, जसले आशा आशा लिएर रहेको हुन्छ। अब अर्को प्रश्न उत्तर, दुःखको मूल कारण के हो? उत्तर, मेरोमा आसक्त भइरहनु। प्रश्न, दुःखको मूल कारण के हो? उत्तर, मेरोमा आसक्त भइरहनु, प्रश्न, दुःखको मूल कारण के हो? मेरोमा आसक्त भइरहनु, अर्थात् म मेरोमा आसक्त भइरहनु। अब अर्को प्रश्न छ, प्रश्न उत्तरको श्लोक छ, किम मण्डनम साक्षारता मुखस्य सत्यम च किम भूत हितम सदैव किम कर्म कृत्वा नहि सोचनीयम कामारिकम सारी समर्च नाख्यम। 22 श्लोक, यसको प्रश्न उत्तर, मुख राम्रो कसरी हुन्छ? उत्तर, आत्मज्ञानको साक्षात् अनुभूति गरिरहेर, अर्थात् अनुभव गरिरहेर। प्रश्न, मुख राम्रो कसरी हुन्छ? उत्तर, आत्मज्ञानको साक्षात् अनुभूति गरिरहेर। प्रश्न, मुख राम्रो कसरी हुन्छ? आत्मज्ञानको साक्षात् अनुभूति गरिरहेर। अब अर्को प्रश्न उत्तर छ, सत्य कर्म के हो? उत्तर, प्राणीहरूको सधैँ हित हुने गरिरहनु, अर्थात् सबैको अमर आत्मालाई देखाइरहनु। प्रश्न, सत्य कर्म के हो? उत्तर, प्राणीहरूको सधैँ हित हुने गरिरहनु, अर्थात् सबैको अमर आत्मालाई देखाइरहनु। प्रश्न, सत्य कर्म के हो? उत्तर, प्राणीहरूको सधैँ हित हुने गरिरहनु, अर्थात् सबैको अमर आत्मालाई देखाइरहनु। प्रश्न, कस्तो कर्म गरिरहेर कहिल्यै पछुताउनु पर्दैन? उत्तर, भगवान् शिव र श्रीकृष्णको यादरूपी पूजाको कर्म गरिरहेर। कस्तो कर्म गरिरहेर कहिल्यै पछुताउनु पर्दैन? भगवान् शिव र श्रीकृष्णको यादरूपी पूजाको कर्म गरिरहेर। प्रश्न, कस्तो कर्म गरिरहेर कहिले पछुताउनु पर्दैन? उत्तर, भगवान् शिव र श्रीकृष्णको यादरूपी पूजाको कर्म गरिरहेर। अब आजलाई अन्तिम प्रश्न उत्तर, कस्यास्ति नासे मनसो हि मोक्ष क्व सर्वथा नास्ति भयम् विमुक्तौ सत्यम परम किम निज मूर्खतैव के ह्युपास्या गुरु देव वृद्धा। 23 श्लोकको अनुवाद, प्रश्न उत्तर, कसलाई नाश गर्यो भने मोक्ष मिल्छ? उत्तर, मनलाई। प्रश्न, कसलाई नाश गर्यो भने मोक्ष मिल्छ? उत्तर, मनलाई। प्रश्न, कसलाई नाश गर्यो भने मोक्ष मिल्छ? उत्तर, मनलाई। अर्को प्रश्न उत्तर, केमा सधैँ डर हुँदैन? मोक्षमा। प्रश्न, केमा सधैँ डर हुँदैन? उत्तर, मोक्षमा। प्रश्न, केमा सधैँ डर हुँदैन? उत्तर, मोक्षमा। अर्को प्रश्न उत्तर, सबभन्दा घोच्ने काढा के हो? उत्तर, आफूकै मूर्खता। प्रश्न, सबभन्दा घोच्ने काढा के हो? उत्तर, आफूकै मूर्खता। प्रश्न, सबभन्दा घोच्ने काढा के हो? उत्तर, आफूकै मूर्खता। आजलाई अन्तिम प्रश्न उत्तर, उपासना गर्न योग्य को को हुनुहुन्छ? उत्तर, गुरु देवता र वृद्ध वृद्धा। प्रश्न, उपासना गर्न योग्य को को हुनुहुन्छ? उत्तर, गुरु देवता र वृद्ध वृद्धा। प्रश्न, उपासना गर्न योग्य को को हुनुहुन्छ? उत्तर, गुरु देवता र वृद्ध वृद्धा। यो प्रस्तुति हो नेपाल भैरव रूपन्देही एफएमबाट, पाल्पा तानसेन श्रीरन एफएमबाट, बुटवल मुक्ति एफएमबाट, पाल्पा लगायत परासी रेडियो एफएमबाट। यो प्रस्तुति हो मोक्ष प्र संस्था अखण्ड स्वयं केन्द्रबाट, प्रस्तुतकर्ता अध्यक्ष अद्वैत प्रदीपबाट। अहिले 15 मिनटको समय भइसकेको छ।

0: जीवनको हरेक रङ्गमा नेपालीपनको मिठास रंगाउँदै देश मेरो एभरेस्ट।
1: अहिले अपराह्नको 3 बज्यो।
2: एक्सट्रीम एनर्जी ड्रिंक,
3: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
4: रेडियो परासी 90.2 मेगाहर्ज प्रगति को संवाहक।
5: भोटेकोसीको बाढीबाट झन्डै 1.5 लाख नागरिक प्रत्यक्ष प्रभावित। होल्डिङ सेन्टरमा रहेका 25 जनालाई झाडा पखाला। स्वास्थ्य मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली खटायो। सांसदहरूद्वारा बाढी, सडकमै बच्चा जन्माएको घटना, ग्यासको अभाव लगायतका विषयमा सरकारको ध्यानाकर्षण। बाढी प्रभावित महिला तथा बालबालिकाको सुरक्षाका लागि हेल्प डेस्क राख्न संसदीय समितिको निर्देशन। सरकार आफैले उद्योग चलाउन थालेको भनी गलत भाष्य निर्माण गरिएको अर्थमन्त्री वाग्लेको भनाई। प्रधानमन्त्री शाह निजी क्षेत्रप्रति सकारात्मक नरहेको काङ्ग्रेस सभापति थापाको आरोप। प्रधानमन्त्री र शीर्ष उद्योगी व्यवसायीबीच छलफल। चीन र इरानले जासुसीका लागि एआईको प्रयोग गरिरहेका अमेरिकी कम्पनी एथ्रोपिक्सको दावी। हङकङका प्रजातन्त्र समर्थक तथा विदेशमा रहेका इरानी सरकारका विरोधी निशानामा। र इङ्ल्यान्डका रुइस हलले न्यूक्यासलसँग सन् 2031 सम्मका लागि नयाँ सम्झौता गरे। नेपाल खबरमा अब पूरा खबर। भोटेकोसी र त्रिशुली नदीमा गएको भदौ 10 मा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा झण्डै 1.5 लाख नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएको प्रारम्भिक आकलन गरिएको छ। विनाशकारी बाढीबाट 1.5 लाख नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएको शुरूआती आकलन रहेको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ। सिंहदरबारमा आज बसेको प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले विभिन्न यन्त्र मार्फत संकलन गरिएको तथ्याङ्कको आधारमा प्रभावित नागरिकको प्रारम्भिक आकलन संख्या आकलन गरिएको जानकारी दिनुभयो। उहाँले प्रभावित क्षेत्रबाट उद्धार गरी होल्डिङ सेन्टरमा राखिएका 25 जनामा झाडा पखाला भएको भेटिएको पनि बताउनुभयो। अन्य स्वास्थ्य सम्बन्धी समस्या अहिलेसम्म देखा नपरेको सचिव डाक्टर देवकोटाले बताउनु भएको छ। भौगोलिक अवस्था र तापक्रम अनुसार भवन निर्माणको अवधारणा अघि बढाउनु पर्ने र मन्त्रालयले त्यस सम्बन्धी योजनाको तयारी गरिरहेको पनि उहाँले बताउनु भएको छ। स्वास्थ्य मन्त्रालयले भोटेकोसी बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली खटाएको छ। बाढी प्रभावित क्षेत्रमा परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल र कान्तिबाल अस्पतालका विशेषज्ञ चिकित्सक सहितको टोली खटाएको स्वास्थ्य र तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ। बाढीबाट प्रभावित क्षेत्रमा मातृ तथा बाल स्वास्थ्य सेवा थप प्रभावकारी बनाउन विशेषज्ञ चिकित्सक सहितको टोली खटिएको हो। प्रभावित क्षेत्रमा सुरुदेखि नै स्वास्थ्य टोली परिचालन भई सेवा दिइरहेको भए पनि मातृ तथा नवजात शिशु, बालबालिका तथा प्रजनन स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा थप आवश्यकता देखिएको मन्त्रालयले जनाएको छ। टोलीमा कान्तिबाल अस्पतालकी बालरोग विशेषज्ञ डाक्टर बिना प्रजापति, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर हरिकुमार श्रेष्ठ र डाक्टर श्रीराम खड्का रहनु भएको छ। टोलीले नुवाकोट र रसुवाका बाढी प्रभावित क्षेत्रमा पुगेर आवश्यकता अनुसार मातृ तथा नवजात शिशु, बाल बालिका र प्रजनन स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा प्रदान गर्नेछ। आजको प्रतिनिधि सभा बैठकमा भोटेकोसीको बाढीबाट प्रभावित सप्तरीमा सडकमै बच्चा जन्माएको घटना, खाना पकाउने ग्यासको अभाव लगायतका विषयमा सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन्। नेपाली काङ्ग्रेसका सांसद रेणुका काउचा र जयपति रोकायले भोटेकोसी बाढी प्रभावितको उद्धार, राहत र पुनर्स्थापना तथा जीविकोपार्जनका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो। यस्तै रासोपाका सांसद राजन गौतमले पनि विपद जोखिम कम गर्नको लागि सरकारको ध्यानाकर्षण गराउनु भएको छ। रासोपाकै सांसद तोसीमा कार्कीले आमा सुरक्षा कार्यक्रमलाई बच्चा जन्माउने मात्र नभई सुरक्षित मातृत्वको सम्पूर्ण पक्षमा राज्यले निशुल्क स्वास्थ्य सुविधा दिनुपर्ने सरकार समक्ष माग राख्नु भएको छ। उहाँले सप्तरीको गजेन्द्र नारायण सिंह अस्पतालले प्रसव पीडामा छटपटाइरहेकी महिलालाई तुरन्तै भर्ना नगर्दा सडकमै बच्चा जन्माउनु परेको घटनाबारे अब यस्ता घटना दोहोरिन नदिन छानबिन गरी दोषी पक्षलाई कारवाही गर्नुपर्ने माग गर्नुभयो। एमालेका सांसद भूमिका लिम्बू सुब्बा र नेपाली काङ्ग्रेसका सांसद गीता गुरुङले पनि सुरक्षित मातृत्व राज्यको जिम्मेवारी रहेको बताउनुभयो। त्यस्तै रासोपा जसपाकी सांसद आशिका तामाङले सरकारले ग्यासको व्यवस्था मिलाउन नसकेको भन्दै असन्तुष्टि जनाउनु भएको छ। उहाँले ग्यास कुर्दै नागरिक भोकभोकै बस्नुपर्ने अवस्थातर्फ लक्षित गरी लासामा सुन्छ कानमेरो बुच्चै भने जस्तो भएको बताउनुभयो। ग्यास अभाव हो भने सरकारले आज नै ग्यास छैन भनी घोषणा गरी नागरिकलाई दाउरा खोजेर भात पकाऊ भन्न सक्नुपर्ने उहाँले बताउनुभयो। मन्त्रीहरू परिवर्तन गर्दै जाने हो भने ग्यासको लाइनभन्दा मन्त्रीहरूको लाइन बढी हुने तामाङको भनाइ छ। यसैबीच कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रतिनिधि सभाको आउँदो असोज 15 गतेसम्मको कार्यतालिका तय गरेको छ। प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले बाढी प्रभावित क्षेत्रमा महिला बालबालिका तथा अन्य जोखिममा रहेका समूहको सुरक्षाका लागि होल्डिङ सेन्टरमा हेल्प डेस्कको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ। समितिको आज बसेको बैठकले हेल्प डेस्क राखेर सम्पर्क व्यक्ति तोक्न निर्देशन दिएको सभापति आकृति अवस्थीले जानकारी दिनुभयो। उहाँले विपदको संवेदनशील अवस्थाको दुरूपयोग गर्दै रोजगारी राहत घर फर्काउने वा सुरक्षित ठाउँमा पुर्याउने नाममा पीडितलाई प्रलोभन दबाव र झुट्टा आश्वासन दिने जोखिम रहेको समेत बताउनुभयो। विशेष गरी रसुवाको बेत्रावती तथा त्रिशुली करिडोर तिमुरे खट्टेखोला स्याफ्रुबेसी हाकुबेसी र मैलुङ लगायत क्षेत्रमा होल्डिङ सेन्टरमा रहेका नागरिकको सुरक्षा संवेदनशील रहेको समितिको निष्कर्ष छ। पीडितबाट प्राप्त उजुरी तथा सूचनाको गोपनीयता कायम गर्दै कानूनी सहायता उपलब्ध गराउने र आवश्यकता अनुसार सम्बन्धित निकायमा सुरक्षित रूपमा रिफर गर्ने संयन्त्र सुनिश्चित गर्न पनि समितिले निर्देशन दिएको सभापति अवस्थीले बताउनु भएको छ। समितिले महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकको सवालमा अध्ययन अनुसन्धान तथा समन्वयका लागि विषयगत क्लस्टर अनुसार उपसमिति गठन गर्ने निर्णय समेत गरेको छ। भदौ 10 गते भोटेकोसीमा आएको बाढीबाट अहिलेसम्म 1385 जनाको ज्यान गएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अझै 5130 जना सम्पर्कविहीन छन्। अहिलेसम्म 13676 जनाको उद्धार भएको छ। भोटेकोसी बाढीको आज 17 दिन खोज उद्धार तथा राहत व्यवस्थापनका काम भइरहेको पनि प्राधिकरणले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 बजेभित्रका खबरसहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
8: फोन 056-494-333, 493-555।

0: यो चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइजमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनाऊ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामशाह पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
2: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले बन्द तथा समस्याग्रस्त सरकारी उद्योग सञ्चालनको जिम्मेवारी निजी क्षेत्रलाई नै दिने सरकारको नीति रहेको बताउनु भएको छ। आज काठमाडौँमा भएको नेपाल आर्थिक पत्रकार समाज सेजनको 28 साधारण सभामा उहाँले सरकार आफैले उद्योग चलाउन थालेको भनी निर्माण गरिएको भाष्य गलत भएको बताउनुभयो। अर्थमन्त्री वाग्लेले सरकारी स्वामित्वका उद्योगको सम्पत्ति र दायित्व व्यवस्थापन गरी निश्चित प्रक्रिया पूरा गरेर निजी क्षेत्रलाई हस्तान्तरण गरिने समेत बताउनु भएको छ। तर ती उद्योग निजी क्षेत्रलाई दिनुअघि लामो समय देखि थुप्रिएको ऋण ब्याज र अन्य आर्थिक दायित्वको व्यवस्थापन गर्नुपर्नेमा उहाँको जोड छ। यस्तै अर्थमन्त्री वाग्लेले नेपाललाई जोखिमपूर्ण देशको सूची अर्थात् ग्रेलिस्टबाट बाहिर निकाल्न सरकारले प्रयास गरिरहेको पनि बताउनु भएको छ। उहाँले प्राकृतिक विपदबाट भएको क्षति तथा पुनर्निर्माणको लागि अन्तर्राष्ट्रिय वित्तीय स्रोत परिचालनमा समेत सरकार केन्द्रित रहेको बताउनुभयो। नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापाले प्रधानमन्त्री बालेन्द्र शाह निजी क्षेत्रप्रति सकारात्मक नरहेको आरोप लगाउनु भएको छ। गिरिजा प्रसाद कोइराला फाउन्डेसनले आज काठमाडौँमा गरेको कार्यक्रममा उहाँले प्रधानमन्त्री शाहलाई निजी क्षेत्र हेर्न मनै नपर्ने टिप्पणी गर्नुभएको हो। प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्ति र निर्णयबाट सरकारको निजी क्षेत्रप्रतिको दृष्टिकोण सकारात्मक नरहेको सभापति थापाले आरोप लगाउनुभयो। उहाँले प्रधानमन्त्रीले देशको अर्थतन्त्र कुन दिशामा लैजाने भन्ने विषयमा स्पष्ट आर्थिक नीति र प्राथमिकता तय गर्नुपर्नेमा जोड दिनुभयो। दुग्ध विकास संस्थान, हेटौँडा कपडा उद्योग र नेपाल औषधि लिमिटेड लगायत सरकारी उद्योग सञ्चालनको विषयलाई राज्यको समग्र आर्थिक नीतिसँग जोडेर हेर्नुपर्ने थापाको भनाइ छ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाह र शीर्ष उद्योगी व्यवसायबीच अर्थतन्त्रका विद्यमान चुनौती, लगानी विस्तार र नीतिगत सुधारको विषयमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा विस्तृत छलफल भएको छ। आधा घण्टाका लागि तय गरिएको भेटवार्ता झण्डै 2 घण्टासम्म चलेको थियो। प्रधानमन्त्रीको निमन्त्रणामा भएको छलफलमा व्यवसायी विनोद चौधरी, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चन्द्रप्रसाद ढकाल, पूर्व राज्यमन्त्री उमेश श्रेष्ठ र वरिष्ठ उद्योगी पवन गोल्यान लगायत सहभागी हुनुहुन्थ्यो। भेटवार्ताको सहजीकरण सांसद एवं व्यवसायी विदुषी राणाले गर्नुभएको थियो। अब विदेशको खबर। चीन, इरान लगायत देशसँग सम्बन्धित राज्य समर्थित समूहहरूले जातीय अल्पसंख्यक असन्तुष्ट तथा विदेशमा रहेका विरोधीको निगरानी र जासुसीका लागि कृत्रिम बुद्धिमत्ता अर्थात् एआईको प्रयोग बढाउँदै गएको अमेरिकी एआई कम्पनी एन्थ्रोपिकले जनाएको छ। एन्थ्रोपिकले यस वर्ष जनवरीदेखि जुलाईसम्म चीन, इरान र पश्चिम अफ्रिकाबाट सञ्चालित राज्य प्रायोजित निगरानीका कैयौं अभियान पत्ता लगाएर अवरुद्ध गरेको जनाएको समाचार संस्था एएफपीले उल्लेख गरेको छ। प्रतिवेदन अनुसार हङकङका प्रजातन्त्र समर्थक, केही अल्पसंख्यक समुदाय तथा विदेशमा रहेका इरानी सरकारका विरोधीहरू त्यस्ता निगरानी अभियानको निशानामा परेका छन्। एन्थ्रोपिकले हतियार डिजाइन, शंकास्पद जैविक अनुसन्धान र डेटिङ ठगीमा एआई प्रयोग गर्ने प्रयास समेत रोकेको जनाएको छ। कम्पनीले चिनिया एआई कम्पनी मुनसट र डिपसिकले आफ्ना प्रयोगकर्ताका प्रश्नको जवाब तयार गर्न गोप्य रूपमा क्लाउड प्रयोग गरी प्राप्त तथ्याङ्कबाट आफ्ना एआई मोडेल सुधार गरेको आरोप लगाएको छ। अब खेल खबर। न्युक्यासल युनाइटेडका डिफेन्डर लुइस हलले क्लबसँग सन् 2031 कायम रहने नयाँ सम्झौतामा हस्ताक्षर गरेका छन्। म्यान्चेस्टर युनाइटेडको चासोको केन्द्रमा रहेका इङ्ल्यान्डका 22 वर्षीय खेलाडी हलले आफ्नो साबिकको सम्झौतामा 2 वर्ष थप गर्न सहमति जनाएका हुन्। सन् 2023 चेल्सीबाट न्युक्यासलमा आबद्ध भएता उनले क्लबका लागि 106 खेल खेलेका छन्। चार भन्ज्याङभित्रका खबर सुरु गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। भोटे कोशीको बाढीबाट झण्डै 1.5 लाख नागरिक प्रत्यक्ष प्रभावित। होल्डिङ सेन्टरमा रहेका 25 जनालाई झाडा पखाला। स्वास्थ्य मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली खटायो। सांसदहरूद्वारा बाढी, सडकमै बच्चा जन्माएको घटना, ग्यासको अभाव लगायतका विषयमा सरकारको ध्यान आकर्षण। बाढी प्रभावित महिला तथा बालबालिकाको सुरक्षाका लागि हेल्प डेस्क राख्न संसदीय समितिको निर्देशन। सरकार आफैले उद्योग चलाउन थालेको भनी गलत भाष्य निर्माण गरिएको अर्थमन्त्री वाग्लेको भनाई। प्रधानमन्त्री शाह निजी क्षेत्रप्रति सकारात्मक नरहेको काङ्ग्रेस सभापति थापाको आरोप। प्रधानमन्त्री र शीर्ष उद्योगी व्यवसायीबीच छलफल। चीन र इरानले जासुसीका लागि एआईको प्रयोग गरिरहेका अमेरिकी कम्पनी एन्थ्रोपिक्सको दावी। हङकङका प्रजातन्त्र समर्थक तथा विदेशमा रहेका इरानी सरकारका विरोधी निशानामा। र इङ्ल्यान्डका लुइस हलले न्युक्यासलसँग सन् 2031 लागि नयाँ सम्झौता गरे।
3: साली नदीको शिर,
1: मणि चूडको काख,
3: स्वच्छ सुन्दर र स्निग्ध।
4: रेडियो परासी 90.2 मेगाहर्ज, प्रगतिको संवाहक।
5: म सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
6: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु। दिदी,
7: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
8: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
7: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
9: पीडित तथा प्रभावितलाई माया र सम्मान गरौ।
10: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
9: जनहितका लागि आफन्त नेपाल, सौजन्य, आवर डटर्स इन्टरनेशनल।
11: अरे वाह, देखा थी, बहुत बढ़िया घर बनवा वाला हो।
12: हाँ, घरवा तो बढ़िया ने बन गई, लेकिन देखते बड़ा टाइल, मार्बल और डेकोरेशन के सारा काम बाकी बा।
11: चला, इतना बढ़िया सोच तोहर, रघुकुल सेनेटरी एंड हार्डवेयर ही पूरा कर सके।
13: जी, हमन की यहाँ टाइल, मार्बल, ग्रेनाइट, टोटी, बाथरूम फिटिंग, किचन डेकोरेशन, मोटर, पानी टैंकी, शावर, मिक्सर, सीसा, टेबल टॉप, कम्बोर्ड सीट, CPVC, PVC पाइप लगाए तमाम सामान थोक तथा खुदरा बिक्री होला।
14: संपर्क रघुकुल सेनेटरी एंड हार्डवेयर हाउस, मेन रोड ठूठी बारी, साहिल टायर हाउस के बगल में, प्रोप्राइटर चंचल। मोबाइल 9120425131।
15: बस, ट्रक, कार होस् वा मोटर बाइक, टायर सधैँ सेट गए।
16: हजुर, जय कालिका ट्रेडिङ एन्ड सप्लायर्स भूमहिमा बलियो, टिकाउ अनि बढी माइलेज भएको सिएट टायर, इन्भर्टर, ब्याट्रीहरू साथै आकर्षक सटिङ सुटिङका लागि पनि एकै ठाउँ।
15: जय कालिका ट्रेडिङ एन्ड सप्लायर्स, सुनवल 12 भूमहिलाई सम्झनुहोस्। सम्पर्क मोबाइल 9857045155।
17: हत्तेरिका, कस्तो पैसै नभएको बेलामा फ्याट्टै मोबाइल खसेर फुटेछ।
18: ल, टेन्सन नगर्न यार, धीरज दाईकोमा जाने, किस्तामा लिने।
19: ए अँ, त्यहाँ त सबै इलेक्ट्रोनिक सामान किस्तामा पाइन्छ नि।
15: हामी कहाँ सम्पूर्ण ब्रान्डका मोबाइल खरिद बिक्री तथा मर्मत गरिनुका साथै टिभी, फ्रिज, एसी, पंखा, कुलर, हिटर लगायतका सम्पूर्ण इलेक्ट्रिक सामानहरू सुपथ मूल्यमा पाइन्छ।
18: सबै प्रकारका मोबाइल र गुणस्तरीय इलेक्ट्रिक सामानको लागि सम्झनै पर्ने ठाउँ, धीरज ट्रेडर्स, रामग्राम 5 बुद्ध चोक, परासी। म्यानेजिङ डिरेक्टर धीरज खरेल, सम्पर्क 9847022020 र 9905222020।
20: स्वास्थ्य कार्यालय नवलपरासीको अनुरोध। भोटे कोशी नदीमा आएको बाढीको कारण मानव तथा पशुको मृत्यु भई नराणी नदीको तटीय क्षेत्रमा भेटिएका शवको व्यवस्थापनका क्रममा पानीका मुहान तथा खाने पानी दूषित भई पखाला, हैजा, टाइफाइड लगायतका रोग फैलन सक्ने भएकोले पानी शुद्धिकरण गरेर मात्र पिउने गरौं। पानीमा भिजेका, बिग्रिएका, शंकास्पद खानेकुरा नखाऊ। बाढीमा बगेर आएका माछा, जलचर सेवन नगरौं। ताजा र स्वास्थ्यकर खाना मात्र खाऊ। साथै खाना पकाउनु अघि, खाना खानु अघि र शौचालय गएपछि साबुन पानीले राम्ररी हात धोऊ। झाडा पखाला, बान्ता, ज्वरो आएमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा गई चेक जाँच अनिवार्य गराऊ। घर वरिपरि पानी जम्न नदेऊ र लामखुट्टेको टोकाईबाट बचौं। स्वास्थ्य कार्यालय नवलपरासी, बर्दघाट सुस्ता पश्चिमद्वारा जनहितमा जारी सन्देश।
21: अरे जान ले बुका, हस के गोरी, जान ले बुका।
22: रउआ सब सुन रहल बानी रेडियो पारासी 90.2 मेगाहर्ट्ज़।

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडास्तरको छलफल सुरु गरौँ हुन्न त।
1: हुन्छ हुन्छ
2: ल हुन्छ।
0: आज हामी पहिरो जानुपूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेतभन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: गोवर्धन चाचा, घरवा कब बनी हो?
6: ए बाबु, हमन के गरीब आदमी, लोहा लकड़ इतना महंगा बा, सोचले रहनी किनवे छावे के, लेकिन
5: लेकिन का हार्डवेयर से नया खरीदल जाते महंगा पड़ी। यही से परासी बाईपास रोड में बाल गोविंद पेट्रोल पंप के सामने सिद्धि विनायक ट्रेडर्स एवं कबाड़ पसल खुलल बा। वहाँ आपके मीडियम साइज के रिजेक्टेड माल के साथे पुराना और नया भी एकदम सस्ता में मिलेला। एक बार जाके तो देखी।
7: जी हाँ, पाइप, एंगल, करकट पाता, टीन, छड़, प्लेट, ग्रिल पत्ती एकदम सस्ता दाम में बिक्री आ खरीदारी भी कईल जाला।
8: संपर्क खातिर
7: सिद्धि विनायक ट्रेडर्स एवं कबाड़ पसल, रामग्राम 5 बाईपास रोड, बाल गोविंद पेट्रोल पंप के सामने, प्रोप्राइटर चंदू चौहान। मोबाइल 9834768733 और 9814960630।
9: 90.2 मेगाहर्ज पर रेडियो परासी, नया युग के समावेशी आवाज।

0: जीवनको हरेक रङ्गमा नेपालीपनको मिठास रंगाउँदै देश मेरो एभरेस्ट।
1: अहिले अपराह्नको 4 बज्यो।
2: Extreme energy drink.
3: Extreme energy drink. Taste the difference. Feel the energy.

0: नवलप्रासी उद्योग वाणिज्य संघको अत्यन्त जरुरी सूचना। नवलप्रासी उद्योग वाणिज्य संघको चालू आर्थिक वर्ष 2083-84 को लागि ₹1,00,000 को दुर्घटना बीमा सहित सदस्यता दर्ता तथा नवीकरण कार्य निरन्तर भइरहेको हुँदा नवीकरण गर्न बाँकी रहेका सदस्य महानुभावहरूलाई यथाशीघ्र सदस्यता नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ। विस्तृत जानकारीको लागि 078-520-124 र 98-472-99-011 मा सम्पर्क गर्नुहोला।
1: सविता स्वास्थ्य क्लिनिक बुद्धचोक परासीमा हरेक किसिमका बिरामीहरूका लागि वरिष्ठ डाक्टरहरूद्वारा चेक जाँच गरिने हुँदा सम्बन्धित बिरामीहरूले समयमै सम्पर्क गरी मौकाको फाइदा लिनुहोस्।
2: एएसएसएन र स्पाइनल हेल्थ इन्टरनेसनल संयुक्त राज्य अमेरिकाद्वारा मान्यता प्राप्त डाक्टर सन्दीप कुमार यादव हरेक बुधबार, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अरुणा पोखरेल हरेक महिनाको दोस्रो तथा चौथो शुक्रबार, हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर विवेक केसी हरेक महिनाको तेस्रो, चौथो र पाँचौ शनिबार, ग्यास्ट्रिक तथा पेट रोग विशेषज्ञ डाक्टर खलिल मिया हरेक महिनाको दोस्रो तथा चौथो शनिबार, छाला तथा ऐन रोग विशेषज्ञ डाक्टर सपना कर्ण हरेक शनिबार,
3: नसा तथा मनोरोग विशेषज्ञ डाक्टर असीम रेग्मी हरेक महिनाको दोस्रो शनिबार बिहान 11 दिउँसो 2 बजेसम्म, मेडिकल अफिसर डाक्टर मनिष कुमार झा हरेक दिन साँझ 7 बजेदेखि राति 10 बजेसम्म, मुटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल हरेक महिनाको पहिलो शनिबार बिहान 8 दिउँसो 3 बजेसम्म, नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर दिपेन्द्र कसौदन हरेक शनिबार दिउँसो 12 बजेदेखि 4 बजेसम्म, जनरल सर्जन डाक्टर किरण पाण्डे हरेक दिन बिहान 7 देखि राति 8 बजेसम्म र डाक्टर सुनिल कुमार चौधरी द्वारा हाड जोर्नी तथा नसा रोग सम्बन्धी चेक जाँच गरिन्छ।
4: साथै हरेक दिन जनरल फिजिसियन डाक्टर मनिष कुमार झा द्वारा भिडियो एक्सरे, ओपिडी सेवा, सुजर प्लास्टर, फार्मेसी तथा इमर्जेन्सी सेवा 24 घण्टा उपलब्ध छ।
1: समिता मेडिकल हल एवं सविता स्वास्थ्य क्लिनिक रामग्राम 5 बुद्ध चोक परासी, संचालक शुभम यादव, फोन 078-590-6999 र मोबाइल 98-570-47-282।
5: कारे पुर भैया, आज कपड़ों बड़ा साफ और चमकदार लगता, कौने सरफ से फिचले हरे?
6: काहे तोके नाई मालूम बका, आजकल ते गांव से लेके शहर बाजार तक सब केहू गाय छाप सरफे लगावता, जेकर खरीद में साइकिल इनाम मिलता, साथ ही कपड़ा के दाग और धब्बा हटाए के बाते एक्स्ट्रा टाइट हर्बल वाश प्रयोग कर जा, जेहमे iPhone 13 उपहार के भी व्यवस्था बा।
7: जी हाँ, आप सब भी स्वदेशी उत्पादन प्रयोग कर जाओ और नेपाली होली कह के पहचान दिखावल जाए।
8: उत्पादक साफी सरफ उद्योग, माया देवी गाँव पालिका 1, पाकड़ी, कपिल वस्तु, संपर्क नंबर 98-264-48-200।
7: यातायात व्यवस्था सेवा कार्यालय नवलपरासी बर्दघाट सुस्ता पश्चिम को जरूरी सूचना।
9: सवारी साधन दर्ता भई वार्षिक रूप में बुझाउनु पर्ने सवारी साधन कर नबुझाएको र नवीकरण गराउन छुटेकाहरुको हक में यही चैत्र मसान्त सम्म सवारी साधन कर तिरी नवीकरण गर्न आएमा सवारी साधन में लाग्ने कुल जरिवाना को 50% छूट दिइनेछ। साथै सवारी चालक अनुमति पत्र, नवीकरण तथा कार, जीप, ट्रेक्टर, ई रिक्सा, टेम्पो, मोटरसाइकल, स्कूटी को लाइसेंस पनि वितरण गरिन्छ।
7: अनुरोधक यातायात व्यवस्था सेवा कार्यालय नवलपरासी बर्दघाट सुस्ता पश्चिम।
10: क्षणिक रूपमा साथीभाइको लहलहैमा लागेर लागु औषध सेवन गर्दा यो कुनै दिन लत बन्न सक्छ।
9: लागु औषध सेवन तथा ओसार पसार कानुनी रूपमा अपराध भएकाले जेलमा जीवन बित्न सक्छ।
10: यसले खुसी बढाउँदैन, घटाउँदछ। यसले स्वतन्त्रता दिँदैन, निर्भरता बढाउँछ।
9: लागु औषधलाई टाढै राखौ, उज्यालो भोलि आफै बनाऊ।
10: लागु औषधको प्रयोगले आफू, परिवार, समाज र राष्ट्रलाई नै अतुलनीय क्षति हुने भएकाले यस्ता पदार्थबाट टाढै रहने प्रण गरौ।
9: लागु औषध सेवन नगरौ, आफू बचौ, अरूलाई पनि बचाऊ।
10: अनुरोधक इन्द्रणी सामाजिक विकास मञ्च, UMN, बाल अधिकार परियोजना, प्रतापपुर गाउँपालिकाद्वारा जारी सन्देश।
11: अब तपाईँको टोयलेट जाम भयो वा भरियो भनेर तपाईँ भौतारिनु पर्दैन, मात्र एक कल फोन राम बच्चन सेनेटरीलाई गर्नुभयो भने हामी तुरन्त आइहाल्छौ।
12: हाम्रा सेवाहरू
13: अत्याधुनिक भ्याकुम क्लीनर मेसिन द्वारा गन्ध रहित तरिकाले सेफ्टी ट्याङ्की सफा गरिने, विद्युत नभएमा पनि जेनेरेटरबाट काम गरिने।
14: थप जानकारीका लागि सम्पर्क राम वचन सेनेटरी रामग्राम एक परासी।
15: सम्पर्क मोबाइल 98069707482, 98007075013 र 98674995513।
16: ओहो, कता हो दाई, रन के रे हिन्नु भएको छ नि?
15: 07075713 र 98674995513।
16: ओहो, कता हो दाई, रन के रे हिन्नु भएको छ नि?
17: हेर न भाइ, घर बनाउन लागेको सामान जहाँ गयो त्यही महँगो। म त दिक्क परे, यसो कबाडतिर सस्तोमा पाइन्छ कि भनेर हिँडेको।
16: ल, कबाडमै कता, न्यू जय गणेश इन्टरप्राइजेस परासीमा जानुस् न, त्यहाँ त कबाड भन्दा पनि सस्तो र राम्रो सामान पाइन्छ।
18: हो, हामी कहाँ निर्माण सम्बन्धी छड, सिमेन्ट, जस्ता पाता, एङ्गल पत्ती, पाइप, एचआर सिट तथा मूर्तिहरू सुपथ मूल्यमा पाइन्छ।
19: एक पटक आएर त हेर्नुहोस्।
18: न्यु जय गणेश इन्टरप्राइजेज, रामग्राम 5 परासी, बाइपास रोड, नापी कार्यालयको ठिक अगाडि। सम्पर्क 98450 59960 र 98118 21559।
20: अब इलेक्ट्रिक स्कुटरको शोरूम परासीमै।
21: तपाईँ हाम्रै सुन्दर नगरी परासीमा वातावरण मैत्री दुई पाङ्रे इलेक्ट्रिक स्कुटरको सोरुम खुलेको छ। स्कुटर खरिद गरी अब पेट्रोल भर्ने र सर्भिसिङ गरिरहनु पर्ने झन्झटबाट मुक्त हुनुहोस्।
20: साथै एक पटक चार्ज गरेपछि 100 किलोमिटर सम्म मजाले चढ्नुहोस्, त्यो पनि 70 किलोमिटर प्रति घन्टा सम्मको स्पिडमा।
21: थप जानकारीका लागि गीता अटोमोबाइल, रामग्राम 5 बाइपास रोड, 8 बजार नजिक परासी। सम्पर्क मोबाइल 98570046865 र 98069658118।
20: अब दायाँ बायाँ हैन, इलेक्ट्रिक स्कुटर नै रोजौं।
22: आउनुहोस्, अब यस क्षेत्रकै हरेक किसिमका बिरामीहरूको उपचारका लागि जय सवाल साई स्वास्थ्य पोलिक्लिनिक परासीमा।
23: रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर प्रकाश ढकाल प्रत्येक शनिबार 11 बजेदेखि 2 बजेसम्म। छाती, मुटु, सुगर, थाइरोइड तथा महिला रोग विशेषज्ञ डाक्टर पवन अग्रहरी प्रत्येक दिन बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म।
24: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर महेश घिमिरे प्रत्येक शनिबार 11 बजेदेखि 4 बजेसम्म।
25: लुम्बिनी मेडिकल कलेज पाल्पाका छाला तथा यौन रोग विशेषज्ञ डाक्टर जमील मिकरानी प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बिहान 11 बजेदेखि साँझ 4 बजेसम्म।
26: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण श्रीवास्तव प्रत्येक दिन 3 बजेपछि।
25: र भैरहमा मेडिकल कलेजका नाक, कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर विश्व तुलाचन प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार 2 बजेदेखि 4 बजेसम्म।
27: साथै सम्पूर्ण प्याथोलोजी सेवा, एक्सरे तथा भिडियो एक्सरे, हात खुट्टा भाँचिएको प्लास्टर तथा नर्मल अपरेसन र वैदेशिक रोजगारका लागि मेडिकल जाँच पनि गरिन्छ।
22: सम्पर्क जय सवाल साई स्वास्थ्य पोलिक्लिनिक, रामग्राम 5 परासी। फोन 0785207046 र मोबाइल 98470141106।
28: म सानै उमेरमा बेची

0: बाध्यतावश यौनकर्मी बने, बल्ल देश फर्किएँ बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
1: दिदी, म पनि बाह्रै वर्षमा बेचिएँ, आफन्तले नै फका।

0: यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ, बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
1: पीडित तथा प्रभावितलाई माया र सम्मान गरौ।
2: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज,
1: जनहितका लागि आफन्त नेपाल, सौजन्य आवर डटर्स इन्टरनेसनल।

0: के तपाईँ अध्ययनका लागि विदेश जान चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने यस क्षेत्रमै पहिलो पटक सेवाका लागि हाजिर छ मिशन डाक्टर एजुकेशन कन्सल्टेन्सी।
1: काठमाडौँको पुतली सडकमा विगत 20 वर्षदेखि सेवा गर्दै आएको मिशन डाक्टर एजुकेशन कन्सल्टेन्सी अब परासीमा खुलेकोले मौकाको फाइदा उठाउनुहोस्।
0: स्टुडेन्ट भिजामा अस्ट्रेलिया, अमेरिका, क्यानाडा, जापान, कोरियाका साथै युरोपका विभिन्न देशमा जान चाहनुहुन्छ भने अब तपाईँको सपनालाई हामी पूरा गर्दैछौँ। साथै कक्षा 12 उत्तीर्ण भएका विद्यार्थीहरूका लागि 50% छुटमा आइएलटिएस, पिटी र जापानिज भाषाका कक्षा पनि धमाधम सञ्चालन भइरहेको जानकारी गराइन्छ। एमबिबिएस, बिडिएस, एमडी, एमएस, एमडिएस अध्ययन गर्न तथा नर्सिङ, इन्जिनियरिङ र मेडिकल कोर्सहरूमा विदेश अध्ययन गर्न जान चाहनुहुन्छ भने पनि मिशन डाक्टर एजुकेशन कन्सल्टेन्सीलाई सम्झनु।
1: थप जानकारीका लागि मिशन डाक्टर एजुकेशन कन्सल्टेन्सी रामग्राम 5 परासी अदालतको ठिक अगाडि, शाखा प्रबन्धक श्याम कुमार बस्याल, सम्पर्क 98510-38135।
2: हेलो, हेमलक ट्राभल्स हो?
3: हो हजुर।
2: सुन्नु न, एउटा दुबईको प्लेन टिकट चाहिएको थियो अनि भैरवा टु काठमाडौँको लागि दुईवटा टिकट पनि
3: भइहाल्छ।
4: हजुर, हेमलक इन्टरनेसनल टुर एन्ड ट्राभल्स भुमैमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई टिकट, अनलाइन श्रम स्वीकृति, टिकट कन्फर्म, टुर प्याकेज, होटल बुकिङ, भिजा सर्भिस, अनलाइन सम्बन्धी सम्पूर्ण काम गरिनुका साथै स्कर्पियो, जीप, कार भाडामा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
3: सुन्नुहोस् त, टिकटको मिति सार्नु परेमा पनि हामीलाई सम्झनुहोस्। हेमलक इन्टरनेसनल टुर एन्ड ट्राभल्स, सुनोल 12 भुमई, म्यानेजिङ डाइरेक्टर भोला पराजुली, फोन नम्बर 078-415-001 र मोबाइल 98-570-45-546।
4: हेमलक, तपाईँको यात्राको विश्वासिलो सारथी।

0: जीवनको हरेक रङ्गमा नेपालीपनको मिठास रङ्गाउँदै देश मेरो एभरेस्ट।
1: अहिले साँझको 5 बज्यो।
2: Extreme energy drink.
3: Extreme energy drink. Taste the difference. Feel the energy.

0: 90.2 मेगाहर्ज पर रेडियो परासी नया युग के समावेशी आवाज।
1: हरे कृष्ण जप्दै कता हिँड्नु भयो बुवा?
2: ए बाबु, नातिको दाँत दुखेर हरे कृष्ण डेन्टलतिर हिँडेको। मैले यही दाँतको समस्याले कति दुःख पाएँ, अब हरे कृष्णमा जाने बित्तिकै ट्वाक्कै ठिक भयो। त्यही भएर नातिलाई पनि लिएर हिँडेको।
3: हो, अब सबैले भन्छन् हरे कृष्ण। हामी कहाँ अत्याधुनिक मेसिनद्वारा दाँतको चेक जाँच गरी बाङ्गोटिङ्गो दाँतलाई सिधा बनाउने, आरसिटी, डेन्टल इम्प्लान्ट, दाँतमा सिमेन्ट भर्ने, दाँतको सफाई लगायत दाँत सम्बन्धी हरेक किसिमका समस्या तथा रोगहरूको उपचार गरिन्छ।
4: पुनश्च डाक्टर विकास ढुङ्गाना र सन्जु बस्याल सहित विशेषज्ञ डाक्टरहरूद्वारा दाँत, मुख तथा गिजाको उपचारमा 25% छुटको व्यवस्था छ।
5: थप जानकारीका लागि हरे कृष्ण डेन्टल प्राली, रामग्राम 3 परासी बुद्ध चोक, एभरग्रिन हस्पिटल परिसरमा। निर्देशक श्याम कुमार बस्याल, 98510 38135।
6: ओहो, कता हो दाई, रन के रे हिँड्नु भएको छ नि?
4: हेर न भाइ, घर बनाउन लागेको सामान जहाँ गयो त्यही महँगो। म त दिक्क परे, यसो कबाडतिर सस्तोमा पाइन्छ कि भनेर हिँडेको।
6: ल, कबाडमै कता, न्यू जय गणेश इन्टरप्राइजेस परासीमा जानुस् न, त्यहाँ त कबाड भन्दा पनि सस्तो र राम्रो सामान पाइन्छ।
7: हो, हामी कहाँ निर्माण सम्बन्धी छड, सिमेन्ट, जस्ता पाता, एङ्गल पत्ती, पाइप, एचआर सिट तथा मूर्तिहरू सुपथ मूल्यमा पाइन्छ।
6: एक पटक आएर त हेर्नुहोस्।
7: न्यू जय गणेश इन्टरप्राइजेस, रामग्राम 5 परासी बाइपास रोड, नापी कार्यालयको ठिक अगाडि। सम्पर्क 98450 59960 र 98118 21559।
8: सविता स्वास्थ्य क्लिनिक बुद्धचोक परासीमा हरेक किसिमका बिरामीहरूका लागि वरिष्ठ डाक्टरहरूद्वारा चेक जाँच गरिने हुँदा सम्बन्धित बिरामीहरूले समयमै सम्पर्क गरी मौकाको फाइदा लिनुहोस्।
9: एएसएसएन र स्पाइनल हेल्थ इन्टरनेसनल संयुक्त राज्य अमेरिकाद्वारा मान्यता प्राप्त डाक्टर सन्दीप कुमार यादव, हरेक बुधबार स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अरुणा पोखरेल, हरेक महिनाको दोस्रो तथा चौथो शुक्रबार हाट जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर विवेक केसी, हरेक महिनाको तेस्रो, चौथो र पाँचौ शनिबार ग्यास्ट्रिक।
10: दाई, अब उठ्नुपर्छ अनि उठाउनुपर्छ, अब बन्नुपर्छ र बनाउनै पर्छ।
11: हो, तर उठ्नका लागि सहारा चाहिन्छ, उठाउनका लागि बल, बन्नका लागि ज्ञान चाहिन्छ त बनाउनका लागि बुद्धि।
10: अनि यी सबै कहाँ पाउने त दाई?
11: यी सबैको उत्तर पाउनका लागि एउटै स्रोत छ, त्यो हो कार्यक्रम मुक्तिको मार्ग।
10: कार्यक्रम मुक्तिको मार्ग?
11: हो, कार्यक्रम मुक्तिको मार्ग, जहाँ छ जीवनका सबै प्रश्नहरूको उत्तर। तपाईँ हाम्रो आफ्नै रेडियो, रेडियो परासी, हरेक दिन सोमबारदेखि शुक्रबारसम्म बेलुका 5:30 to 6 PM सुन्न नभुल्नुहोस् है।
12: मुक्तिको मार्ग, जहाँ छ जीवनको उत्तर।
0: रेडियो परासी 90.2 MHz, प्रगतिको सम्वाहक।
10: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी फेरि पनि दुई भाइ हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौँ र हामी आशा गर्दछौँ तपाईँहरू पनि सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ र आजको अध्ययनको निम्ति जहाँबाट पनि तपाईँले हामीलाई सुन्दै हुनुहुन्छ, आफ्नो यात्राबाट, आफ्नो कामबाट अथवा परिवारसँग सँगै बसेर हाम्रो यो अध्ययनमा जोडिनु भएको छ, सम्पूर्णलाई हामी हृदयदेखिबाट धन्यवाद भन्न चाहन्छौँ। र अब हामी ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर रूपमा अगाडि बढाउनेछौँ, त्यसैले आउनुहोस् हाम्रो यो कार्यक्रमलाई अघि बढाउँ। दाइ, हामीले यो निरन्तर अध्ययनको यात्रामा भजन सङ्ग्रहको पुस्तकबाट चाहिँ अध्ययन गरिरहेका छौँ, जहाँ हामीले हाम्रो जीवनलाई चाहिने र निकै नै आशिषमय अध्ययनहरू चाहिँ थाहा गरिरहेका छौँ र एक आशिषमय समयलाई पनि बिताइरहेका छौँ भने, आजको अध्ययनमा चाहिँ हामी कुन विषयहरूमा रहेर चाहिँ यो हाम्रो अध्ययनको यात्रालाई चाहिँ अगाडि बढाउनेछौँ?
11: भाइ, आज हामी भजन सङ्ग्रह 144-149 खण्डहरूबाट अध्ययन गर्दैछौँ। यी भजनहरूले परमेश्वरको युद्धमा सहायता, उहाँको महान उद्धार, राष्ट्रहरूबीच उहाँको महिमा, सृष्टिको स्तुति र परमेश्वरका जनहरूको विजयपूर्ण आराधनालाई प्रकट गर्दछन्।
10: भनेपछि दाई, यी भजनहरूले परमेश्वर केवल व्यक्तिगत जीवनका परमेश्वर मात्र होइन, राष्ट्रहरू र सम्पूर्ण सृष्टिमाथि शासन गर्नुहुने महान राजा हुनुहुन्छ भन्ने कुरा हो।
13: हो भाइ, यी आजको अध्ययन गर्ने भजनहरूमा दाउदले परमेश्वरलाई आफ्नो चट्टान, आफ्नो बल र आफ्नो युद्धमा प्रशिक्षक भनेर वर्णन गर्दछन्। साथै परमेश्वरको राज्य अनन्त छ र उहाँको महिमा असीम छ भन्ने घोषणा गर्दछन्। उहाँ सबैलाई भलाइ गर्नुहुन्छ र उहाँका कामहरू न्यायपूर्ण र करुणामय छन् भनी उनी स्वीकार गर्दछन् कि मानिस त क्षणिक छ तर परमेश्वरको सहायता बिना कुनै पनि विजय सम्भव छैन भन्ने सत्यलाई आजको दिनमा हामी थाहा गर्नेछौँ।
10: भनेपछि दाइ, आजको दिनले हामीलाई मानिसमा होइन परमेश्वरमा भरोसा गर्न सिकाउँछ र परमेश्वरको शक्ति र उहाँको सृष्टिमाथिको नियन्त्रण चाहिँ आज हामीले देख्न पाउनेछौँ, होइन त?
13: हजुर भाइ, र त्यसैले आदरणीय श्रोताहरू, आजको अध्ययनले हामीलाई सम्झाउँछ परमेश्वर मात्र हाम्रो बल हुनुहुन्छ। उहाँ सम्पूर्ण सृष्टिको राजा हुनुहुन्छ र उहाँको नाम सधैँ स्तुति योग्य छ। त्यसैले मनको तयारीसहित आउनुहोस्, आजको हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रालाई सुरु गरौँ।
14: मित्र, प्रभु येशू ख्रीष्टको मधुर र उच्च नाममा तपाईँ सबैलाई मेरो जय मसी। आज हामी परमेश्वरको वचन अध्ययन भजन सङ्ग्रह 144 149 अध्यायसम्मबाट देख्न गइरहेका छौँ। त आउनुहोस् हामी सबभन्दा पहिले छोटो प्रार्थना गरौँ। जीवित अनि सामर्थ्य बुबा, हामी तपाईँलाई धन्यवाद दिन्छौँ यो सुन्दर समयको लागि तपाईँले हामीलाई दिनुभएको छ, ताकि हामी तपाईँको वचन अध्ययन गर्न सकौँ र तपाईँको वचनबाट आशिषित हुन सकौँ। प्यार प्रभुजी, तपाईँ हामीलाई आफ्नो वचनद्वारा आशिषित गराउनुहोस्, आफ्नो वचनको भेद खोलिदिनुहोस्, ताकि हामी तपाईँको वचनको बुझ्न सकौँ र आफ्नो दिन प्रतिदिनको जीवनमा व्यवहारिकतामा उतार्न सकौँ। धन्यवाद दिँदै यो छोटो प्रार्थना प्रभु येशू ख्रीष्टको नाममा, आमेन। मित्र, मैले भनिहालेँ कि आज हामी परमेश्वरको वचन अध्ययन भजन सङ्ग्रह 144 149 अध्यायसम्मबाट देख्नेछौँ। त सबभन्दा पहिले हामी भजन सङ्ग्रह 144 अध्यायबाट देख्न गइरहेका छौँ। यो दाउदद्वारा लेखिएको अर्को एक भजन हो। केही विषय सूची भजन 18 उल्लेखित विषय सूचीसँग मिल्दोजुल्दो छ, जुन यसरी आरम्भ भएथ्यो। भजन सङ्ग्रह 18:1-2 भनिएको छ, हे परमप्रभु मेरो शक्ति, म तपाईँलाई प्रेम गर्दछु। परमप्रभु मेरो चट्टान, मेरो गढी र मलाई छुटकारा दिने हुनुहुन्छ। मेरो परमेश्वर, मेरो शक्ति, म उहाँमै भरोसा राख्नेछु। मेरो ढाल र मेरो उद्धारको सिंह, मेरो अग्लो धरारा। फेरि आगे भजन सङ्ग्रह 18:6 दाउदले भने, मेरो आपदमा मैले परमप्रभुको पुकारा गरेँ र मेरा परमेश्वर कहाँ चित्कार छोडे। आफ्नो मन्दिरबाट उहाँले मेरो स्वर सुन्नुभयो। उहाँका सामनेको मेरो पुकार उहाँको कानमा पुग्यो। मित्र, यो भजन 144 दाउदको एक अनुभवबाट लेखिएको थियो, जब उसलाई राजा साउलबाट छुटकारा दिए थियो। उही समयमा यो अगमबाडीको त्यो दिनको आगमनतिर हेरिरहेको छ, जब इसरायलका सन्तानहरू महाक्लेश अवधिमा दुःख कष्ट भोग्नेछन्। महान आपतको समयमा तिनीहरू परमेश्वर कहाँ प्रार्थनामा फर्कनेछन्। उही समयमा यो भजन दाउदको समय र महाक्लेश अवधि बीचका समय अवधिमा रहने सम्पूर्ण परमेश्वरका जनहरूको निम्ति लागू छ। भजन सङ्ग्रह 144:1 भनिएको छ, परमप्रभु मेरो चट्टान, धन्यको हुनुहुन्छ, जसले मेरा हातलाई युद्ध गर्न र मेरा औँलाहरूलाई लडाई गर्न सिकाउनुहुन्छ। दाउदको यो भनाइको तात्पर्य के हो? त्यहाँ कोही कोही छन् जो तत्काल यो प्रश्न गर्छन्, हेर, पुरानो नियमको परमेश्वर त युद्ध गर्नेवाला हुनुहुन्छ। मेरो मित्र, यदि तपाईँ दाउदको दिनमा रहनु भएदेखि तपाईँको वरिपरि रहने शत्रुहरूबाट सुरक्षित गरिनु भएको छ भन्ने कुरामा थाहा पाउँदा र तपाईँ आफैले रक्षा गर्न सक्नुहुन्थ्यो भन्ने कुरा थाहा पाउनु भए तपाईँ धेरै नै निश्चिन्त रहनुहुने थियो। अनि दुई पदमा भनिएको छ, मेरा करुणा निधान र मेरो किल्ला, मेरो उच्च धरहरा र मलाई मुक्ति दिने, मेरो ढाल जसमा म भरोसा राख्दछु, जसले मेरो प्रजालाई मेरो अधीनमा पार्नुहुन्छ। दाउद भन्छन् कि परमेश्वर उसको करुणा निधान हुन्। यदि तपाईँ र मसँग कुनै धार्मिकता छ भने त्यो ख्रिस्ट हुनुहुन्छ। दाउद यो पनि भन्छन् कि परमेश्वर उसको करुणा निधान हुनुहुन्छ, उसको उच्च धरहरा हुनुहुन्छ, उसको किल्ला हुनुहुन्छ, उसको मुक्ति दिने हुनुहुन्छ, उसको ढाल हुनुहुन्छ। अनि अन्तिम खण्डमा भन्छन्, जसले मेरो प्रजालाई मेरो अधीनमा पार्नुहुन्छ। यहाँ दाउद कमान्डरको रूपमा बोलिरहेका छन्। अनि तीन पदमा भनिएको छ, हे परमप्रभु, मानिस के हो र तपाईँले त्यसको सोधी लिनुहुन्छ, अथवा मानिसको सन्तान जसको तपाईँ लेखा लिनुहुन्छ? किन परमेश्वरले सानो फुच्चे मानिसको ध्यान दिनुहुन्छ? मित्र, निश्चय नै मानिस त्यति धेरै महत्त्वको छैन। चार पदमा भनिएको छ, मानिस एक साज जस्तो मात्र हो, त्यसको दिन बिति जाने छाया जस्तो मात्र हुन्छ। यसको मतलब मानिस परमेश्वर बिना केही पनि होइन, व्यर्थ हो, जीवन उहाँ बेगर उद्देश्यहीन अर्थहीन छ। मैले डाक्टर मेगीको टिप्पणीबाट पढिरहेको थिएँ, जसले भनेथ्यो, जब म नासभिलमा पास्टर थिएँ, एक दिन मेरो अध्ययन कोठामा एकजना मानिस घुसी आयो र आफ्नो हातमा पुरानो बन्दुक पनि बोकेको थियो। उसले भन्यो, यदि तिमीले मलाई जिउनलाई कारण दिन सक्दैनौ भने म आफैलाई हत्या गर्नेछु। मैले उत्तर दिएँ, तिमीले मलाई अप्ठ्यारो स्थितिमा हाल्यौ, म कुनै त्यस्तो कारणको सोच्न सक्दिनँ कि किन तिमी आफैलाई हत्या गर्नुहुँदैन, तर म तिमीलाई यो भन्न चाहन्छु कि आफ्नो जीवनलाई हत्या गरेर आफ्ना समस्याहरूलाई समाधान गर्ने छैनौ। तिमीले बस यही मात्र गरिरहनेछौ, पृथ्वीबाट आफ्नो समस्यालाई हटाएर त्यस्तो स्थानमा लगिरहेका छौ जहाँ कुनै समाधान छैन, तत्पश्चात त झन् डरलाग्दो स्थितिको सामना गर्नेछौ, अर्थात् नर्क, आगो र गन्धको तलाउ, जहाँ सधैँको निम्ति दारा केटै हुनेछ, तर त्यसको सट्टामा अहिले तिमीले परमेश्वरको निम्ति निर्णय बनाउन सक्छौ, जुनले तिम्रो जीवनमा उद्देश्यको थप्नेछ र तिमी आफ्नो जीवनलाई चाँडै नै खत्तम पार्ने स्थितिमा हुने छैनौ, किनकि तिमीले जीवनको अर्थ पाउँछौ। त्यसपछि जब तिमी कालगतिले मर्छौ, तिमी ख्रिस्टसँग उद्धारकर्तासँग हुन आफ्नो स्वर्गीय घरमा जानेछौ। मित्र, परमेश्वर बिनाको जीवन खाली रित्तो व्यर्थ हो। मैले केही साल पहिले विश्वमा एक धनी मानिसले आफ्नो आत्महत्या गरेको बारेमा पढेको थिएँ। उसका त्यति धेरै पैसाले उसको जीवनको बाँच्ने अर्थ उद्देश्य दिएन, बरु उसले आफ्नो जीवनलाई अर्थहीन, उद्देश्यहीन, खाली रित्तो पत्ता लगायो। मेरो मित्र, येशु ख्रिस्ट बिना, परमेश्वर बिना जीवन व्यर्थ छ, परमेश्वर बिनाको जीवन उद्देश्यहीन छ। अहिले परमेश्वरसँग दाउदको बिन्तीको सुन्नुहोस्। पद पाँचमा भन्छन्, हे परमप्रभु, आफ्नो स्वर्गीय नुहाएर ओर्लनुहोस्, पहाडहरूलाई छुनुहोस् र तीबाट धुवाँ उठ्नेछ। मित्र, यो मानव इतिहासमा र तमाम मानव घटनाहरूमा परमेश्वरको हस्तक्षेपको गरियोस् भन्ने प्रार्थना हो, पुकारा हो। यो यसैया 64:1-2 पदमा पक्का गरिएको छ, जुनले भन्छ, आकाश फटाएर तपाईँ ओर्लनु भए त तपाईँका उपस्थितिमा पर्वतहरू डगमगाउने थिए, आगोले झाडी डढाए झैँ र पानी

दोस्रो पल्ट आउनुहुनेछ, उहाँ दण्डमा आउनुहुनेछ मित्र। नयाँ नियम लगायत सम्पूर्ण शास्त्रको अभिप्राय भाव हो, परमप्रभु कुनै दिन दण्डमा आउन गइरहनु भएको छ। प्रकाश 19:11 युहन्नाले स्वर्गीय उग्रेको दर्शन देखे र एउटा सेतो घोडा र त्यसमाथि सवार हुने विश्वासयोग्य र सत्य कहलिँदथे जसले धार्मिकतामा इन्साफ र लडाईँ गर्नुहुन्थ्यो उसलाई देखेथे। यो परमप्रभु येशु ख्रिस्टको आगमन र शत्रुहरूमाथि विजयको तस्विर हो। हुनसक्छ तपाईँलाई यो तस्विर मन नपर्ला, तर यो नै परमेश्वरको वचनले पेश गर्ने उहाँको बारेमा तस्विर हो। त्यस समयमा भजनकार भन्छन् 9 हे परमेश्वर, म तपाईँको निम्ति एउटा नयाँ भजन गाउनेछु, 10 वीणामा म तपाईँको स्तुति गाउनेछु। क्लेशपछि मात्र इसरायलका सन्तानहरू आफ्नो परमेश्वरको निम्ति नयाँ गीत गाउनेछन्, यो भन्दा पहिले गाउने छैनन्। त्यसपछि 145 पनि लागौँ। यो दाउदको अर्को भजन हो। यो उहाँको महानता र करुणाको निम्ति स्तुति प्रशंसाको गीत हो। यो हालेलुया कोरस हो। 145:1-2 भनिएको छ, हे मेरा परमेश्वर, हे महाराजा, म तपाईँको प्रशंसा गर्नेछु र म तपाईँको नाउँलाई सदा सर्वदा धन्यको भन्नेछु। प्रतिदिन म तपाईँलाई धन्यको भन्नेछु र म तपाईँको नाउँको स्तुति सदा सर्वदा गर्नेछु। प्रतिदिन म तपाईँलाई धन्यको भन्नेछु। यो हप्तामा खालि एकपल्ट मात्र होइन जब हामी चर्चमा आराधना सेवामा जान्छौँ, तर हरेक दिन हामीले सधैँ, चाहे दुःखमा होस् चाहे सुखमा, उहाँको स्तुति प्रशंसा गर्नुपर्नेछ। यो स्तुति प्रशंसाको अचम्मको भजन हो। 8 भनिएको छ, परमप्रभु अनुग्रही र दयाले भरिपूर्ण हुनुहुन्छ, रिसाउनमा धीरजी र अति करुणामय हुनुहुन्छ। मित्र, हामीसँग त्यस किसिमको परमेश्वर हुनुहुन्छ। दाउले परमेश्वरको त्यस किसिमको दया करुणा प्रेमको अनुभव गरे र अरूलाई पनि उही किसिमको परमेश्वरको दयाको देखाउन उसलाई उत्प्रेरित गर्यो। यसपछि 17-18 भनिएको छ, परमप्रभु आफ्ना सब मार्गमा धार्मिक र आफ्ना सारा व्यवहारमा अनुग्रही हुनुहुन्छ। उहाँमा पुकारा गर्ने सबैको नजिक परमप्रभु हुनुहुन्छ। उहाँलाई साँचोसित पुकार्ने सबैका नजिक। मित्र, तपाईँ चाहे जोसुकै हुनुहोस् वा जहाँसुकै हुनुहोस्, यदि तपाईँ साँच्ची नै परमेश्वरलाई चाहनुहुन्छ, उहाँको आवश्यक छ भने तपाईँ उहाँको उपस्थितिमा ख्रिस्टद्वारा आउन सक्नुहुन्छ। भजनकार भन्छन्, उहाँ पुकार गर्ने सबैका नजिक परमप्रभु हुनुहुन्छ। यदि तपाईँले येशु ख्रिस्टलाई आफ्नो उद्धारकर्ताको रूपमा ग्रहण गर्नुभएको छ भने परमेश्वर कहाँ जाने तपाईँसँग सधैँ अधिकार छ, अनि सिधै अधिकार छ, पहुँच छ। यदि तपाईँ उद्धार नपाएको जन हुनुहुन्छ भने परमेश्वर तपाईँलाई उद्धारको निम्ति उहाँ कहाँ आउन निमन्त्रण दिनुहुन्छ। परमेश्वर सधैँ उपलब्ध हुनुहुन्छ। त्यसपछि 146 पनि प्रवेश गरौँ। यहाँ हामी मुख्य विषयको रूपमा देख्छौँ परमेश्वरको भलाइपनको लागि हालेलुया भजन। परमप्रभुको स्तुति गरको मतलब हो हालेलुया, अनि बाँकी 5 भजनहरू स्तुति प्रशंसाको हालेलुया भजन हो। तिनीहरू कति पनि सतावट, खेदो, दुःख कष्टको बारेमा कुरा गर्ने छैन। शत्रुहरूबाट छुटकारा वा सहायताको लागि कुनै र कति पनि प्रार्थना छैन। त्यहाँ अभिश्रापयुक्त प्रार्थना छैन। कष्ट, दुःख र पापको रात पूरा भइसक्यो। रातको रुवावासी खत्तम भयो र 1000 राज्यको बिहानमा हर्ष आनन्द आएको छ। भजन सङ्ग्रह 146:1 भनिएको छ, परमप्रभुको प्रशंसा गर, ए मेरो आत्मा, परमप्रभुको प्रशंसा गर। मित्र, हामीले खालि ओठले मात्र परमेश्वरलाई स्तुति प्रशंसा गर्नु हुँदैन, तर हामीले सच्चा रूपमा हृदयबाट उहाँको स्तुति प्रशंसा गर्नुपर्छ। यसले परमेश्वरलाई आनन्दित तुल्याउँछ, खुसी तुल्याउँछ। 3 भनिएको छ, राजाहरूमाथि त भरोसा नगर, मानिसमाथि पनि नगर, तिनीहरूबाट केही सहायता हुँदैन। यो पदले मानिसको शक्तिहीनताको वर्णन गर्दछ। कुनै पनि मानिसबाटको

0: सहायता सधैँको निम्ति हुँदैन मित्र। जसको शरीर माटोमा एक दिन मिल्न जानेछ जहाँबाट त्यो शरीर बनाइएको थियो, चाहे ऊ राजा होस् वा राजकुमार होस् वा साधारण आम मानिस होस्। अमित्र, यो भजनमा दिएको कथन यो हो कि मानिस पापी हो र मानिसमा कति पनि आशा छैन, ऊ सीमित सृष्टि हो र माटोमा मिल्छ। यो भजनको अन्त गर्ने पदहरूमा उल्लेखित परमप्रभुको अर्थ हो यहोवा, जुनको 8 पल्ट उल्लेख भएको छ। पद 5-8 भनिएको छ, याकुबका परमेश्वरलाई आफ्नो सहायक बनाउने चाहिँ सुखी हुन्छ, जसको आशा परमप्रभु तिनका परमेश्वरमा हुन्छ, जसले स्वर्गीय र पृथ्वी सृजनुभयो, समुद्र र त्यसमा भएका यावत थोक, जसले सधैँ सत्यलाई पालन गर्नुहुन्छ, जसले अत्याचारमा परेकाहरूको इन्साफ गर्नुहुन्छ, जसले भोक्काहरूलाई खानेकुरा दिनुहुन्छ, परमप्रभुले कैदीहरूलाई छोडिदिनुहुन्छ, परमप्रभुले अन्धाहरूका आँखा खोलिदिनुहुन्छ, परमप्रभुले निहुरेकाहरूलाई खडा गर्नुहुन्छ। यहोवाको रूपमा उहाँ उद्धारकर्ता उद्धारक हुनुहुन्छ, सृष्टिकर्ताको रूपमा उहाँ इलोहिम हुनुहुन्छ। भजनहरूले यो अति नै स्पष्ट बनाउँछ, परमप्रभुको प्रशंसा गर, मतलब हालेलुया। त्यसपछि भजन 147 पनि लागौँ, त्यहाँ हामी देख्छौँ यरुसलेम प्रति र पृथ्वी प्रति परमेश्वरको भलाइपनको कारण हालेलुया कोरस। 147:1-2 भनिएको छ, परमप्रभुको प्रशंसा गर किनकि हाम्रा परमेश्वरको स्तुति गान गाउनु असल कुरो हो, किनकि त्यो रमाइलो हुन्छ र उहाँको प्रशंसा गर्न सुहाउँछ। परमप्रभुले यरुसलेम बनाउनुहुन्छ, उहाँले इसरायलका तितर बितर भएकाहरूलाई जम्मा पार्नुहुन्छ। मित्र, यो अहिलेसम्म पूरा भइसकेको छैन, तर यो भविष्यमा पूरा हुनेछ। अनि 3 भनिएको छ, उहाँले मन भाँचेकाहरूलाई निको पार्नुहुन्छ र तिनीहरूको मनको चोटमा पट्टी बाँधिदिनुहुन्छ। मित्र, परमेश्वरले महाक्लेशका सङ्कष्टहरूबाट भएर जानेहरू आफ्ना मानिसहरूको आफ्ना जनहरूको निम्ति यो गर्नुहुनेछ। अनि मित्र, उहाँले तपाईँ र मेरो निम्ति आज पनि यो गर्नुहुनेछ। 4 भनिएको छ, उहाँले ताराका संख्या गर्न सक्नुहुन्छ र ती सबैलाई नाउँ दिनुहुन्छ। मित्र, हाम्रा टुटेका हृदयहरूको ख्याल वस्त गर्ने उही परमेश्वर, जसले ताराहरूको संख्या मात्र जान्नुहुन्न, जुन संख्या मानिसले कहिले गर्न सक्दैन, तर उहाँले ती हरेक ताराहरूको नाउँ पनि दिनुहुन्छ। त्यसपछि पद 12-14 भनिएको छ, हे यरुसलेम, परमप्रभुको प्रशंसा गर, हे सियोन, आफ्ना परमेश्वरको प्रशंसा गर, किनकि उहाँले तेरा मूल ढोकाको गजबार बलियो तुल्याउनु भएको छ, उहाँले तेरा छोराछोरीहरूलाई तमा नै आशीर्वाद दिनुभएको छ, उहाँले तेरा शान्त सिमानामा शान्ति ल्याउनुहुन्छ, उहाँले तँलाई सबैभन्दा असल गहुँले तृप्त गराउनुहुन्छ। शान्तिको राजा प्रभु येशु ख्रिस्ट यरुसलेममा आउनुभएको छ। यस समयमा यसैयाको अगमबाडी पूरा हुनेछ। यसैया 14:11-13 भनिएको छ, हे दुःखमा परे कि आँधी बेरीले पछारिए कि औ सान्त्वन नपाए कि हेर, म तेरा पत्थरहरू राम्रो सजाएर बसाल्ने छु, निर्ण मणिले तेरो जग बसाल्ने छ, मणिले तेरो गजुर र लाड मणिले तेरा मूल ढोका र बहुमूल्य रत्नहरू हरेले तेरा सारा घेरा बनाउने छु, औ तेरा सबै छोराछोरीहरू परमप्रभुबाट सिकाएका हुनेछन् र तेरा छोराछोरीहरूलाई ठूलो शान्ति मिल्नेछ। आगे पद 20 भनिएको छ, उहाँले अरू कुनै जातिमाथि यसो व्यवहार देखाउनु भएको छैन र उहाँका इन्साफ पनि तिनीहरूले थाहा पाएका छैनन्। इसरायलको राष्ट्र अद्वितीय छ, तिनीहरू मात्र ती मानिसहरू हुन् जसलाई चुनिएका जातिको उपाधि दिएका छन्। तिनीहरू मात्र ती जाति हुन् जसले परमेश्वरको प्रकाशको हेरचाह गर्ने व्यक्ति परिरक्षक बनाउनु भयो। परमेश्वरको वचनमा उहाँसँग तिनीहरूको निम्ति अनन्तकालीन उद्देश्य छ। हामीले यरुसलेमको शान्तिको निम्ति र तिनीहरूमाथि उहाँको प्रतिज्ञाको परमेश्वरले पूरा गर्नुहुने समयको लागि प्रार्थना गर्नुपर्छ। त्यसपछि भजन सङ्ग्रह 148 अध्यायतिर लागौँ। यहाँ हामी देख्छौँ सारा सृष्टिमा परमप्रभुको प्रशंसा। यस भजनमा स्वर्गमा स्वर्गदूतहरूबाट स्तुति प्रशंसाको आरम्भ हुन्छ। ओ कति महान हालेलुया कोरस हुनेछ जब परमेश्वरका सम्पूर्ण सृष्टिहरूले पृथ्वीमा र स्वर्गमा उहाँको स्तुति प्रशंसा गर्नेछन्। भजन सङ्ग्रह 148 पद 1-3 भनिएको छ, परमप्रभुको प्रशंसा गर, स्वर्गबाट परमप्रभुको प्रशंसा गर, उच्च स्थानहरूमा उहाँको प्रशंसा गर। हे उहाँका सारा दूतगण हो, उहाँको प्रशंसा गर। हे उहाँका सारा तारामण्डल हो, उहाँको प्रशंसा गर। हे सूर्य र चन्द्र, उहाँको प्रशंसा गर। हे ज्योति दिने तारा हो, उहाँको प्रशंसा गर। आगे पद 11-13 भनिएको छ, पृथ्वीका राजाहरू र सारा मानिसहरू, भारदारहरू र सारा न्यायाधीशहरू, जवान ठिटा र कुमारीहरू, वृद्ध मानिस र केटाकेटीहरू, तिनीहरू सबैले परमप्रभुको नाउँको प्रशंसा गरून्, किनकि उहाँको नाउँ मात्र उच्च मानिएको छ। उहाँको महिमा पृथ्वी र आकाशको मास्तिर छ। मित्र, स्तुति प्रशंसा स्वर्गबाट आरम्भ भएर पृथ्वीमा उहाँका सृष्टिहरूले उहाँको स्तुति प्रशंसा गर्नेछन्। त्यसपछि 149 अध्यायतिर पनि लागौँ। 149 एक पदमा भनिएको छ, परमप्रभुको प्रशंसा गर, परमप्रभुको निम्ति एउटा नयाँ भजन गाऊ र भक्तजनहरूको सभामा उहाँको प्रशंसा गर। हामीले पहिल्यै नयाँ गीतको बारेमा छलफल गरिसकेका छौँ, जुनको प्रकाशको पुस्तकमा बताइएको छ। नयाँ भजन, नयाँ गीत त्यो तथ्यको बारेमा हुनेछ कि प्रभु येशू हाम्रा उद्धारकर्ता हुनुहुन्छ। पद्धतिमा भनिएको छ, आफ्नो सृष्टिकर्तामा इसरायल रमाउन, सियोनका छोराहरू आफ्ना राजामा आनन्दित हौन। उहाँ हाम्रा उद्धारकर्ता हुनुहुन्छ र यो पनि याद राखौँ कि उहाँ हाम्रो सृष्टिकर्ता पनि हुनुहुन्छ। हामीले यसको निम्ति उहाँलाई स्तुति प्रशंसा गर्नुपर्छ। मित्र, जब हामी जङ्गलको बिचमा हुन्छौँ वा झरनाहरूको नजिकमा हुन्छौँ वा नदीहरूको छेउमा हुन्छौँ या समुद्रको किनारामा हुन्छौँ, हामीले यसको निम्ति प्रशंसा स्तुति गर्न सक्छौँ। हामी हरेक समय उहाँको स्तुति प्रशंसा गर्न सक्छौँ। उहाँको सृष्टिको निम्ति, उहाँको महान कार्यको निम्ति, उहाँको भलाइको निम्ति, करुणाको निम्ति। अनि निम्न पदहरूमा हामीलाई हामीसँग राष्ट्रहरूको, जाति जातिहरूको इन्साफको बारेमा दिइएको छ। पद 6-9 भनिएको छ, तिनीहरूका मुखमा परमेश्वरको उच्च स्तुति र तिनीहरूका हातमा दुईधारे तरवार रहन्, अन्य जातिहरूलाई बदला दिनलाई र मानिसहरूलाई सजाय दिनलाई, तिनीहरूका राजालाई साङ्लाले र तिनीहरूका भारदारहरूलाई फलामका सिक्रीले बाँध्नलाई, तिनीहरूलाई लेखेका इन्साफ गर्नलाई। यो इज्जत उहाँका सारा भक्तजनहरूलाई छ, परमप्रभुको प्रशंसा गर। यो कुरा मनमा राखौँ कि जब प्रभु येशु ख्रिस्ट यो पृथ्वीमा फर्किआउनुहुनेछ, उहाँलाई संसारको राष्ट्रहरूद्वारा स्वागत गरिने छैन। उहाँ यो पृथ्वीलाई इन्साफ गर्न आइरहनु भएको छ। जब उहाँ पृथ्वीमा आउनुहुनेछ, सारा विद्रोहलाई खत्तम गर्नुहुनेछ। उहाँले फलामको डन्डाले तिनीहरूलाई फोर्नुहुनेछ। भजन सङ्ग्रह 2:9 पदमा भनिएको छ, फलामको डन्डाले तिमीले तिनीहरूलाई फोर्नेछौ र कुमालेको भाँडालाई जस्तै गरी तिमीले तिनीहरूलाई चकनाचुर पार्नेछौ। मित्र, हाम्रा परमेश्वरले एक दिन पृथ्वीको इन्साफ गर्न गइरहनु भएको छ। तपाईँ र म त्यस्तो संसारमा रहेका छौँ जुन इन्साफको दिनतिर बढिरहेको छ। प्रभु आफ्नो वचन अध्ययनमा हरेकलाई आशिष दिउ।
1: दाइ, आजको अध्ययनले हामीलाई सिकाएको छ कि परमेश्वर केवल व्यक्तिगत समस्या समाधान गर्न मात्र होइन, सम्पूर्ण विश्वको चाहिँ राजा हुनुहुन्छ। र हामी मानिसमा भरोसा गर्नु अस्थायी हुन्छ, तर परमेश्वरमा भरोसा सधैँ स्थिर हुन्छ भन्ने कुरा चाहिँ आजको अध्ययनले हामीलाई बताएको छ।
2: यी आजको भजनले हामीलाई परमेश्वरलाई हाम्रो बल मान्न सिकाउँछ, उहाँको महानता र करुणाको प्रशंसा गर्न सिकाउँछ, साथै उहाँ नै साँचो सहारा हुनुहुन्छ। मानिसहरू परिवर्तन हुन्छन्, तर परमेश्वर कहिल्यै परिवर्तन हुनुहुन्न भन्ने गहिरो सत्यलाई आजको अध्ययनले हामीलाई सिकाएको छ।
1: अनि अर्को कुरा पनि हामी यसबाट बुझ्न सक्छौँ कि सम्पूर्ण सृष्टि नै परमेश्वरको महिमा गर्न बनेको हो र परमेश्वरका जनहरू आनन्द र विजयको साथ उहाँको आराधना गर्न चाहिँ बोलाइएका छन्।
2: हो त भाइ, सबै कुरा आकाश, पृथ्वी, प्राणी र मानिस सबैले परमेश्वरको स्तुति गर्नुपर्छ। उहाँको महिमा सृष्टिभर फैलिएको छ। परमेश्वरको जनहरूको जीवन आराधनाले भरिएको हुनुपर्छ। तब मात्र हामी उहाँको न्यायमा भरोसा गर्दै विजयको जीवन जिउन सक्छौँ।
1: त्यसो भए दाई, आजको सन्देशले चाहिँ हामीलाई परमेश्वरमा भरोसा गर्न, उहाँको महानताको प्रशंसा गर्न र हरेक सृष्टिसँगै उहाँको महिमा गर्न चाहिँ सिकाउँछ।
2: अवश्य पनि भाइ, त्यसैले आदरणीय श्रोताहरू, आज आफैलाई सोधौँ, के हाम्रो जीवन परमेश्वरको प्रशंसाले भरिएको छ? के हामी उहाँलाई हाम्रो बल र राजा मानिरहेका छौँ?
1: आजको अध्ययनलाई भने हामी यहीँ नै अन्त्य गर्दै हजुरको माझबाट बिदा लिन चाहन्छौँ र हजुरलाई शुभ समयको हामी कामना गर्दछौँ। र जसरी तपाईँहरूले निरन्तर रूपमा आफ्नो प्रार्थना विषयहरू र आफ्नो गवाईहरू हामीलाई बाँड्नु भएको छ, आउने आगामी दिनहरूमा पनि यसरी नै आफ्नो गवाई र प्रार्थना विषयहरू हामीलाई बाँड्नुहुनेछ र हामी तपाईँहरूको निम्ति निरन्तर रूपमा प्रार्थना गर्ने अवसर पाउनेछौँ भनिकन आशा गर्दै आज भने हामी हजुरको माझबाट बिदा लिन चाहन्छौँ। र हामीलाई सम्पर्क गर्नको निम्ति कल अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024207997 0420 9797।

0: जीवनको हरेक रङ्गमा नेपालीपनको मिठास रंगाउँदै देश मेरो एभरेस्ट।
1: अहिले साँझको 6 बज्यो।
2: Extreme energy drink.
3: Extreme energy drink. Taste the difference. Feel the energy.
4: Radio Parasi 90.2 MHz. Pragati ko sambahak.
5: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
6: भोटे कोशीको बाढीबाट झन्डै 1.5 लाख नागरिक प्रत्यक्ष प्रभावित। होल्डिङ सेन्टरमा रहेका 25 जनालाई छाडा पखाला। दुर्गम क्षेत्रमा राहत अभाव, मुख्य गरी सडक सञ्जाल विच्छेद हुँदा समस्या।
7: त्यहाँ गाडी मान्छे हिँड्ने बाटो केही पनि छैन, त्यहाँ चाहिँ अब राहत चाहियो भनेर मान्छे पुरै हाहाकार।
8: पुनस्थापना कसरी गर्ने भन्ने कुरा अब अहिलेसम्म हाम्रो निकास निकाल्न सकेको अवस्था चाहिँ देखिँदैन।
5: होल्डिङ सेन्टरमा सुरक्षाको विषय संवेदनशील रहेको संसदीय समितिको निष्कर्ष। महिला तथा बाल बालिकाको सुरक्षाका लागि हेल्प डेस्क राख्न निर्देशन।
6: प्रधानमन्त्री शाह र उद्योगी व्यवसाय बीच सिंहदरबारमा 2 घण्टा छलफल। आरोप लाग्दैमा व्यवसायीलाई नथुन्ने प्रतिबद्धता। सरकार आफैले उद्योग चलाउन थालेको भनी गलत भाष्य निर्माण गरिएको अर्थमन्त्री वाग्लेको भनाई।
5: अमेरिकाले सेप्टेम्बर 11 आक्रमणको 25 स्मृति दिवस मनाउँदै न्युयोर्कमा सुरक्षा अवस्था कडा।
6: र एनबिएलको फाइनलमा पुग्न अहिले काठमाडौँ र कर्णाली खेल्दै। कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनको सूचना।
9: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट एन्ट्रान्स लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
6: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म। प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
9: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सिट रिक्त रहेको हुँदा आइओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
6: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपिआईबाट सुरु गरौँ।
9: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवन फोन नम्बर 056-421-261, 596-617,
6: मोबाइल 98550-6076, 98550-6079, 98511-62594, 98510-5422।
10: हिमालको हिउँ पग्लदैछ, मुहानहरू सुक्दैछन्। जलवायु परिवर्तनमा हाम्रो मौनताले हिमाल नै झुक्दैछन्।
11: बाढीको बेगले प्रलयको बिगुल बजाइसक्दा पनि, भावी नभई यही पुस्तालाई बगाइसक्दा पनि हाम्रो मौनता कहिलेसम्म?
12: साझा पृथ्वी, साझा दायित्व।
10: जलवायु न्यायमा सामूहिक ऐक्यबद्धता र खबरदारीका लागि यही भाद्र 30 र 31 गते राज्यका 753 स्थानीय तहको सहभागितामा निलगिरी हिमालको काक, काली गण्डकीको तट, मोक्ष भूमि जोमसुम मुस्ताङमा आयोजना हुने घरबझोङ जलवायु परिवर्तन सम्मेलन 2083मा सहभागी बनौ।
11: आयोजक धरपझोङ गाउँपालिका जोमसोङ मुस्ताङ।
10: स्थानीय तहको जिम्मेवारी, जलवायु न्यायका लागि साझेदारी।
11: धरपझोङ घोषणा पत्र जारी गरौं, जलवायु न्यायको नेतृत्व गरौं।
13: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
14: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
13: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
14: फोन नम्बर 082-562-601 98-578-35-990 98-578-31-684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
5: नेपाल दर्पणमा अब खबरको सिलसिला। भोटेको सिर त्रिशुली नदीमा गएको भदौ 10 आएको बाढीबाट रसुवा नुवाकोट धादिङ लगायतका जिल्लामा झण्डै 1.5 लाख नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएको प्रारम्भिक आकलन गरिएको छ। विनाशकारी बाढीबाट 1.5 लाख नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएको शुरूआती आकलन रहेको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ। सिंहदरबारमा आज बसेको प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले विभिन्न संयन्त्र मार्फत संकलन गरिएको तथ्याङ्कको आधारमा प्रभावित नागरिकको प्रारम्भिक संख्या आकलन गरिएको जानकारी दिनुभयो। उहाँले प्रभावित क्षेत्रबाट उद्धार गरी होल्डिङ सेन्टरमा राखिएका 25 जनामा झाडा पखाला भएको भेटिएको पनि बताउनुभयो। अन्य स्वास्थ्य सम्बन्धी समस्या अहिलेसम्म देखा नपरेका सचिव डाक्टर देवकोटाले बताउनुभयो। उहाँले भौगोलिक अवस्था र तापक्रम अनुसार भवन निर्माणको अवधारणा अघि बढाउनु पर्ने र मन्त्रालयले त्यस सम्बन्धी योजनाको तयारी गरिरहेको बताउनु भएको छ।
6: मन्त्रालयले भोटेकोसी बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली खटाएको छ। बाढी प्रभावित क्षेत्रमा परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल र कान्ति बाल अस्पतालका विशेषज्ञ चिकित्सक सहितको टोली खटाएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ। बाढीबाट प्रभावित क्षेत्रमा मातृ तथा बाल स्वास्थ्य सेवा थप प्रभावकारी बनाउन विशेषज्ञ चिकित्सक सहितको टोली खटिएको हो। प्रभावित क्षेत्रमा सुरुदेखि नै स्वास्थ्य टोली परिचालन भई सेवा दिइरहेको भए पनि मातृ तथा नवजात शिशु बालबालिका तथा प्रजनन स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा थप आवश्यकता देखिएको मन्त्रालयले जनाएको छ। टोलीमा कान्ति बाल अस्पतालकी बालरोग विशेषज्ञ डाक्टर बिना प्रजापति, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर हरिकुमार श्रेष्ठ र डाक्टर श्रीराम खड्का रहनु भएको छ। टोलीले नुवाकोट र रसुवाका बाढी प्रभावित क्षेत्रमा पुगेर आवश्यकता अनुसार मातृ तथा नवजात शिशु बालबालिका र प्रजनन स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा प्रदान गर्नेछ।
5: भदौ 10 गते भोटेकोसीमा आएको बाढीबाट अहिलेसम्म 1,385 जनाको ज्यान गएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो तथ्याङ्क अनुसार अझै 5,130 जना सम्पर्कविहीन छन्। अहिलेसम्म 13,676 जनाको उद्धार भइसकेको छ। नुवाकोटका होल्डिङ सेन्टरमा 2,615 जना, रसुवामा 775 र धादिङमा 295 जना रहेका छन्। भोटेकोसी बाढीको आज 17 दिन खोज उद्धार तथा राहत व्यवस्थापनको काम भइरहेको प्राधिकरणले जनाएको। यसैबीच रसुवाको प्रभावित क्षेत्र आमा छोदिङमो र कालिका गाउँपालिकामा वास्तविक क्षतिको लेखाजोखा अझै हुन सकिरहेको छैन। यी दुर्गमका पालिकामा न तथ्याङ्क संकलन हुन सकेको छ, न त प्रदेश र संघीय सरकारको तर्फबाट पर्याप्त सहयोग नै पुगेको छ। जे जति छ त्यसैको भरमा पालिका र ओडाले पीडितको सक्दो व्यवस्थापन गरिरहेका छन्। थप जानकारी अबको पालोमा।
6: रसुवाको आमा छोदिङबो गाउँपालिकामा बाढीका कारण 203 जना बेपत्ता भएका छन् भने ज्यान गुमाएकाहरूको पहिचान हुन सकेको छैन। यहाँ 168 परिवार विस्थापित भएका छन् भने भौगोलिक रूपमा सडक सञ्जाल नै टुटेको छ। 1,200 भन्दा बढी घरधुरी प्रत्यक्ष प्रभावित बनेका छन्। भौगोलिक विकटता र कर्मचारी खटिन नसक्दा तथ्याङ्क आउन बाँकी नै छ। पुल र सडक ध्वस्त हुँदा आवतजावत पनि ठप्प बनेको छ। सडक नहुँदा पसलहरू रित्तिएका छन् भने घरमा बचाएर राखिएको थोरै पिठोका भरमा गुजारा चलिरहेकाले आउँदो केही दिनमै खाद्यान्नको ठूलो सङ्कट हुन सक्ने गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङ बताउनुहुन्छ।
7: पीडितको त राहत नै हो आवश्यकता। मेरो पुरै पालिका चाहिँ नागाबन्दी भयो क्या, अहिले त्यहाँ गाडी मान्छे हिँड्ने बाटो केही पनि छैन। त्यहाँ चाहिँ अब राहत चाहियो भनेर मान्छे पुरै हाहाकार नै उफ्रिरहेको छ. अब के भन्ने, अब पुरै ध्वनि हेलीबाट हो, हेली भने त विकल्पै छैन. दुई चारवटा हेली त पुगिरहेको हुन्छ, चार पाँच बोरा चामल बोक्ने रहेछ. त्यहाँ मेरो लगभग 1100-1200 परिवार चाहिँ त्यो दुई चार बोराले चाहिँ परिवार त नपुग्ने भयो. पाँचैवटा के निस्किने बाटै छैन कि सर. अब मसँग पैसा छ, म किनेर खान्छु भन्दा नि सम्भव भएन. कुनै एनजिओहरूले चाहिँ हामी हेलीबाटै ढुवानी गर्छौँ भनेर आइरहँदा पनि कोही माथिबाट एप्रुभल पाएन भन्थे, अनि त्यसमा चाहिँ हामी पनि लागिरहेको छौँ. जे जे छ त्यही अहिले खाएर टारिरहेको छ. चार पाँच दिनपछि त टुटिन्छ. त्यहाँ त पुनर्स्थापनाको लागि चाहिँ रोड र पुल बनाइदिन पाए. अब त्यो त घरमा गाउँमा आफै पनि बस्नेछौँ हो.
6: रसुवाकै कालिका गाउँपालिकामा दुईजनाको शव भेटिएर दाह संस्कार भइसकेको छ भने 145 जना अझै बेपत्ता छन्। घाइते 65 जना उपचारपछि फर्किएका छन् भने 13 घर पूर्ण रूपमा र 22 घरमा आंशिक रूपमा क्षति भएको छ। यहाँ सडक खुला भए पनि दीर्घकालीन पुनर्स्थापनाका लागि जग्गाको अभाव देखिएको छ। पालिकाभित्र पर्याप्त सरकारी जग्गा नभएको र धेरै भूभाग लाङटाङ राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने भएकाले पीडितलाई कहाँ बसाउने भन्ने विषयमा छलफल भइरहेको कालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज नेउपाने बताउनुहुन्छ।
15: उहाँहरू चाहिँ हामीले होल्डिङ सेन्टरमा बस्यो भने आउनुहोस्, हामी व्यवस्थापन गर्छौँ भनेको, तर चाहिँ उहाँहरू आफन्तको घरमा चाहिँ बसिरहनु भएको छ अहिलेलाई. चाहिँ उहाँहरूलाई चाहिँ रात चाहिँ हामी उहाँहरू जहाँ जहाँ आफन्त कहाँ बस्नु भएको छ त्यहाँ चाहिँ पुर्याइरहेको छौँ. उहाँहरूलाई पुनर्स्थापन त गर्नै पर्छ होला. कहाँ कसरी गर्न सकिन्छ, अब जग्गाको उपलब्धता के छ भन्ने कुरो चाहिँ गाउँपालिकामा छलफल भइरहेको छ. सरकारी जग्गा त्यति छैन, बफर जोन पर्ने भएकोले निकुञ्जको जग्गा बढी पर्छ. उनीहरूलाई पुनर्स्थापना कसरी गर्ने भन्ने कुरा चाहिँ, कस्तो कुन ठाउँमा लिएर गर्ने भन्ने कुरो चाहिँ अब अहिलेसम्म हाम्रो निकास निकाल्न सकेको अवस्था चाहिँ देखिँदैन. छलफलमै छौँ हामी चाहिँ.
5: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा. खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला.
16: महालेखा परीक्षकको कार्यालयको अनुरोध. महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ, प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ. लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18-1050-0061 मा रेकर्ड गराउनु हुन वा गुनासो @oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ. प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ.
17: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त. श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो.
18: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि. नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिम भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ. क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ. सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ.
17: ओहो, यस्तो सुविधा रहेछ. ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौँ.
19: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट.
16: फोन 056-494-333, 493-555.
20: सपना तपाईको साथ हाम्रो. नेपाल बैंक सवारी कर्जा. नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा. सेवा शुल्क मात्र 0.5% रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा. कर्जा अवधि 5 वा 7 वर्षसम्म. सरल प्रक्रिया तथा छिटो स्वीकृति. सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने. यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ. सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैङ्कको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ.
21: समय सँगै अघि बढ्दै
0: नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
21: हरेक मान्छेको सपना, जपना र चाहना पैसा।
22: पैसामा छ शक्ति, पैसामा छ सहारा।
21: धोती, पटुका र इजारको गाँठो हुँदै गाँड धनसम्म,
22: बैंकको चेक, टोकन, एटीएम हुँदै हातको मोबाइल सम्म।
21: यच्छ प्रश्न, कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने?
22: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने?
21: पैसाको आवश्यकता, महत्व र यथार्थ बताउने।
22: इतिहास, गाथा र कथा, गाँठका कुरा,
21: गाँठका कुरा।
22: हरेक हप्ता आइतबार उज्यालो टिभी र काया कैरनमा गाँठका कुरा।
5: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। तिन्जेल हामीले भोटेकोसीको बाढीबाट झण्डै 1.5 लाख नागरिक प्रत्यक्ष प्रभावित, होल्डिङ सेन्टरमा रहेका 25 जनालाई झाडा पखाला, स्वास्थ्य मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सकको टोली खटायो, दुर्गम क्षेत्रमा राहत अभाव, मुख्य गरी सड़क सञ्जाल विच्छेद हुँदा समस्या, विस्थापितको पुनर्स्थापना पनि चुनौतीपूर्ण लगायतका खबर प्रस्तुत गर्यौं।
6: नेपाल दर्पणमा अब बाँकी खबर। प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले बाढी प्रभावित क्षेत्रका महिला, बालबालिका तथा अन्य जोखिममा रहेका समूहको सुरक्षाका लागि होल्डिङ सेन्टरमा हेल्प डेस्कको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ। समितिको आज बसेको बैठकले हेल्प डेस्क राखेर सम्पर्क व्यक्ति तोक्न निर्देशन दिएको सभापति आकृति अवस्थीले जानकारी दिनुभयो। उहाँले विपदको संवेदनशील अवस्थाको दुरुपयोग गर्दै रोजगारी, राहत र घर फर्काउने वा सुरक्षित ठाउँमा पुर्याउनेको नाममा पीडितलाई प्रलोभन, दबाव र झुटा आश्वासन दिने जोखिम रहेको समेत बताउनुभयो। विशेष गरी रसुवाको बेत्रावती तथा त्रिशुली करिडोर, तिमुरे, खट्टेखोला, स्याप्रुबेसी, हाकुबेसी र मैलुङ लगायतका क्षेत्रमा होल्डिङ सेन्टरमा रहेका नागरिकको सुरक्षा संवेदनशील रहेको समितिको निष्कर्ष छ। समितिले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयलाई जोखिममा रहेका समूहलाई लक्षित गरी राहत शिविरमा हेल्प डेस्क सञ्चालन गर्न तथा पालिकामा रहेका महिला सेललाई तत्काल सक्रिय र प्रभावकारी रूपमा परिचालन गर्न पनि निर्देशन दिएको छ। पीडितबाट प्राप्त उजुरी तथा सूचनाको गोपनीयता कायम गर्दै कानुनी सहायता उपलब्ध गराउने र आवश्यकता अनुसार सम्बन्धित निकायमा सुरक्षित रूपमा रिफर गर्ने संयन्त्र सुनिश्चित गर्न पनि समितिले निर्देशन दिएको सभापति अवस्थीले बताउनुभयो।
5: आजको प्रतिनिधि सभा बैठकमा भोटेकोसीको बाढीबाट प्रभावित, सप्तरीमा सड़कमै बच्चा जन्माएको घटना, खाना पकाउने ग्यासको अभाव लगायतका विषयमा सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन्। नेपाली काँग्रेसका सांसद रेणुका काउचा र जयपति रोकाएले भोटेकोसी बाढी प्रभावितको उद्धार, राहत, पुनर्स्थापना तथा जीविकोपार्जनका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो। रासोपाका सांसद तोसीमा कार्कीले आमा सुरक्षा कार्यक्रमलाई बच्चा जन्माउने मात्र नभई सुरक्षित मातृत्वको सम्पूर्ण पक्षमा राज्यले निशुल्क स्वास्थ्य सुविधा दिनुपर्ने सरकार समक्ष माग राख्नुभयो। उहाँले सप्तरीको गजेन्द्र नारायण सिंह अस्पतालले प्रसव पीडामा छटपटाइरहेकी महिलालाई तुरुन्तै भर्ना नगर्दा सड़कमै बच्चा जन्माउनु परेको घटनाबारे अब यस्ता घटना दोहोरिन नदिन छानबिन गरी दोषी पक्षलाई कारवाही गर्नुपर्ने माग गर्नुभयो। त्यसै गरी एमालेका सांसद भूमिका लिम्बू सुब्बा र नेपाली काँग्रेसका सांसद गीता गुरुङले पनि सुरक्षित मातृत्व राज्यको जिम्मेवारी रहेको बताउनुभयो। रासोपाका सांसद आशिका तामाङले सरकारले ग्यासको व्यवस्था मिलाउन नसकेको भन्दै असन्तुष्टि जनाउनु भएको छ। उहाँले ग्यास कुर्दै नागरिक भोकभोकै बस्नुपर्ने अवस्थातर्फ लक्षित गरी लासामा सुन्छ कानमेरो बुच्चै भने जस्तो भएको बताउनु भएको छ। मन्त्रीहरू परिवर्तन गर्दै जाने हो भने ग्यासको लाइनभन्दा मन्त्रीहरूको लाइन बढी हुने सांसद तामाङको भनाइ छ।
6: यसैबीच सप्तरीको गजेन्द्र नारायण अस्पताल परिसर बाहिर बच्चा जन्माएको घटनाको छानबिन भइरहेको र दोषी देखिए कानूनअनुसार कार्यवाही गर्ने स्वास्थ्य मन्त्री निशा मेहताले प्रतिबद्धता जनाउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले शून्य र आकस्मिक समयमा उठाएका यो विषयबारे केन्द्रित प्रश्नको जवाफ दिँदै स्वास्थ्य मन्त्रीले घटनाको जानकारी प्राप्त भए लगत्तै अस्पतालसँग 24 घण्टे स्पष्टीकरण मागिएको र अस्पतालबाट स्पष्टीकरण प्राप्त भइसकेको तथा घटनाका बेला ड्युटीमा रहेका अस्पतालका कर्मचारीलाई कामबाट हटाएर उनीहरूमाथि पनि छानबिन भइरहेको जानकारी दिनुभयो। अस्ति भदौ 24 गते बिहान 30 वर्षीय बबिता कुमारी पासवान अस्पतालको मूल गेट बाहिर प्रसूति भएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। यो घटनापछि आमा र नवजात शिशुलाई खोजेर अस्पताल ल्याई उपचार गर्न निर्देशन दिएको र अहिले अस्पतालको बेड नम्बर 22 भर्ना गरी उपचार तथा स्याहार भइरहेको मन्त्री मेहताले जानकारी दिनुभयो।
5: प्रधानमन्त्री बालेन्द्र शाह र शीर्ष उद्योगी व्यवसायीबीच अर्थतन्त्रका विद्यमान चुनौती, लगानी विस्तार र नीतिगत सुधार लगायतका विषयमा आज प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा विस्तृत छलफल भएको छ। आधा घण्टाका लागि तय भएको भेटवार्ता झण्डै दुई घण्टासम्म चलेको थियो। प्रधानमन्त्रीको व्यक्तिगत निमन्त्रणामा भएको छलफलमा व्यवसायी विनोद चौधरी, नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चन्द्रप्रसाद ढकाल, पूर्व राज्यमन्त्री उमेश श्रेष्ठ, वरिष्ठ उद्योगी पवन गोल्यान लगायत सहभागी हुनुहुन्थ्यो। भेटवार्ताको सहजीकरण सांसद एवं व्यवसायी विदुषी राणाले गर्नुभएको थियो। छलफलपछि नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष ढकालले प्रधानमन्त्रीसँगको संवाद निकै सकारात्मक, उत्साहजनक र परिणाममुखी भएको बताउनुभयो। प्रधानमन्त्रीले लगानी प्रवर्धनको लागि राज्यको तर्फबाट पूर्ण अभिभावकको तोलिने प्रतिबद्धता जनाएको पनि उहाँले जानकारी दिनुभयो। छलफलपछि सांसद तथा व्यवसायी विदुषी राणाले प्रधानमन्त्रीले व्यावसायिक सुरक्षाको ग्यारेन्टी गर्नुभएको तथा आरोप लाग्दैमा व्यवसायलाई नथुन्ने बताएको जानकारी दिनुभयो।
1: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले बन्द तथा समस्याग्रस्त सरकारी उद्योग सञ्चालनको जिम्मेवारी निजी क्षेत्रलाई नै दिने सरकारको नीति रहेको बताउनु भएको छ। आज काठमाडौँमा भएको नेपाल आर्थिक पत्रकार समाज सेजनको 2800 साधारण सभामा उहाँले सरकार आफैले उद्योग चलाउन थालेको भनी निर्माण गरिएको भाष्य गलत भएको बताउनुभयो। अर्थमन्त्री वाग्लेले सरकारी स्वामित्वका उद्योगको सम्पत्ति र दायित्व व्यवस्थापन गरी निश्चित प्रक्रिया पूरा गरेर निजी क्षेत्रलाई हस्तान्तरण गरिने बताउनु भएको हो। उहाँका अनुसार गोरखकाली रबर उद्योग, हेटौडा सिमेन्ट र उदयपुर सिमेन्ट लगायत 7 उद्योगको विस्तृत मूल्याङ्कन डिडिए गरिएको छ, तर ती उद्योग निजी क्षेत्रलाई दिनु अघि लामो समयदेखि थुप्रिएका ऋण, ब्याज र अन्य आर्थिक दायित्वको व्यवस्थापन गर्नुपर्नेमा उहाँको जोड छ। यस्तै अर्थमन्त्री वाग्लेले नेपाललाई जोखिमपूर्ण देशको सूची अर्थात् ग्रे लिस्ट बाहिर निकाल्न सरकारले प्रयास गरिरहेको पनि बताउनु भएको छ। उहाँले प्राकृतिक विपदबाट भएको क्षति तथा पुननिर्माणका लागि अन्तर्राष्ट्रिय वित्तीय स्रोत परिचालनमा समेत सरकार केन्द्रित रहेको बताउनुभयो।
5: नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापाले प्रधानमन्त्री बालेन्द्र शाह निजी क्षेत्रप्रति सकारात्मक नरहेको आरोप लगाउनु भएको छ। गिरिजा प्रसाद कोइराला फाउन्डेसनले आज काठमाडौँमा गरेको कार्यक्रममा उहाँले प्रधानमन्त्री शाहलाई निजी क्षेत्र हेर्नै मन नपर्ने टिप्पणी गर्नुभएको हो। प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्ति र निर्णयबाट सरकारको निजी क्षेत्रप्रतिको दृष्टिकोण सकारात्मक नरहेको सभापति थापाले आरोप लगाउनु भएको छ। उहाँले प्रधानमन्त्रीले देशको अर्थतन्त्र कुन दिशामा लैजाने भन्ने विषयमा स्पष्ट आर्थिक नीति र प्राथमिकता तय गर्नुपर्नेमा जोड दिनुभयो। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
3: मौसम र बाढी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौँ। मोबाइल चार्जमा राखौँ। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौँ।
2: बाढीको चेतावनी पाउना साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
3: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: एकमात्र डिटिएच सेवा डिस होम
1: डिस होम खुशीको कनेक्शन
2: कृषि मन्त्र नार्क सँग
3: बाढीका कारण मरेका पशु पन्छी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशु पन्छीलाई खुला ठाउँ बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। नेकपा एमाले समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा उपाध्यक्ष रामबहादुर थापा र महासचिव शङ्कर पोखरेलको प्रतिवेदन पेश भएको छ। केन्द्रीय कार्यालय च्यासल ललितपुरमा आज बसेको बैठकमा संयोजक थापाले महासचिवका तर्फबाट तयार भएको र मेरो भन्दै दुवै प्रतिवेदन पेश गर्नुभएको हो। छलफलका क्रममा छुट्टा छुट्टै प्रतिवेदन बनाउन उपयुक्त नहुने भन्दै सबै विषय समेटेर एउटै प्रतिवेदन तयार गरी सचिवालयमा पेश गर्ने त्यसका लागि प्रस्तुत भएका दुवै प्रतिवेदनको अध्ययन गरी थप छलफल गर्ने निर्णयसहित आजको बैठक सकिएको छ। एमालेका उपमहासचिव तथा प्रवक्ता लेखराज भट्टका अनुसार दुई दिन प्रतिवेदन अध्ययन गर्ने गरी कार्यदलको बैठक स्थगित गरिएको छ।
4: नेपाली काङ्ग्रेसका नेता एवं पूर्व सांसद डाक्टर सुनिल कुमार शर्माले आर्थिक अभावको कारण उपचार गर्न नसक्ने 1,000 बिरामीको शल्यक्रिया निशुल्क गर्ने घोषणा गर्नुभएको छ। काठमाडौँमा आज भएको कार्यक्रममा बोल्दै उहाँले काठमाडौँ मेडिकल कलेज केएमसी र कोट अनि विराटनगरको नोबेल मेडिकल कलेज मार्फत 1,000 बिरामीको गम्भीर रोगको शल्यक्रिया निशुल्क गर्ने घोषणा गर्नुभएको हो।
5: लगातार दुई दिन घटेको शेयर बजार हप्ताको अन्तिम कारोबार दिन दोहोरो अङ्कले बढेको छ। शेयर बजार परिसूचक नेप्सी आज 27.94 अङ्कले बढेर 2559.49 बिन्दुमा पुगेको छ। आजै सबै समूहको उपसूचक बढेकोमा जलविद्युत लगानी र निर्जीवन बिमा समूह 1.5% भन्दा धेरैले उकालो लागेको छ। आज 338 कम्पनीको शेयर बढेकोमा 30 घटेको छ। आज उपकार लघुवित्तको सेयर 10.5% बढेको छ। समग्रमा बजार बढेको दिन मल्टिपर्पोज फाइनान्सको सेयर 5.71% घटेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। हिजो 4.09 अर्ब कारोबार भएकोमा आज 345 कम्पनीको 1,20,00,000 कित्ता सेयर 4.36 अर्ब रुपियाँमा किनबेच भएको छ।
4: आज कुशी औँसी पर्व। हरेक वर्ष भदौ कृष्ण औँसीका दिन मनाइने यो पर्वमा वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरमा भित्र्याउने गरिन्छ। आजका दिन उखेलिएको कोष वर्षभरि देवकार्य र पितृकार्यमा प्रयोग गर्न सकिने तथा अन्य दिन उखलिएको कोष त्यही दिन मात्र प्रयोग गर्नुपर्ने शास्त्रीय मान्यता रहेको छ। कुशी औँसीलाई बाबुको मुख हेर्ने दिन तथा पितृ सम्मान दिवसका रूपमा पनि मनाइन्छ। यस दिन छोराछोरीले आफ्ना बाबुलाई मिठाई तथा भोजन खुवाएर आदर प्रकट गर्छन् र आशीर्वाद लिने चलन छ। त्यस्तै बाबु दिवंगत भइसकेकाहरूले विभिन्न तीर्थस्थलमा पुगेर बुवाको नाममा तर्पण पिण्डदान तथा श्राद्ध गर्ने र सिधादान गर्ने गर्छन्। आज काठमाडौँको गोकर्णेश्वर महादेव मन्दिर वरपर बिहानीदेखि पितृभक्तको घुइँचो लागेको थियो।
5: राष्ट्रिय विभूति युवा कवि मोतीराम भट्टको आज 161 जन्म जयन्ती देशभर विभिन्न साहित्यिक कार्यक्रम गरी मनाइएको छ। 1923 भदौ कृष्ण कुशी औँसीका दिन जन्मेर 1953 भदौ कृष्ण कुशी औँसीकै दिन 30 वर्षको उमेरमा निधन भएका मोतीराम भट्टले नेपाली साहित्यको श्री वृद्धिका लागि महत्त्वपूर्ण योगदान पुर्याउनु भएको थियो। युवा कवि भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलो पटक प्रकाशनमा ल्याउनु भएको साथै नेपालमा छापाखाना समेत भित्राउनु भएको थियो।
4: नेपाल दर्पणमा अब एउटा विदेशको खबर। अमेरिकाले न्युयोर्क सहरमा सन् 2001 सेप्टेम्बर 11 तारिक अर्थात् आजको दिन भएको आतंकवादी आक्रमणको 25 वार्षिक उत्सव मनाउँदैछ। स्मृति सभामा राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी नहुने भए पनि पूर्व राष्ट्रपतिहरू जर्ज डब्ल्यु बुस, वाराक ओबामा, विल्किन्टन र जो बाइडेन तथा न्युयोर्कका पहिलो मुस्लिम मेयर जोहरान ममदानी सहभागी हुने समाचार संस्था एएफपीले जनाएको छ। राष्ट्रपति ट्रम्पले न्युयोर्कको ग्राउन्ड जिरोको सट्टा पेन्टागनमा श्रद्धाञ्जली अर्पण गर्नुहुनेछ। समारोहमा मृतकका परिवारका सदस्यहरूले सबै पीडितको नाम स्मरण गर्नुका साथै घटनाका प्रमुख समय सम्झन घण्टी बजाउनेछन्। न्युयोर्क आर्बरमाथि मृतक प्रत्येक व्यक्तिको सम्झनामा 2,977 बत्तीको ड्रोन प्रदर्शन गरिनेछ। स्मृति दिवसको अवसरमा न्युयोर्कमा सुरक्षा व्यवस्था कडा पारिएको छ। सन् 2001 सेप्टेम्बर 11 ओसामा बिन लादेनको नेतृत्वमा रहेको अल कायदाका 19 सदस्यले 4 विमान अपहरण गरेका थिए। दुईवटा विमान न्युयोर्कको वर्ल्ड ट्रेड सेन्टरमा ठोक्काइएको थियो भने अर्कोले अमेरिकी सेनाको मुख्यालय पेन्टागनको पश्चिमी मोहडालाई क्षति पुर्याएको थियो। चौथो विमान यात्रुहरूले प्रतिरोध गरेपछि पेन्सिल्भेनियाको एउटा मैदानमा दुर्घटनाग्रस्त भएको थियो। सेप्टेम्बर 11 आक्रमणपछि गगनचुम्बी टावरबाट फैलिएको धुलो र विषाक्त वायुका कारण हजारौँ मानिसमा क्यान्सर लगायतका रोग देखिएको बताइएको छ। आक्रमणसँग सम्बन्धित रोगका कारण अहिलेसम्म 9,400 भन्दा धेरैजनाको ज्यान गइसकेको छ। आक्रमणको एक महिना नबित्दै अमेरिकाले अन्तर्राष्ट्रिय गठबन्धनको साथ लिएर अलकायदालाई उन्मूलन गर्न र बिन लादेनलाई पत्ता लगाउन अफगानिस्तानमा आक्रमण गर्यो। अमेरिकी सैनिकहरूले बिन लादेनलाई लामो समय पत्ता लगाउन सकेनन्, तर सन् 2011 छिमेकी पाकिस्तानमा अमेरिकी सेनाले उनलाई मारिदिएका थिए।
5: नेपाल दर्पणमा अब खेल खबर। पहिलो संस्करणको नेपाल भलिबल लिग एनबिएलको फाइनलमा पुग्न अहिले काठमाडौँ रेड्स र कर्णाली शिवराजले खेलिरहेका छन्। त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषदको कबड्ड हलमा खेल भइरहेको छ। काठमाडौँ र कर्णालीले लिग चरणमा समान 5 खेलमध्ये 4 जित र 1 हार बेहोरेका छन्। लिग चरणमा काठमाडौँले कर्णालीलाई 3-2 सेटले हराएको थियो। आजको खेल जित्ने टोलीले उपाधिका लागि भोलि अन्नपूर्ण स्पाइकर्स किङ्ससँग खेल्नेछ। नेपालमा पहिलो पटक आयोजन भएको यो प्रतियोगिताको विजेताले 20,00,000 रुपियाँ प्राप्त गर्नेछ।
4: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
5: भोटेकोशी बाढीबाट झन्डै 1.5 लाख नागरिक प्रत्यक्ष प्रभावित। होल्डिङ सेन्टरमा रहेका 25 जनालाई झाडापखला। दुर्गम क्षेत्रमा राहत अभाव, मुख्य गरी सडक सञ्जाल विच्छेद हुँदा समस्या।
4: होल्डिङ सेन्टरमा सुरक्षाको विषय संवेदनशील रहेको संसदीय समितिको निष्कर्ष। महिला तथा बालबालिकाको सुरक्षाका लागि हेल्प डेस्क राख्न निर्देशन।
5: प्रधानमन्त्री शाह र उद्योगी व्यवसायी बीच सिंहदरबारमा 2 घण्टा छलफल। आरोप लाग्दैमा व्यवसायीलाई नथुन्ने प्रतिबद्धता। सरकार आफैले उद्योग चलाउन थालेको भनी गलत भाष्य निर्माण गरिएको अर्थमन्त्री वाग्लेको भनाई।
4: अमेरिकाले सेप्टेम्बर 11 आक्रमणको 25 स्मृति दिवस मनाउँदै न्युयोर्कमा सुरक्षा व्यवस्था कडा।
5: र एनबिएलको फाइनलमा पुग्न अहिले काठमाडौँ र कर्णाली बीचको खेल चल्दै।
4: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी सङ्घर्ष विष्टसँगै हामी महेश गेवाली र मदन पौड्याल पनि बिदा हुन्छौँ। उमालेको वा शुद्धिकरण गरिएको पानी पिउने गरौँ। नमस्कार।

0: सामुदायिक रेडियो परासी 90.2 मेगाहर्ज समावेशी आवाज
1: नवलपरासी र आसपासका गतिविधि तपाईको दिन भरिको प्रतिनिधि समाचार मूलक प्रस्तुति स्थानीय सेरोफेरो
2: सामुदायिक रेडियो परासी मार्फत सामुदायिक रेडियो सुनवल र सामुदायिक रेडियो दाउने बाजा पनि एकै साथ
3: प्रत्येक दिन साँझ 6:30 बजे
1: तपाईको आफ्नै गाउँ ठाउँका समाचारका लागि स्थानीय सेरोफेरो।

नमस्कार, खुराम नवलपरासीमा आबद्ध सामुदायिक रेडियो परासी 90.2 मेगाहर्ज मार्फत सामुदायिक रेडियो सुनवल 90.7 मेगाहर्ज र सामुदायिक रेडियो दाउन्ने 103.4 मेगाहर्जको सहकार्यमा एकैसाथ प्रसारण भइरहेको साँझ 6:30 बजेको स्थानीय सेरोफेरोमा म मेघराज गौतमको तपाईँलाई स्वागत छ। स्थानीय सेरोफेरो सुरु गरौँ मुख्य खबरका शीर्षकहरूबाट। नवलप्रासीको सरावलमा भारतबाट भन्सार छलेर ल्याइएका 1 करोड रुपियाँ भन्दा बढीको अवैध सामान बरामद। बरामद गरिएका सामान आवश्यक कारवाहीका लागि महेशपुर भन्सार कार्यालय चलान। सरावल गाउँपालिकाको असल अभ्यासमा सम विकासलाई जोड, सुशासनदेखि शिक्षा, स्वास्थ्य र पर्यटन क्षेत्रलाई उच्च प्राथमिकता। र पहिरोका कारण कालीगण्डकी करिडोर अविरुद्ध। अब सुनौ पूरा खबर। पश्चिम नवलप्रासीको सरावल गाउँपालिका साथ भन्सार टोलबाट 1 करोड बढीको भन्सार छली गरेको सामान बरामद भएको छ। जिल्ला प्रहरी कार्यालय नवलप्रासीले भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरेको मोबाइल पार्ट्स सहित पिकअप गाडी बरामद गरेको छ। आज बिहान भारतबाट नेपालतर्फ ल्याउँदै गरेको LU 329 39 नम्बरको पिकअप गाडी नियन्त्रणमा लिएको हो। महेशपुरबाट खटिएको प्रहरी टोली र सशस्त्र प्रहरी बल BOP भुजहवाबाट खटिएको संयुक्त टोलीले जाँच गर्दा गाडीमा भन्सार छली ल्याइएका विभिन्न मोबाइल पार्ट्स फेला परेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका DSP मदन थापाले जानकारी दिनुभयो। बरामद सामानमा सेतो एयरपड 1765 थान, कालो एयरपड 633 थान, कालो टेम्पर ग्लास 3800 थान, सेतो टेम्पर ग्लास 4500 थान र मोबाइल कभर 930 थान रहेका छन्। साथै 1 बोरा प्लास्टिक र पिकअप गाडी समेत बरामद गरिएको छ। प्रहरीका अनुसार बरामद सामान तथा गाडीको अनुमानित मूल्य 1,14,84,000 रहेको छ। बरामद सामान सहित पिकअप गाडीलाई आवश्यक कारवाहीका लागि भन्सार कार्यालय महेशपुर पठाइएको छ। नवलप्रासीको सरावल गाउँपालिकाले आन्तरिक सुशासन, पर्यटन, भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाइलाई प्राथमिकतामा राख्दै सम विकासको अवधारणा अनुसार विकास अभियान अगाडि बढाएको छ। गाउँपालिकाले सेवा प्रवाहलाई पारदर्शी र नागरिक मैत्री बनाउन दैनिक सेवा प्रवाहको अवस्था समेत सामाजिक सञ्जाल मार्फत सार्वजनिक गर्दै आएको छ। गाउँपालिकाले कार्यपालिकाको बैठकका निर्णय सार्वजनिक गर्ने असल अभ्यासलाई निरन्तरता दिँदै स्थानीय तहको काम कारवाहीलाई पारदर्शिता र जवाबदेहीता कायम गर्ने प्रयास गरेको छ। स्वास्थ्यतर्फ विभिन्न सूचकका आधारमा उत्कृष्टता हासिल गर्दै सरावल गाउँपालिका जिल्लामै दोस्रो हुन सफल भएको छ। गाउँपालिकामा 15 शैयाको अस्पताल निर्माणका लागि टेन्डर प्रक्रिया अघि बढिसकेको र आगामी असोजको पहिलो सातामै शिलान्यास गर्ने तयारी गरिएको गाउँपालिकाले जनाएको छ। पर्यटन प्रवर्धनलाई समेत गाउँपालिकाले प्राथमिकतामा राखेको छ। सम्भावित पर्यटकीय क्षेत्रको पहिचान गरी तिनको विकास र प्रवर्धनलाई पहल भइरहेको गाउँपालिकाले जनाएको हो। वडा नम्बर 1 रजहवा वन वाटिका, वडा नम्बर 2 थारू सांस्कृतिक पार्क र ककरपत्त नगर, वडा नम्बर 4 मधेस सांस्कृतिक पार्क तथा वडा नम्बर 5 धन पोखरा पर्यटन क्षेत्रको नामाकरण तथा विकासका लागि पहल भइरहेको छ। भौतिक पूर्वाधारतर्फ गाउँपालिकाको प्रमुख प्रशासकीय भवन निर्माणाधीन अवस्थामा रहेको र सम्भवतः चालु आर्थिक वर्षभित्रै निर्माण सम्पन्न हुने जनाएको छ। वडा नम्बर 6 र 7 वडा कार्यालय भवन निर्माण सम्पन्न भई आफ्नै भवनबाट सेवा प्रवाह सुरु गरेको छ। त्यस्तै सरावल 3 स्वास्थ्य चौकी भवनबाट सेवा प्रवाह सुरु भएको छ भने वडा नम्बर 4 र 7 नयाँ स्वास्थ्य संस्थाका भवनबाट पनि चालु आर्थिक वर्षमै सेवा प्रवाह सुरु हुने तयारी गरिएको छ। गाउँपालिकाले खानेपानी तथा सरसफाइका क्षेत्रमा पनि काम अघि बढाएको छ। सरावल 4 पटनी खानेपानी आयोजना अन्तर्गत घरधुरीमा 1 घर 1 धारा निर्माण गरिएको छ। धनेवा खोलाको करिब 377 मिटर क्षेत्रमा सरसफाइ र बाँध मर्मत गरिएको छ। सबै वडामा नमुना माटो परीक्षण गरिएको छ भने कृषि विद्युतीकरणतर्फ करिब 3344 मिटर काम सम्पन्न भएको गाउँपालिकाले जनाएको हो।
स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने क्रममा डाक्टर विनोद नेताकण्डेल आँखा अस्पताल परासीको सहकार्यमा पालिकाभित्रका 150 जनाको निशुल्क मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ। एकीकृत स्वास्थ्य शिविर सञ्चालन गर्नुका साथै 275 जना बालबालिकाको बालिका बिमा गरिएको छ र 50 जना ग तथा घ वर्गका अपाङ्गता भएका व्यक्तिलाई निशुल्क स्वास्थ्य बिमा गरिएको छ। रोजगार तथा उद्यमशीलता प्रवर्धनका लागि मेडेपाबाट 17 जना र गाउँपालिकाबाट 18 जना गरी 35 जना नयाँ उद्यमी सृजना गरिएको छ। शिक्षा क्षेत्रतर्फ 10 दिने मन्टेश्वरी तालिम सञ्चालन गरिएको छ भने सङ्घ प्रदेश र स्थानीय तहका नियमित कार्यक्रम समेत सञ्चालन भइरहेका छन्। वातावरण संरक्षणतर्फ गाउँपालिकाले 10,000 नयाँ बिरुवा वृक्षारोपण गर्नुका साथै 400 मिटर तारजाली लगाएर सार्वजनिक जग्गा संरक्षण गरेको छ। यससँगै पूर्वाधार, शिक्षा, स्वास्थ्य, उद्यमशीलता, खानेपानी, वातावरण संरक्षण तथा पर्यटनलाई एकसाथ अघि बढाउँदै गाउँपालिकाले समग्र र सन्तुलित विकासको आधार तयार पार्ने प्रयास गरिरहेको छ। शैक्षिक ऐक्यबद्धताको समूह जिसन नवलप्रासीको आयोजनामा बेसिक लेभल क्विज हन्ट 2083 कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम जिसन नवलप्रासीका अध्यक्ष थमन सरचनको अध्यक्षता एवं सुनवल नगरपालिकाको शिक्षा शाखाका अधिकृत पशुपति भट्टराईको प्रमुख आतिथ्यमा भएको हो। कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्दै भट्टराईले यस किसिमका शैक्षिक तथा बौद्धिक कार्यक्रमले विद्यार्थीमा रहेको प्रतिभा प्रस्फुटन गराउनुका साथै अध्ययनप्रति थप रुचि र प्रतिस्पर्धात्मक वातावरण निर्माण गर्न सहयोग पुग्ने बताउनुभयो। शुभकामना मन्तव्य व्यक्त गर्दै जिसन नवलप्रासीका वरिष्ठ सल्लाहकार धनराज चापागाईले संस्थाले विभिन्न समयमा विभिन्न शिक्षक कर्मचारी विद्यार्थीहरूलाई अब्बल बनाउने उद्देश्यका साथ विद्यार्थी केन्द्रित कार्यक्रमहरू सञ्चालन गर्दै आएको बताउँदै यस्ता कार्यक्रमले विद्यार्थीहरूको भौतिक विकास हुने बताउनुभयो। कार्यक्रममा अध्यक्ष शेरचन्दले विद्यार्थीहरूमा रहेको ज्ञान प्रतिभा तथा बौद्धिक क्षमताको पहिचान र विकास गर्ने उद्देश्यले आयोजित कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको बताउँदै कार्यक्रममा विद्यार्थीहरूलाई विभिन्न विषयसँग सम्बन्धित प्रश्नहरू सोध्दै प्रतिस्पर्धात्मक रूपमा ज्ञान परीक्षण गरिएको बताइएको छ। कुल 28 विद्यालय सहभागी रहेको कार्यक्रममा सुनवल युनाइटेड स्कुल सुनवल 4 प्रथम, विजडम सेकेन्डरी स्कुल बर्दगाड 7 द्वितीय, हिलेरियस चिल्ड्रेन एकेडेमी रामग्राम 4 तेस्रो र माटज मेमोरियल स्कुल सुनवल 3 चौथो भएका छन्। जिसन नवल

पद गुम्ने र अदालतसम्म पुग्ने अवस्थामा पुगेको छ। मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने तयारी गरिरहँदा जसपा नेपालका केन्द्रीय महासचिव सुरेन्द्र कुमार झाले प्रदेश सरकारमा रहेका आफ्ना मन्त्री र सांसदहरूलाई सरकारबाट बाहिरिन र विपक्षमा मतदान गर्न निर्देशन दिनुभएको थियो। तर जसपा संसदीय दलले केन्द्रको निर्देशनलाई लत्याउँदै विश्वासको मत दिने निर्णय गर्यो। संसदीय दलका नेता एवं मन्त्री सन्तोष कुमार पाण्डेले केन्द्रको निर्देशन आउनु अघि नै दलको बैठकबाट समर्थन गर्ने निर्णय भइसकेकोले आफूहरू त्यही निर्णयमा अडिग रहेको तर्क गर्नुभएको छ। मुख्यमन्त्री आचार्यलाई विश्वासको मत पुर्याउन जसपाका चार सांसद सन्तोष कुमार पाण्डे, भण्डारीलाल अहिर, आदेश कुमार अग्रवाल र हेमा बेलवासे केसीको मत निर्णायक बनेको थियो। सरकारको पक्षमा 43 मत पुगेपछि उनीहरूले विश्वासको मत प्राप्त गरेका थिए। त्यसपछि जसपाले पार्टी निर्णय र व्हिप उल्लङ्घन गरेको भन्दै जसपाले ती चारैजनालाई साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको थियो। यता पार्टीको केन्द्रीय निर्देशन नमानेको भन्दै प्रदेश संसदीय दलले भने आफू खुसी चल्ने अर्की सांसद अम्बिका काफ्लेलाई कारवाहीका लागि सिफारिस गर्यो। सोही सिफारिसका आधारमा लुम्बिनी प्रदेश सभा सचिवालयले काफ्लेको पद रिक्त भएको सूचना प्रकाशित गरेको छ। यो कारवाहीले जसपाभित्र थप आक्रोश पैदा गरेको छ। जसपा प्रदेश अध्यक्ष राम अवतार यादवले काफ्लेलाई कारवाही गर्ने क्रममा पार्टीको लेटर प्याड छाप र तत्कालीन महासचिव सहितको हस्ताक्षर कृत्य गरिएको गम्भीर आरोप लगाउनु भएको छ। विवाद व्यक्तिगत कारवाहीसम्म मात्र सीमित छैन, जसपाका कार्यकर्ताहरूले पनि यो विषयमा दुई धार देखाएका छन्। एक पक्षले पार्टीको निर्देशन उल्लङ्घन गर्ने सांसद पाण्डे सहितको समूहलाई कारवाही हुनुपर्ने माग गरिरहेको छ भने अर्को पक्षले कारवाही गलत भएको भन्दै फुकुवाको माग गरिरहेको छ। नवलप्रासी जिल्ला समिति लगायत केही निकायले महन्त ठाकुर पक्षलाई आग्रह गर्दै कारवाही फुकुवा गर्न दबाव दिएका छन्। यसैबीच प्रदेश अध्यक्ष यादवले सन्तोष पाण्डे पक्षका मानिएका प्रदेश कोषाध्यक्ष बच्चलाल केवट र सदस्य राधेश्याम लोधलाई पनि पार्टीको हित विपरीत काम गरेको भन्दै कारवाही गरेका छन्। यसरी जसपाभित्र एकले अर्कालाई कारवाही गर्ने र कृत्य गरेको आरोप लगाउने श्रृङ्खलाले पार्टीको लुम्बिनी प्रदेश संरचना नै भत्ताभुङ्ग भएको छ। जसपाको यो विवादले मुख्यमन्त्री आचार्यको सरकारको भविष्यमाथि पनि प्रश्न उठाएको छ। अम्बिका काफ्लेको पद रिक्त भएपछि प्रदेशसभाको कायम सदस्य सङ्ख्या 82 झरेको छ। अब बहुमतका लागि 41 मत आवश्यक परेको छ। जसपाका चार सांसदको पद सम्बन्धी प्रक्रिया अब अगाडि बढेमा सरकारको गणित अझै तल माथि हुन सक्ने जनाइएको छ। यद्यपि प्रदेश सरकारका प्रवक्ता मन्त्री रामजी प्रसाद घिमिरेले सरकारलाई कुनै सङ्कट नरहेको दावी गर्नुभएको छ। बुटवलका व्यवसायी एवं सामाजिक अगुवा थानेश्वर पौडेलले बाढी प्रभावित नागरिकको राहतका लागि 25,25,000 रुपियाँ सहयोग गर्नुभएको छ। गत भदौ 10 गते भोटे कोशी नदीमा आएको बाढीबाट प्रभावित विभिन्न जिल्लाका नागरिकको राहतका लागि पौडेलले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्नुभएको हो। पौडेलले व्यक्तिगत रूपमा यो रकम कोषमा जम्मा गरेको बताउनुभयो। पौडेल मानव धर्म सेवा समिति बुटवलका स्वयंसेवी एवं साइन रेसुङ्गा डेभलपमेन्ट बैङ्क सञ्चालक समितिका अध्यक्ष समेत हुनुहुन्छ। आफू अध्यक्ष रहेको साइन रेसुङ्गा डेभलपमेन्ट बैङ्कले यसअघि नै 65,00,000 रुपियाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिसकेको बताउनु भएको छ। रूपन्देही आध्यात्मिक र मनोरञ्जन पर्यटकको हब बनिसकेकोले 24 घण्टा सेवा दिन पाउनुपर्ने पर्यटन व्यवसायले माग गरेका छन्। जिल्लामा पर्यटन पूर्वाधारमा मनग्ञ लगानी भइसकेकोले व्यवसाय उकास्न पूर्णकालीन पर्यटन सेवा दिन पाउनुपर्ने उनीहरूको माग छ। रात्रिकालीन व्यवसायका लागि तत्कालीन गृहमन्त्री बालकृष्ण खानले 4 वर्ष अघि पहल गर्नुभएको थियो। त्यति बेला व्यवसाय सञ्चालनका लागि कार्यदल गठन गरिएको थियो। कार्यदलको सुझावका आधारमा स्थानीय प्रशासनको अनुमति लिएर केही व्यावसायिक प्रतिष्ठानले 24 घण्टा सेवा दिइरहेका थिए। पूर्णकालीन पर्यटन सेवा सञ्चालनका लागि कार्यविधि तयार गरिएको छ। कार्यविधिले तोकेका मापदण्ड पुरा गरेका प्रतिष्ठानले अनुमति पाएका थिए।
जिल्ला सुरक्षा समितिले गत साउन 13 गतेबाट रात्रि व्यवसाय सञ्चालनमा नयाँ

0: नयाँ समय सीमा निर्धारण गरेको थियो। व्यवसायको प्रकृति हेरेर 10 देखि मध्यरात 1 बजेसम्म सञ्चालन गर्न पाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिनुभयो। स्थानीय प्रशासनले नयाँ समय सीमा लागू गरेपछि पर्यटन क्षेत्र मारमा परेको जनाउँदै 3 साता अघि होटल सङ्घ लुम्बिनी नेपाल लुम्बिनी प्रदेशले प्रशासनको ध्यान आकर्षण गराएको थियो। जिल्ला प्रशासनले बिहिबार आयोजना गरेको सर्वपक्षीय छलफलमा सङ्घका अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठले कोरोना महामारी, जेन्जी आन्दोलन र पछिल्लो पटक भोटेको सिबाडीका कारण पर्यटन थला परेकोले व्यवसाय उकास्न 24 घण्टा सेवा दिन पाउनुपर्ने बताउनु भएको छ। लुम्बिनी प्रदेश सरकारले आगामी सोमबार भदौ 29 गते सार्वजनिक बिदा दिएको छ। आन्तरिक मामिला कानुन उद्योग तथा यातायात मन्त्रालयले शुक्रबार 1 सूचना जारी गर्दै सोमबार बिदा दिएको जानकारी गराएको हो। मन्त्रालयका उपसचिव प्रेम प्रसाद आचार्यका अनुसार हरितालिका तीजको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरिएको हो। तपाईँ यति बेला पश्चिम नवलप्रासीका 3 वटै सामुदायिक रेडियो मार्फत एकैसाथ प्रसारण भइरहेको समाचारमूलक प्रस्तुति स्थानीय सेरोफेरो सुन्दै हुनुहुन्छ। अब एकैछिन विश्रामपछि हामी पहिरोका कारण काली गण्डकी करिडोर अवरुद्ध लगायतका अन्य स्थानीय खबर लिएर उपस्थित हुनेछौँ। रेडियो सुन्दै गर्नुहोला।
1: सवारी दुर्घटनाबाट बचाऊ अनि बचाऊ।

0: हतार गरे यात्रामा
1: परिन्छ है खतरामा।
2: हतारमा आफ्नो अमूल्य जीवन नगुमाउनुहोस्।
3: जनहितमा जारी सन्देश।
4: विश्रामपछि स्वागत छ। तपाईँ अहिले सामुदायिक रेडियो परासी, रेडियो सुनबल र रेडियो दाउनेबाट एकैसाथ प्रसारण भइरहेको स्थानीय सेरोफेरो सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। महेशपुरदेखि हरपुर चोकसम्म निर्माणाधीन चार लेन सडकमा कमसल निर्माण सामग्री प्रयोग गरिएको भन्दै स्थानीयवासीले विरोध जनाएका छन्। स्थानीयका अनुसार सडक निर्माण कार्य पूर्ण रूपमा सम्पन्न नहुँदै केही संरचना भत्किन थालेका छन् भने सडक पेटी फुटपाथ निर्माणमा सिमेन्टको सट्टा माटो प्रयोग गरिएको आरोप लगाइएको छ। स्थानीयवासीले निर्माण कार्यको गुणस्तरप्रति प्रश्न गम्भीर प्रश्न उठाउँदै विरोध जनाएपछि निर्माण कम्पनीले भत्किएको भागमा पुनः सिमेन्ट हालेर मर्मतको प्रयास गरेको स्थानीयको भनाइ छ। उनीहरूले सम्पूर्ण निर्माण कार्यको प्राविधिक परीक्षण गरी गुणस्तर सुनिश्चित गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत सडक विभाग सडक डिभिजन कार्यालय भुटुवलले महेशपुर बजारदेखि हरपुर बजारसम्मको सडक खण्ड निर्माणका लागि भ्याटसहित 21,11,38,666 रुपियाँमा ठेक्का सम्झौता गरेको थियो। उक्त आयोजना गौरीशङ्कर हिमालयन निर्माण प्रणालीले 2080 वैशाख 26 गते ठेक्का सम्झौता गरी 2081 असोज 26 गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखेको थियो। तर निर्धारित समयमा काम सम्पन्न हुन नसकेपछि पटक पटक म्याद थप गरिएको छ। पहिलो पटक 2082 असार मसान्तसम्म, दोस्रो पटक 2082 मङ्सिरसम्म, तेस्रो पटक 2083 असार मसान्तसम्म र हाल पाँचौँ पटक 2083 मङ्सिरसम्मका लागि म्याद थप गरिएको छ। बारम्बार म्याद थप हुँदा समेत निर्माण कार्यको गुणस्तरप्रति प्रश्न उठ्न थालेपछि स्थानीयवासीले सम्बन्धित निकायबाट अनुगमन गरी दोषीमाथि आवश्यक कारवाही गर्न माग गरेका छन्। उनीहरूले राज्यको करोडौँ रुपियाँ लगानी भएको आयोजनामा गुणस्तरहीन काम स्वीकार्य नहुने बताएका छन्। यस विषयमा निर्माण कम्पनी तथा सम्बन्धित सरकारी निकायको आधिकारिक प्रतिक्रिया आउन बाँकी रहेको छ। कालीगण्डकी करिडोर पहिरोको कारण अवरुद्ध भएको छ। गुल्मीको हर्मीचौर पूर्ति घाट सडक खण्डको कालीगण्डकी गाउँपालिका वडा नम्बर 2 राक्से सडक माथिबाट पहिरो खसेका कारण अवरुद्ध भएको हो। कालीगण्डकी गाउँपालिकाका उपाध्यक्ष मन्जु दर्लामीका अनुसार सडक माथिबाट राक्से र होमसादी खोला नजिकै ढुङ्गासहितको पहिरो खसेका कारण बिहानैदेखि सडक अवरुद्ध भएको हो। सडक खुलाउनका लागि प्रयास भइरहेको उहाँले बताउनु भएको छ। सडक खुलाउन समय लाग्न सक्ने भएकोले वैकल्पिक सडकको प्रयोग गर्न आग्रह गर्नुभयो। सडक अवरुद्ध हुँदा लामो तथा छोटो दूरीका सवारीहरू चल्न सकेका छैनन् भने यात्रुहरू अलपत्र परेका छन्। उक्त सडक खण्डको करिडोरमा सामान्य पानी परे पनि सडक अवरुद्ध हुँदै आइरहेको छ। निर्माणको करिब अन्तिम चरणमा रहेको बुटवल नारायणगढ सडक खण्ड अन्तर्गत बर्दघाट बजारको व्यस्त सडक क्षेत्रमा सडक किनारमा स्टिल रेलिङ निर्माण गर्ने कार्य रोक्न र पुनर्विचार गर्न बर्दघाट उद्योग वाणिज्य सङ्घले माग गरेको छ। सङ्घका अध्यक्ष लेखनाथ न्युपानेले बुटवल नारायणगढ सडक आयोजना पश्चिम खण्डका प्रमुखलाई आज एक पत्र पठाउँदै उक्त निर्माण कार्य स्थगन गर्न र पुनर्विचार गर्न अनुरोध गर्नुभएको छ। पत्रमा पूर्व पश्चिम राजमार्ग अन्तर्गत बर्दघाट बजारमा रेलिङ निर्माण गर्दा स्थानीय व्यवसायी तथा बासिन्दाको आवतजावतमा कठिनाई हुने, घर तथा पसलमा प्रवेश गर्न समस्या पर्ने र सडकको वास्तविक उपयोग समेत प्रभावित हुने अवस्था देखिएको उल्लेख गरिएको छ। पश्चिम नवलप्रासीका 3 सामुदायिक रेडियोबाट एकैसाथ प्रसारण भइरहेको स्थानीय सेरोफेरोको हामी अन्त्यमा आएका छौँ। अन्त्यमा मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। नवलप्रासीको सारावलमा भारतबाट भन्सार छलेर ल्याइएका 1 करोड रुपियाँ भन्दा बढीको अवैध सामान बरामद। बरामद गरिएका सामान आवश्यक कारवाहीका लागि महेशपुर भन्सार कार्यालय पठाइयो। सरावल गाउँपालिकाको असल अभ्यासमा सम विकासलाई जोड, सुशासनदेखि शिक्षा, स्वास्थ्य र पर्यटन क्षेत्रलाई उच्च प्राथमिकता। र पहिरोको कारण कालीगण्डकी करिडोर अवरुद्ध। साँझ 6:30 बजेको स्थानीय सेरेफेरो आजलाई यति नै, भोलि बिहान 5:30 बजे खबर सङ्गालोमा पुनः उपस्थित हुनेछौँ। अहिले भने प्रविधिका शम्भु चौधरीलाई धन्यवाद, समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै मेघराज गौतम बिदा हुन्छु, नमस्कार।

0: छन्।
1: एभरेस्ट कलरको खरिदमा बम्पर उपहार जित्ने सुनौलो अवसर, रु 25,000 बराबरको एभरेस्ट कलर खरिद गर्नुहोस् र एक वा दुई होइन तिन तिन जना लखपति बन्ने मौका नछुटाउनुहोस्। यो विशेष अवसर भदौ 1 गतेदेखि मनसिर 21 गतेसम्म सीमित अवधिका लागि लागू हुनेछ। साथमा छन् अन्य थुप्रै आकर्षक उपहारहरू, 5 जनालाई स्यामसङ फ्रिज, 10 जनालाई स्मार्ट वाच, 25 जनालाई इन्डक्सन चुलो र 50 जनालाई एभरेस्ट गिफ्ट ह्याम्पर। विस्तृत जानकारीका लागि एभरेस्ट कलर लिमिटेड, कौशल टार 3, भक्तपुर, वेबसाइट www.everestcolor.com।
2: जीवनको हरेक रंगमा नेपालीपनको मिठास रंगाउँदै देश मेरो एभरेस्ट।
3: आउनुहोस्, अब यस क्षेत्रकै हरेक किसिमका बिरामीहरूको उपचारका लागि जय सवाल साई स्वास्थ्य पोलिक्लिनिक परासीमा
4: रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर प्रकाश ढकाल प्रत्येक शनिबार 11 बजेदेखि 2 बजेसम्म। छाती, मुटु, सुगर, थाइरोइड तथा महिला रोग विशेषज्ञ डाक्टर पवन अग्रहरी प्रत्येक दिन बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म।
5: हाट जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर महेश घिमिरे प्रत्येक शनिबार 11 बजेदेखि 4 बजेसम्म।
6: लुम्बिनी मेडिकल कलेज पाल्पाका छाला तथा यौन रोग विशेषज्ञ डाक्टर जमिल मिकरानी प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार।
7: Happiness. Togetherness. Indeed. Indeed.
8: Take me
7: far there. Right here.
8: ECMI Wi-Fi Internet.
7: MPLS Data Connectivity Cable Internet serves you always.
8: ECMI.
7: With you always, everywhere.
8: Contact 078-57-00-73.

0: जीवनको हरेक रङ्गमा नेपालीपनको मिठास रंगाउँदै देश मेरो एभरेस्ट।
1: अहिले साँझको 7 बज्यो।
2: Extreme energy drink.
3: Extreme energy drink. Taste the difference. Feel the energy.

0: यातायात व्यवस्था सेवा कार्यालय नवलपरासी बर्दघाट सुस्ता पश्चिमको जरुरी सूचना।
1: सवारी साधन दर्ता भई वार्षिक रूपमा बुझाउनु पर्ने सवारी साधन कर नबुझाएको र नवीकरण गराउन छुटेकाहरूको हकमा यही चैत्र मसान्त सम्म सवारी साधन कर तिरी नवीकरण गर्न आएमा सवारी साधनमा लाग्ने कुल जरिवानाको 50% छुट दिइनेछ। साथै सवारी चालक अनुमति पत्र, नवीकरण तथा कार, जीप, ट्रेक्टर, ई रिक्सा, टेम्पो, मोटरसाइकल, स्कुटीको लाइसेन्स पनि वितरण गरिन्छ।
0: अनुरोधक यातायात व्यवस्था सेवा कार्यालय नवलपरासी बर्दघाट सुस्ता पश्चिम।

0: एभरेस्ट कलरको खरिदमा बम्पर उपहार जित्ने सुनौलो अवसर, रु 25,000 बराबरको एभरेस्ट कलर खरिद गर्नुहोस् र एक वा दुई होइन तिन तिन जना लखपति बन्ने मौका नछुटाउनुहोस्। यो विशेष अवसर भदौ 1 गतेदेखि मनसिर 21 गतेसम्म सीमित अवधिका लागि लागू हुनेछ। साथमा छन् अन्य थुप्रै आकर्षक उपहारहरू, 5 जनालाई स्यामसङ फ्रिज, 10 जनालाई स्मार्ट वाच, 25 जनालाई इन्डक्सन चुलो र 50 जनालाई एभरेस्ट गिफ्ट ह्याम्पर। विस्तृत जानकारीका लागि एभरेस्ट कलर लिमिटेड, कौशल टार 3, भक्तपुर, वेबसाइट www.everestcolor.com।
1: जीवनको हरेक रंगमा नेपालीपनको मिठास रंगाउँदै देश मेरो एभरेस्ट।
2: म सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु, न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
3: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
4: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
5: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
4: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
6: पीडित तथा प्रभावितलाई माया र सम्मान गरौ।
7: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
6: जनहितका लागि आफन्त नेपाल, सौजन्य, आवर डटर्स इन्टरनेशनल।
8: तहके मालूम बा हो मैडम, कपड़ा के साफ और चमकदार बनावे खातिर हरदम सफेद वाशिंग पाउडर ही लगाए चाहिए।
9: सही काला हो, सफेद सरफ कपड़ा के मुलायम बनौले के साथे सुगंध भी बहुत अच्छा देला।
10: जी हाँ, चाहे वाशिंग मशीन के खातिर होखे वा हाथ से कपड़ा धोए के लिए, एक बेर जरूर प्रयोग कर जा सफेद सरफ। जवन ठूठी बारी बरगदमा लगायत गाँव से लेके शहर बाजार तक हरेक दुकान पर उपलब्ध बा।
8: सफेद वाशिंग पाउडर आधा केजी से लेके 1, 2, 3, 4 केजी तक बाजार में उपलब्ध बा। साथ में 4 केजी सरफ खरीद कैले पर प्लास्टिक के बाल्टी फ्री।
9: उत्पादक शांतिनाथ डिटर्जेंट प्रणाली, कलकत्ता भारत। संपर्क के लिए व्हाट्सएप नंबर +91 78 80 91 99 84।
11: नवलपरासी उद्योग वाणिज्य संघको अनुरोध। आदरणीय उद्योगी व्यापारी व्यवसायी महानुभावहरू, आफ्नो उद्योग व्यापार व्यवसायको वस्तु तथा सेवाको बिक्री वितरणको क्रममा ग्राहकहरूले क्युआर माध्यमबाट भुक्तानी दिँदा भुक्तानी अनिवार्य रूपमा लिनुहुन जानकारी गराउँदछौँ। साथै क्युआर रकम कारोबार आफ्नो फर्मको ब्याङ्क खाताबाट गर्नुहुन समेत जानकारी गराउँदछौँ। महासचिव भोला पराजुली, नवलपरासी उद्योग वाणिज्य संघ।
12: मैया, ए मैया।
13: हजुर, के भो?
12: छ नि, अब दाँत, मुख र गिजाको उपचारका लागि बुटोल भैरवा जानै नपर्ने भो। परासीमै पहिलो पटक सिटी डेन्टल तथा ओरल मेक्जिलो फेसियल सेन्टर खुलेको रहेछ नि।
14: हाम्रा सेवाहरू दैनिक रूपमा डेन्टल सर्जनद्वारा दन्त परीक्षण, दाँतको एक्सरे, दाँत सफा गर्ने टल्काउने, किरा लागेको दाँत भरिने, दुखेको दाँतको जरैदेखि आरसीटी उपचार, भर्न नमिल्ने दाँतलाई निकाल्ने,
13: साथै मुखमा भएको घाउ खटिराको उपचार, मुख सानो खुल्ने समस्याको उपचार, कृत्रिम दाँत राखिने र बाङ्गोटिङ्गो दाँत मिलाउने।
15: काठमाडौँ मेडिकल कलेज टिचिङ हस्पिटलमा अध्ययन गर्नुभएका बिडिएस डेन्टल सर्जन डाक्टर निसार खान प्रत्येक दिन आउनुहुन्छ। समयमा दाँतको चेक गराई मौकाको फाइदा उठाउनुहोस्।
16: सम्पर्क सिटी डेन्टल तथा ओरल मेक्जिलो फेसियल सेन्टर, रामग्राम 3 परासी सुनवल रोड, स्वास्थ्य कार्यालयको अगाडि। मोबाइल 9800231351।
17: हरे कृष्ण
18: जप्दै कता हिँड्नु भयो बुवा?
17: ए बाबु, नातिको दाँत दुखेर हरे कृष्ण डेन्टलतिर हिँडेको। मैले यही दाँतको समस्याले कति दुःख पाएँ, अब हरे कृष्णमा जाने बित्तिकै ट्वाक्कै ठिक भयो। त्यही भएर नातिलाई पनि लिएर हिँडेको।
19: हो, अब सबैले भन्छन् हरे कृष्ण। हामी कहाँ अत्याधुनिक मेसिनद्वारा दाँतको चेक जाँच गरी बाङ्गुटिङ्गो दाँतलाई सिधा बनाउने आरसिटी, डेन्टल इम्प्लान्ट, दाँतमा सिमेन्ट भर्ने, दाँतको सफाई लगायत दाँत सम्बन्धी हरेक किसिमका समस्या तथा रोगहरूको उपचार गरिन्छ।
10: पुनश्च डाक्टर विकास ढुङ्गाना र सन्जु बस्याल सहित विशेषज्ञ डाक्टरहरूद्वारा दाँत, मुख तथा गिजाको उपचारमा 25% छुटको व्यवस्था छ।
0: थप जानकारीका लागि हरे कृष्ण डेन्टल प्राली, रामग्राम 3 परासी बुद्ध चोक, एभरग्रिन हस्पिटल परिसरमा। निर्देशक श्याम कुमार बस्याल, 9855038135।
20: आउनुहोस्, अब यस क्षेत्रकै हरेक किसिमका बिरामीहरूको उपचारका लागि जय सवाल साई स्वास्थ्य पोलिक्लिनिक परासीमा।
21: रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर प्रकाश ढकाल प्रत्येक शनिबार 11 बजेदेखि 2 बजेसम्म। छाती, मुटु, सुगर, थाइरोइड तथा महिला रोग विशेषज्ञ डाक्टर पवन अग्रहरी प्रत्येक दिन बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म।
22: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर महेश घिमिरे प्रत्येक शनिबार 11 बजेदेखि 4 बजेसम्म।
23: लुम्बिनी मेडिकल कलेज पाल्पाका छाला तथा यौन रोग विशेषज्ञ डाक्टर जमिल मिकरानी प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बिहान 11 बजेदेखि साँझ 4 बजेसम्म।
24: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण श्रीवास्तव प्रत्येक दिन 3 बजेपछि।
23: र भैरहवा मेडिकल कलेजका नाक, कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर विश्व तुलाचन प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार 2 बजेदेखि 4 बजेसम्म।
25: साथै सम्पूर्ण प्याथोलोजी सेवा, एक्सरे तथा भिडियो एक्सरे, हात खुट्टा भाँचिएको प्लास्टर तथा नर्मल अपरेसन र वैदेशिक रोजगारका लागि मेडिकल जाँच पनि गरिन्छ।
20: सम्पर्क जय सवाल साई स्वास्थ्य पोलिक्लिनिक, रामग्राम 5 परासी, फोन 0785207046 र मोबाइल 9847041106।
0: पाठेघर मुखको क्यान्सर विरुद्धको एसपिपी खोप लगाउने सम्बन्धमा स्वास्थ्य कार्यालय नवलपरासीको जरुरी सूचना। यही भाद्र 24 गतेदेखि 26 गतेसम्म नवलपरासीमा रहेका संस्थागत तथा सामुदायिक विद्यालयहरूमा कक्षा 6 मा अध्ययनरत छात्राहरूलाई विद्यालयमा र विद्यालय बाहिरका 10 वर्षसम्मका किशोरीहरूलाई नजिकको स्वास्थ्य संस्थामा पाठेघरको मुखको क्यान्सर विरुद्धको एसपिपी खोप सञ्चालन हुने भएकाले सम्बन्धित सरकार वालाहरू सबैले खोप अभियानलाई सहयोग गरी यो कार्यक्रम सफल बनाउन अनुरोध गरिन्छ। खोप निशुल्क पाइन्छ, खोप सुरक्षित छ, खोपले जीवन रक्षा गर्दछ। अनुरोधक स्वास्थ्य कार्यालय नवलपरासी, बर्दगार सुस्ता पश्चिम।
26: बा, के भयो र किन रुन्नु भएको?
17: कहाँ रोएको र बुहारी, आँखाबाट त्यसै आँसु बगिरहन्छ। घाममा हेर्नै सक्दिन, मासु पोलाछ भन्छन्। खै के भयो भयो?
27: मम्मी, मलाई पनि बुकेने बित्तिकै टाउको दुख्छ।
26: ए, भनेपछि दुवैजनालाई आँखाको समस्या भएछ। ल बा, हिँडिहाल्नुहोस् परासीको भगवती नेत्रालयमा आँखाको उपचार गर्न।
19: हजुर, परासीमा पहिलो पटक दृष्टि रोग विशेषज्ञद्वारा आँखा सेवा सञ्चालन।
26: हाम्रा सेवाहरू
19: मोतियाबिन्दु, आँखामा मासु पलाएको, आँसु नली बन्द भएको, आँखामा फुलो परेको, घाममा आँखा हेर्न नमिल्ने, टेढो आँखा भिजन थेरापीद्वारा सोझो बनाउने, अल्छी आँखाको उपचार, कम्प्युटर प्रविधिद्वारा आँखा जाँच गरी पावर, बिना पावर चस्मा तुरुन्तै तयार, सम्पूर्ण किसिमका कन्ट्याक्ट लेन्स, सबै उमेर समूहका लागि ब्रान्डेड चस्मा, कम्प्युटर, मोबाइल, ल्यापटप, टिभी लगायत विद्युतीय उपकरण प्रयोगकर्ताका लागि विशेष किसिमका चस्मा उपलब्ध छ।
26: सम्पर्क भगवती नेत्रालय, रामग्राम 3 परासी सुनवल रोड, आँखा अस्पतालको ठिक अगाडि। मोबाइल 9862728015 र 9570222015।
1: अंकल नमस्कार, बहनी ब्याह कर द्वारा का?
2: हाँ बेटी, बिटिया सियान हो गई, अब समय में ब्याह हो जाते।
1: नहीं अंकल, पहले जैसा समय अब नहीं रह गए, अब ते 20 वर्ष न पुग के ब्याह करे के और कराए के नहीं मिले। कानून विपरीत कैले में सजाए भोगे के पड़ी और उतना भर नहीं, छोटहन उम्र में ब्याह कई दे के बहनी हिंसा में पड़े वाला प्रबल संभावना भी हो।
2: ऐसा बात बाटे?
3: हाँ, हिंसा से बचे खातिर और बचावे खातिर आजे से बाल विवाह न कैल जा और न करावल।
10: बाल विवाह कैल और करौले पर 50,000 रुपया 3 वर्ष कैद जरिमाना होखेला। यह नाते अगर ऐसन गतिविधि होई तब नेरे रहल प्रहरी कार्यालय के फोन नंबर से या टोल फ्री नंबर 18 10 50 00 202 में संपर्क करे सकल जाए। इंद्रेणी सामाजिक विकास मंच, UMN, बाल अधिकार परियोजना और प्रतापपुर गाँव पालिका पश्चिम नवलपरासी द्वारा जारी संदेश।
14: के तपाईँ अध्ययनका लागि विदेश जान चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने यस क्षेत्रमै पहिलो पटक सेवाका लागि हाजिर छ मिशन डाक्टर एजुकेशन कन्सल्टेन्सी।
4: काठमाडौँको पुतली सडकमा विगत 20 वर्षदेखि सेवा गर्दै आएको मिशन डाक्टर एजुकेशन कन्सल्टेन्सी अब परासीमा खुलेकोले मौकाको फाइदा उठाउनुहोस्।
14: स्टुडेन्ट भिजामा अस्ट्रेलिया, अमेरिका, क्यानाडा, जापान, कोरियाका साथै युरोपका विभिन्न देशमा जान चाहनुहुन्छ भने अब तपाईँको सपनालाई हामी पूरा गर्दैछौ। साथै कक्षा 12 उत्तीर्ण भएका विद्यार्थीहरूका लागि 50% छुटमा आइएलटिएस, पीटीई र जापानिज भाषाका कक्षा पनि धमाधम सञ्चालन भइरहेको जानकारी गराइन्छ। MBBS, BDS, MD, MES, MDS अध्ययन गर्न तथा नर्सिङ, इन्जिनियरिङ र मेडिकल कोर्सहरूमा विदेश अध्ययन गर्न जान चाहनुहुन्छ भने पनि मिशन डाक्टर एजुकेशन कन्सल्टेन्सीलाई सम्झनु।
4: थप जानकारीका लागि मिशन डाक्टर एजुकेशन कन्सल्टेन्सी रामग्राम 5 परासी अदालतको ठिक अगाडि, शाखा प्रबन्धक श्याम कुमार बस्याल, सम्पर्क 98510 38135।

0: सीआईएनको साझा खबरबाट सन्तोष गन्धर्वको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। प्रधानमन्त्री राहत कोषमा कुल 13 अर्ब 23 करोड़ रुपियाँ भन्दा धेरै जम्मा। बाढीबाट अहिलेसम्म 1386 जनाको मृत्यु। 5000 अझै सम्पर्कविहीन। होल्डिङ सेन्टरमा राखिएका 25 जनामा झाडापखाला।
1: झाडापखालाको केस 25 देखिएको छ, कलेरा चाहिँ छैन। अब किन चाहिँ यो क्राइसिसको बेला मात्रै हामी यसरी काम गर्छौँ, किन अगाडि बढ्दैनौँ भन्ने कुरा पूर्णै पाठ सिकायो हजुर अहिले।
0: बाढी प्रभावितको उद्धारपछि स्वास्थ्य सुरक्षा अर्को चुनौती बन्दै। बाढी पीडितलाई प्रलोभन, दबाव र झुट्टा आश्वासन दिने जोखिम।
2: किशोरी बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका समूहहरू यौन शोषण, लैङ्गिक हिंसा, दुर्व्यवहार, मानव बेचबिखन तथा अन्य प्रकारका हिंसा र उत्पीडनको जोखिममा पर्न सक्ने अवस्था रहेको हुँदा
0: 15 महाधिवेशनको कार्यतालिका स्थगन गरी वार्तामा बस्न काङ्ग्रेस इतर पक्षको माग। अस्पतालले भर्ना नलिएपछि गेटमै बच्चा जन्मिएको घटनापछि 6 जना कर्मचारी बर्खास्त। कृष्णवीर क्षेत्रमा नयाँ ट्र्याक खोल्न 10 मेसिनको तीव्र प्रयोग।
3: 11-12 मेसिनहरू लगाएर त्यहाँको जनशक्ति इक्विपमेन्टहरू सम्पूर्ण प्रयोग गरेर एकदमै फास्ट्र्याकमा काम भइराखेको कुरा पनि मैले यहाँलाई जानकारी गराउन चाहन्छु।
0: र जापानमा हुने 20 एसियन गेम्समा नेपालबाट 21 खेलका 135 खेलाडी सहभागी हुने। औपचारिक उद्घाटन भने सेप्टेम्बर 19।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: भोटेकोसीको विनाशकारी बारीले निम्ताएको संकटमा र राहत वितरणको क्रममा पनि राजनीतिको हुनु दुःखद कुरो हो। यस्तो बेलामा दलहरूले राजनैतिक दूरी बिर्सिएर सबैले सबैलाई सहयोग गरेर मानवीयताको प्रदर्शन गर्न भावी सन्ततिलाई समेत सिकाउनु पर्ने अवस्था देखिएको छ। अब खबर सन्तोषी रावलबाट।
5: भोटेकोसी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सम्बन्धी जोखिम समेत देखिन थालेको छ। विभिन्न होल्डिङ सेन्टरमा रहेका 25 जनामा झाडापखाला देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले सिंहदरबारमा आज बसेको प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा प्रभावित नागरिकको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै 25 जनामा झाडापखाला देखिएको बताउनुभयो।
1: झाडापखालाको केस 25 देखिएको छ, कलेरा चाहिँ देखिएको छैन। अब किन चाहिँ यो क्राइसिसको बेला मात्रै हामी यसरी काम गर्छौँ, किन अगाडि बढ्दैनौँ भन्ने कुरा पूर्णै पाठ सिकायो हजुर अहिले। किन भन्दाखेरि अघि मैले त्यो च्यालेन्जेस र अब हुनुपर्ने कुरामा पनि त्यही नै राखेको छु। अब हजुरहरूलाई भन्नुपर्दा यो स्वास्थ्य मन्त्रालयबाट निर्माण हुने घरहरू कस्तो भौगोलिक अवस्थामा ठाउँमा बन्छन् र कस्तो बन्छन् भनेर क्लाइमेट रेजिलियन्ट कन्स्ट्रक्सन भन्ने कुरा आएको छ, त्यो सिस्टम सुरु भएको छ हजुर अहिले। जसले गर्दाखेरि तापक्रम धेरै भएको ठाउँमा बनाउँदाखेरिको घर र चिसोमा बन्ने घरमा चाहिँ केही फरक आउने गरी कामहरू भएको छ। यो सबै क्षेत्रले होलिस्टिक रूपमा सोच्नुपर्ने हुन्छ, नट ओन्ली कन्स्ट्रक्सनको मात्रै कुरा नभएर अरू हिसाबमा पनि हुन्छ।
5: डाक्टर देवकोटाका अनुसार विभिन्न संयन्त्र मार्फत संकलन गरिएको तथ्याङ्कका आधारमा बाढी प्रभावित नागरिकको प्रारम्भिक संख्या आकलन गरिएको हो। बाढीपछि विस्थापित नागरिकको ठूलो संख्या होल्डिङ सेन्टरमा रहँदा सरसफाई, स्वच्छ खानेपानी, शौचालय तथा खाद्य सुरक्षाको व्यवस्थापन स्वास्थ्यका दृष्टिले महत्वपूर्ण हुन्छ। अहिले 25 जनामा झाडापखाला देखिनु संख्या ठूलो नभए पनि अस्थायी शिविरमा बसोबास गर्ने धेरै मानिसहरूमा संक्रमण फैलिन सक्ने जोखिम देखिएको स्वास्थ्यविदहरूको भनाइ छ। डाक्टरहरूले विशेष गरी बिरामीको उपचारसँगै खानेपानीको नियमित परीक्षण, सरसफाई, फोहोर व्यवस्थापन र स्वास्थ्य निगरानीलाई प्राथमिकता दिनुपर्ने सुझाव दिएका छन्। यसैबीच बाढी प्रभावित क्षेत्रमा उद्धारपछि होल्डिङ सेन्टरमा रहेका महिला, बालबालिका तथा अन्य जोखिममा रहेका समूहको सुरक्षालाई लिएर सरकारले थप सतर्कता अपनाउनुपर्ने देखिएको छ। प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले बाढी बाढी प्रभावित क्षेत्रका होल्डिङ सेन्टरमा महिला बालबालिका तथा जोखिममा रहेका समूहको सुरक्षाका लागि हेल्प डेस्क स्थापना गरी सम्पर्क व्यक्ति तोक्न सरकारलाई निर्देशन दिएको छ। समितिको आज बसेको बैठकले पीड़ितको सुरक्षा र आवश्यक सहयोगका लागि होल्डिङ सेन्टरमै हेल्प डेस्कको व्यवस्थापन गर्न निर्देशन दिएको समितिकी सभापति आकृति अवस्थीले जानकारी दिनुभयो।
2: महिला किशोरी बालबालिका अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका समूहहरू यौन शोषण लैङ्गिक हिंसा दुर्व्यवहार मानव बेचबिखन तथा अन्य प्रकारका हिंसा र उत्पीडनको जोखिममा पर्न सक्ने अवस्था रहेको हुँदा यस्तो जोखिम न्यूनीकरण तथा प्रभावकारी नागरिकको सुरक्षा र संरक्षण सुनिश्चित गर्न जोखिममा रहेका समूहलाई लक्षित गरी प्रत्येक राहत शिविर तथा अस्थायी आश्रय स्थलमा सम्पर्क व्यक्ति तथा हेल्प डेस्कको व्यवस्था महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयलाई महिला तथा सामाजिक मामिला समिति निर्देश गर्दछ।
5: सभापति अवस्थीले विपदको संवेदनशील अवस्थाको दुरूपयोग गर्दै पीड़ितलाई रोजगारी राहत घर फर्काउने वा सुरक्षित स्थानमा पुर्याउने नाममा प्रलोभन दबाव तथा झुटा आश्वासन दिने जोखिम रहेको बताउनुभयो। यसैबीच भोटेकोसी बाढीको 17 दिन अहिलेसम्म 1386 जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सबैभन्दा धेरै चितवनमा 364 जनाको शव भेटिएको थियो। नवलपरासी पूर्वमा 228, नवलपरासी पश्चिममा 222, नुवाकोटमा 169, रसुवामा 185, गोर्खामा 77, धादिङमा 70 र तनहुँमा 38 जनाको शव फेला परेको हो। काठमाडौँमा उपचारका क्रममा 2 जनाको मृत्यु भएको छ। प्राधिकरणका अनुसार अझै 5130 जना सम्पर्कविहीन छन्। बाढीमा परेर घाइते भएका मध्ये 261 जना उपचारपछि डिस्चार्ज भएको प्राधिकरणका प्रवक्ता शान्ति महतले सिआइएनलाई जानकारी दिनुभयो।
6: अहिलेसम्म हाम्रो मानवीय क्षति चाहिँ 1386 तथ्याङ्क छ। त्यसरी सम्पर्कविहीन चाहिँ करिब 5000 नै हुनुहुन्छ अझै पनि। उद्धार गरिएको संख्या चाहिँ 13702 रहेको छ। अहिले हामीले विभिन्न 19 अस्पतालहरूमा चाहिँ अझै पनि घाइतेहरू उपचाररत हुनुहुन्छ। त्यसमा 266 जना चाहिँ डिस्चार्ज भइसक्नु भएको छ भने 338 जना चाहिँ उपचारमा आउनु भएको थियो अहिलेसम्म।
5: अहिलेसम्म 13676 जनाको उद्धार भएको छ। अहिले नुवाकोटका होल्डिङ सेन्टरमा 2615 जना, रसुवामा 775 र धादिङमा 295 जना रहेका छन्। गत भदौ 10 रसुवाको भटेकोसी नदीमा आएको बाढीपछि राहत र उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा कुल 13,23,10,81,267 रुपियाँ जम्मा भएको छ। कोषमा भएको उक्त रकम मध्ये 9 वाणिज्य बैंकका खाताहरूमा 9,68,23,55,25 रुपियाँ मौजत रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। मुगलिन नारायणगढ सडक खण्डको कृष्ण भीर क्षेत्रमा नयाँ ट्र्याक खोल्न 10 मेसिन प्रयोग गरिएको छ। आज 8 दिन पनि पूर्ण रूपमा यातायात सञ्चालन हुन नसकेपछि तीव्र गतिका रूपमा काम भइरहेको प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेले सिआइएनलाई जानकारी दिनुभयो।
7: अब ट्र्याक खोलिसकेपछि त्यसलाई चाहिँ ग्राभेलिङ गरेर अब यो महिनाभित्र यावी लोडहरू अत्यावश्यक अब ग्यास त्यस्तै गरेर इन्धनका गाडीहरू लगायतका सवारी साधनहरू चलाउन मिल्ने गरी काम भइरहेको छ। र अब अहिले त्यहाँ चाहिँ प्राविधिक टोलले अब त्यहाँ मेसिनहरू पनि अब 11-12 मेसिनहरू लगाएर त्यहाँको जनशक्ति इक्विपमेन्टहरू सम्पूर्ण प्रयोग गरेर एकदमै फास्ट ट्र्याकमा काम भइरहेको कुरा पनि मैले यहाँलाई जानकारी गराउन चाहन्छु।
5: सडक छिटो सञ्चालनमा ल्याउने 15 प्राविधिकको सुपरिवेक्षणमा 10 मेसिन तथा उपकरण परिचालन गरी दैनिक 14 निरन्तर काम भइरहेको छ। नेपाली काङ्ग्रेसभित्रको आन्तरिक विवाद र किचल्लो उत्सर्गमा पुगेका बेला पार्टीका 25 नेताले पार्टीको सम्पूर्ण एकताका लागि अपील गर्दै साझा वक्तव्य जारी गरेका छन्। देश गम्भीर संकटमा रहेको र राजनैतिक अस्थिरता बढ़िरहेको भन्दै उनीहरूले काङ्ग्रेसलाई एकबद्धता बनाउन शुक्रबार नेतृत्वको ध्यान आकर्षण गराएका हुन्। महालक्ष्मी उपाध्याय डिना, सुरेन्द्र पाण्डे, श्याम घिमिरे, जीवन बहादुर शाही लगायत 25 नेताहरूको हस्ताक्षर रहेको प्रेस विज्ञप्तिमा पार्टीभित्रको आन्तरिक कलहले काङ्ग्रेसलाई मात्र नभई समग्र राष्ट्रिय राजनीतिलाई नै गलत दिशामा धकेलेको चिन्ता व्यक्त गर्नुभएको हो। नेताहरूले 15 महाधिवेशनको कार्यतालिका तत्काल स्थगन गर्न पार्टीका दुवै पक्षबीच यथाशीघ्र सम्पूर्ण एकताका लागि निर्णायक वार्ता आरम्भ गर्न माग गरेका छन्।
8: हामी त्यतिखेरका अब अग्नियानी भनिहाल्नुभयो, हामी चौधमा अधिवेशन केन्द्रीय कार्य समितिमा रहेका सहमहामन्त्रीज्यू दिनाको संयोजकत्वमा, अनि हाम्रो मुख्यमन्त्री, पूर्व मुख्यमन्त्री, वर्तमान मुख्यमन्त्री, हामी सबैको भनाइकन सबै पार्टीलाई मिलाएर लाने अझै पनि अन्तिम कोसिस गरौँ भनेर हामीले पार्टी सभापति गगन थापालाई आमन्त्रण गरेका थियौँ र उहाँ आउनुभयो। र हामीले के कुरा राख्यौँ भने जुन पहिला एकताका 8 बजे 5 बजेको छलफल भएको थियो त्यही बमोजिम नै अगाडि गयौँ भने यसले चाहिँ पार्टीलाई मजबुत गर्छ, अहिलेको परिवेशमा पार्टीलाई टुक्र्याएर जानु हुँदैन।
5: सप्तरीको गजेन्द्र नारायण सिंह अस्पतालले 6 कर्मचारीलाई कामबाट हटाएको छ। अस्पतालले आज एक सूचना प्रकाशित गर्दै डाक्टर उषा देव सहित सुरक्षा गार्ड देवकान्त झासम्मलाई कामबाट हटाएको जनाएको हो। देव र झासहित स्टाफ नर्स दय मनिषा कुमारी शाह र सजन चौधरी, कास रेणु ठाकुर र स्वीपर कृष्ण महतलाई कामकाजबाट हटाएको अस्पतालले जनाएको छ। उनीहरूलाई छानबिन समितिले प्रतिवेदन नदिएसम्म

0: को आधार तथा यससँग सम्बन्धित अन्य विषयको अध्ययन गरी 15 दिनभित्र आवश्यक राय सुझाव सहितको प्रतिवेदन मन्त्री समक्ष पेश गर्नेछन्। साझा खबरमा अब खेल खबर। जापानको आइची नागोयामा आयोजना हुने 20औं एसियन गेम्समा नेपालबाट 21 खेलका 135 खेलाड़ी सहभागी हुने भएका छन्। सेप्टेम्बर 19 देखि अक्टोबर 4 सम्म हुने एसियन गेम्समा नेपालबाट 135 खेलाड़ी सहित 211 सदस्यीय टोली सहभागी हुने भएको हो। यसअघि नेपालबाट 22 खेलमा 137 खेलाड़ी सहभागी हुने तय थियो, तर ब्रेकिङ डान्स र उसुका एक एक खेलाड़ी घटेका छन्। 20औं एसियन गेम्स अन्तर्गत बास्केटबल खेलको प्रतिस्पर्धा हिजोबाट शुरू भइसकेको छ भने औपचारिक उद्घाटन सेप्टेम्बर 19 हुनेछ।
1: सन्तोषी रावल बेली ब्रिजको प्रयोगमा हतार नगरी पालै पालो गर्न आग्रह।
2: पैदल यात्रीहरू हिँड्दाखेरि अलिकति सावधानी अप्नाउनु पर्ने हुन्छ। पुलको दाहिना राइट ह्यान्ड र लेफ्ट ह्यान्ड गडरतिर चाहिँ छिर्नु भएन, खोलामा खस्ने सम्भावना हुन्छ।
1: रसुवामा हैजा नलाग्ने खोप लगाइँदै विशेष श्रृङ्खला मिलिजुली नेपाली। फेरि विनाशकारी बाढीको जोखिम कति, विज्ञसँगको कुराकानी बाँकी नै छ। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
3: विपद जुनसुकै बेला आउन सक्छ। बाढी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ, तर यस्तो कठिन अवस्थामा पनि बालबालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
4: सबैभन्दा महत्त्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दुध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
3: 6 महिनापछि बालबालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोसिलो खाना दिन सुरु गरौँ। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अन्डा, दुधजन्य पदार्थ, सागसब्जी, फलफुल र अन्य स्थानीय पोसिलो खानेकुरा समावेश गरौँ।
4: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बालबालिका र आमाका लागि पनि छुट्याउँ।
5: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौँ। चाउचाउ र जङ्क फुड भन्दा पोषिलो खानेकुरा बाँडौँ।
3: वर्ल्ड भिजन इन्टरनेसनल नेपाल र सिआइएन।
6: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सिआइएन।
1: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब विशेष श्रृङ्खला मिलिजुली नेपाली।
3: साझा खबरमा अब मिलिजुली नेपाली। रसुवा र नुवाकोट जिल्लाका बाढी प्रभावित क्षेत्रमा हैजा लाग्न नदिने खोप लगाउने काम भइरहेको छ। तपाईँले यो खोप लगाउनु भएको छ कि छैन? छैन भने आफूलाई पाएक पर्ने खोप केन्द्रमा गएर हैजा रोग विरुद्धको खोप लगाउनुहोस् है। जनस्वास्थ्य कार्यालय रसुवाका प्रमुख निरोधोज घरती मगर।
7: हाम्रो रसुवा जिल्लामा अहिले 9 वटा होल्डिङ सेन्टर हो। हिजो चाहिँ उत्तरका गाउँपालिका होल्डिङ सेन्टरबाट चाहिँ 4 वटा हेन्ड होल्डिङ सेन्टरमा सुरु भएको छ भने आज सम्पूर्ण होल्डिङ सेन्टरबाट नै खोप सेवा आजदेखि सञ्चालन भइरहेको छ। यो हैजा चाहिँ एकदमै छिटो फैलन सक्ने एकदम संक्रामक रोग भएको हुनाले यो खोप लगाइसकेपछि सम्भावित यसको आउटब्रेक चाहिँ हामीले नियन्त्रण गर्न सक्छौँ। त्यसो त्यही भएर यो अहिले फेरि यो मौसम पनि त्यस्तै महामारीजन्य रोगहरू फैलिने अवस्थाको मौसम भएको हुनाले यो खोप चाहिँ लगाउनु अति एकदमै महत्त्वपूर्ण छ। 1 वर्षदेखि माथिका सम्पूर्ण जनसङ्ख्यालाई चाहिँ हैजाभित्र खोप दिइनेछ। 1 वर्षदेखि माथिका सम्पूर्ण उमेर समूहले साबिकको प्रत्येक वडाबाटको खोप केन्द्रबाट हामीले यो खोप सेवा प्रदान गरेका छौँ। खोप अभियान मार्फत यो सम्पूर्ण रसुवाका जनतालाई गर्भवती, सुत्केरी र सम्पूर्ण यो दीर्घ रोगी सबैले खोप जहिले लिन मिल्ने हो। अलिक कडा ज्वरो र पखाला लागिरहेको व्यक्तिहरू चाहिँ अलिक खोप नलिउन नमिल्ने हो। यदि खोप पनि यो धनुषङ्कार वृद्धको खोप पनि हामीले अभियानको रूपमा नभएर उद्धार कर्मी र स्वास्थ्य कर्मीहरू जो चाहिँ उद्धार कार्यमा खटिनु भएको छ र स्वास्थ्य कर्मी उहाँहरूलाई चाहिँ यो खोप पनि हामीले लगाइरहेका छौँ। यो चाहिँ यो पनि प्रत्येक वडाबाट प्रत्येक खोप केन्द्रबाट नै हामीले चाहिँ यो खोप पनि प्रदान गरेका छौँ भने अब केही दिनमा 1 हप्ता पछाडि फेरि हामीले 6 महिनादेखि 15 वर्षसम्मका सम्पूर्ण बालबालिकाहरूलाई दादुरा र रुबेला वृद्धको खोप पनि प्रदान गर्नेछौँ।
3: हैजा, टिटी, दादुरा, रुबेला खोप लगाउने दिन र समय चाहिँ स्वास्थ्य चौकी, महिला स्वास्थ्य स्वयंसेविका वा वडाका जनप्रतिनिधिसँग बुझ्न सक्नुहुन्छ। तपाईँ नुवाकोटको विदुर नगरपालिका वडा नम्बर

0: एकमा बस्नुहुन्छ। वडा कार्यालयले अहिले बाढ़ी प्रभावितको परिचय खोल्ने कार्ड बनाइरहेको छ। हामीले वडा अध्यक्ष लेनिन रञ्जितलाई यो कार्ड कसले बनाउन पाउँछन् र किन बनाउन जरुरी छ भनेर सोधेका छौं।
1: तीन प्रकारको परिचय पत्र हामीहरूले बनायौं, एउटा रातो, निलो र पहेँलो। रातो चाहिँ हामीहरूले जसको घर पूर्ण या आंशिक रूपमा क्षति भएको छ हामीले त्यो वर्गलाई रातो कार्ड बनायौं। अनधिकृत रूपमा अरूले चाहिँ भूकम्पमा जस्तै दावी नगरोस् भन्ने हिसाबमा रातो कार्ड बनायौँ। निलो कार्ड पनि लगभग लाखौँ रुपियाँ लगानी गरेर जसले व्यवसाय गरिरहेका छन् उहाँहरू पनि पीडित नै हो, उहाँहरू पनि सुविधामा वञ्चित नहोस् भनेर त्यो वर्गीकरण चाहिँ निलो कार्ड चाहिँ हामीले उहाँहरूलाई त्यसरी दियौँ। र अर्को बनायौँ पहेँलो कार्ड, जसले कोठा भाडामा लिएर बसिरहेका छन् उहाँहरू पनि त पीडितै हो, उहाँहरूलाई पनि राहतका नगरपालिकाले सामग्री दिनुपर्छ भनेर उहाँहरूले चाहिँ पहेँलो कार्ड बनायौँ। कार्ड बनाउन वडा कार्यालयमा आउनु पर्यो। हामीले चाहिँ त्यहाँ जसका घर क्षति भएका छन् उहाँहरूको हामीहरूसँग नाम छ, अनि जसका पसल जसले नगरपालिकामा दर्ता गरेर लगानी गरेर बसेका छन् उहाँहरूको पनि रेकर्ड हामीसँग त छ, तैपनि त्यसलाई भेरिफिकेसनको लागि हामीले सूचना निकालेर उहाँहरूलाई वडा कार्यालयमा आएर तपाईँहरूले आफ्नो घरबेटीको नाम र आफ्नो पसलको नाम या व्यापार गरेको फर्मको नाम र व्यक्तिको नाम टिपाइदिनु भनेर हामीले सूचना आह्वान गर्यो। त्यो अन्तर्गतको उहाँहरूको नाम आयो र कोठामा भाँडामा बस्नेहरूलाई पनि तपाईँहरूको घर भेटीको हो उहाँहरूको आइडेन्टिटी सहित तपाईँहरूले चाहिँ नाम टिपाउनु भनेर भनेको छौँ। यो क्रम चाहिँ जारी नै छ, फोनबाट सम्पर्क आउनुहुन्छ। हामीले यो नामावली सामाजिक सञ्जालमा पनि प्रकाशित गर्छौँ। मेरो नम्बर 9852164001, अनि यसमा फोन गर्यो भने सबै कुरा थाहा पाउन सक्नुहुन्छ र वाट्सएप गर्नुहुन्छ भने 9800106023।
0: तपाईँको वडाले पनि यस्तै कार्ड बनाइरहेको हुन सक्छ, आफ्नो वडा वा पालिकामा बुझ्नुहोस् है, अनि छरछिमेकलाई पनि भन्नुहोस्। नुवाकोटको देवीघाटमा बेली ब्रिज सञ्चालनमा आएको छ, तर तपाईँले यो पुल प्रयोग गर्दा विशेष ख्याल गर्नुपर्छ।
2: 5 दिनको दिन हिजो 2100 बजी सम्पन्न गरे हौ। यो चाहिँ एक्रो टाइपको ब्रिज हो, यसको लम्बाइ 190 फिट छ र चौडाइ चाहिँ 5.5 मिटर रहेको छ। यसको चाहिँ भारवहन क्षमता 70 टन रहेको छ। भेहिकल प्रवेशको लागि बनाइएको ब्रिज हो, यसमा चाहिँ चेनवाला गाडीहरू चाहिँ हरकत गर्न मिल्दैन। वान वे टाइपको ब्रिज हुन्छ, दोहोरो टाइपको ब्रिज होइन यो। ठुलो गाडीहरू चाहिँ टु वे चाहिँ चल्नु हुँदैन, यो सावधानी अप्नाउनुपर्छ। र यसमा चाहिँ डाइनामिक ट्रस भएको ठाउँहरूमा चाहिँ अलिकति पालहरू भएको कारणले गर्दा पैदल यात्रीहरू हिँड्दाखेरि अलिकति सावधानी अप्नाउनु पर्ने हुन्छ। पुलको दाहिना राइट ह्यान्ड र लेफ्ट ह्यान्ड गडरतिर चाहिँ छिर्नु भएन, खोलामा खस्ने सम्भावना हुन्छ। त्यो भएको भएर बाटो हिँड्ने मान्छेहरू पनि रोडवेको र रोड डिसिप्लिनलाई पालना गर्दै अगाडि बढ्नु पर्छ।
0: पुलबाट ओहोर दोहोर गर्ने पैदल यात्रुले विशेष ख्याल गर्न, हतार नगर्न र पालै पालो आउजाउ गर्न सुझाव दिँदै हुनुहुन्थ्यो नेपाली सेनाका मेजर चिरञ्जीवी चौलागाई।
3: रसुवाको भोटेकोसी बारीपछि फेरि हिमनदी फुट्ने सम्भावना कति होला, त्यसको जोखिम र सावधानी?
4: करिब 14 हिमनदी र 14-15 हिमतालहरू यो क्षेत्रमा जोखिममा छन् र ती हिम क्षेत्रमा यस्तै किसिमको घटना फेरि पनि घट्न सक्छ।
3: विज्ञ संघको कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला। आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
0: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
3: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
0: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
3: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
0: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौँ।
3: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सिआइएन।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सिआइएन।
3: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीपछि अहिले पनि विभिन्न हिम नदीहरू फुट्ने जोखिम उत्तिकै छन्। त्यो सँगै विभिन्न स्थानका साना नदी तथा खोलाहरूमा पहिरोका कारण थुनिने र बाढीको उच्च जोखिम रहेको छ।

0: के फेरि ठूलो बाढीको जोखिम छ? कुन स्थानमा कस्तो जोखिम होला? हामीले बाढी पूर्वानुमान शाखाका प्रमुख विनोद पराजुलीसँग कुराकानी गरेका छौँ।
1: अहिले पछिल्लो चीनतर्फबाट हामीलाई प्राप्त प्रतिवेदनमा के देखेको छ भने करिब 14 हिमनदी र 14-15 हिमतालहरू यो क्षेत्रमा जोखिममा छन् र ती हिम क्षेत्रमा यस्तै किसिमको घटना फेरि पनि घट्न सक्छ, हिमतालहरू यस्तै विस्फोट हुन सक्छ। त्यसकारणले जोखिम चाहिँ अब यो 100 आउँदैन भन्नुभन्दा पनि जलवायु परिवर्तनको कारण समेत राखेर हेर्दाखेरि हामीले यस्तो घटना फेरि छुट्टै बेहोर्न पनि पर्न सक्छ अथवा 100, 200, 400 वर्ष नआउनु पनि सक्छ। त्यस कारण त्यो यकिन गर्न सक्ने विषय चाहिँ छैन। तर हामीले भन्न सक्ने विषय अहिलेको अवस्थामा के हो भने जुन किसिमको तापमानमा आएको वृद्धि र जलवायु परिवर्तनको प्रभाव छ यो हेर्दै गर्दाखेरि चाहिँ यस्ता घटनाहरू फेरि पनि घट्छन्, छिट्टै पनि घट्न सक्छ।
2: मोरङको कट्नु खोलाको अवस्था चाहिँ के छ? यो प्रश्न चाहिँ खड्का होम र विक्रम भण्डारीज्यूको तर्फबाट, उहाँहरू एकदमै धेरै चिन्तित हुनुहुन्छ भनेर प्रदीप पराजुलीले लेख्नु भएको छ।
1: अहिले यतिखेर मनसुन त्यस्तो धेरै सक्रिय छैन, वाइड स्प्रेड रेन भन्छौँ हामी, फराकिलो क्षेत्रमा धेरै भारी वर्षाका घटनाहरू भइरहेका छैनन्। तर आकल झुकल कहीँ 81-2 घन्टाको लागि ठुलो पानी पर्ने घटनाहरू चाहिँ हामीले देखिरहेका छौँ पछिल्लो 2-3 दिनदेखि। अब त्यस कारणले गर्दाखेरि त्यस्तो घटनाहरूमा मुख्यत त्यो जहाँ पानी परिरहेको छ त्यहाँनिर चाहिँ केही समय बाढी आउन चाहिँ सक्छ। तर अब उहाँले भनेको खोला पनि सानै खोला हो, त्यस कारणले यदि पानी परिरहेको छ, गड्याङ गुडुङ गरेको छ भनेदेखि त्यो क्षेत्रमा चाहिँ तत्कालको लागि 1-2 घन्टाको लागि कुनै बाढी खोला बढ्ने चाहिँ हुनसक्छ। तर अब निरन्तर पानी झरी र ठुलो बाढीको सम्भावना चाहिँ छैन।
2: माधव ढकालको कमेन्ट चाहिँ मर्स्याङ्दी नदीको अवस्था चाहिँ के छ भनेर सोध्नु भएको छ।
1: मर्स्याङ्दी नदी यतिखेर सतर्कता तहभन्दा तल छ पछिल्लो 4 दिनदेखि, र अब मर्स्याङ्दी नदीले अर्को 3 दिन पनि सतर्कताभन्दा माथि जाने गरी बाढी उत्पन्न हुने अवस्था त्यहाँ चाहिँ छैन। यहाँको प्रश्नमा यदि हिमाली क्षेत्र पनि छ, हिमतालहरू पनि छन् र त्यस्तो जोखिमको कुरा गर्नुभएको हो भने अब मर्स्याङ्दीमा मात्रै होइन समग्र हिमाली क्षेत्रमा हिम पहिरो र हिमताल विस्फोटकाको सम्भावना अब बिस्तारै घटेर गएको छ। तापक्रममा उल्लेख गिरावट आएको छ पछिल्लो 1-2 हप्तादेखि, र बिस्तारै तापक्रम घट्दै जाँदाखेरि हिमाली क्षेत्र बिस्तारै स्थिर हुँदै जान्छ र फेरि हिउँदको समयमा सामान्यतया यस्ता हिमताल विस्फोट वा हिम पहिरोबाट सिर्जने बाढीको सम्भावना अत्यन्तै कम हुन्छ। त्यस कारणले कम्तीमा पनि आउँदो मार्च महिना भन्छौँ हामी, आउँदो चैत वैशाखभन्दा अगाडि हामी सुरक्षित रहन सक्छौँ भन्न सक्छौँ तुलनात्मक रूपमा। तर फेरि पनि अर्को मनसुन सुरु हुँदै गर्दाखेरि यस किसिमको जोखिम भने कायमै छ।
2: अर्को तेज पोखरेलजीको प्रश्न छ, सोलो खुम्बुको हुङ्गा खोलालाई पहिरोले थुनेर ताल बनेकोले दुधकोशी आसपास क्षेत्रमा जोखिम बढेको भन्ने खबर छ भन्नुभएको छ।
1: हो, आज एकै बिहानै हामीलाई त्यो खबर सूचना आयो, आउनसाथ हामीले त्यहाँ स्थित पालिका र प्रहरीसँग समन्वय गऱ्यौँ र स्थलगत अवलोकनकै भिडियो पनि प्राप्त गऱ्यौँ। त्यो हेर्दाखेरि त्यति ठुलो पहिरो र त्यति ठुलो मात्रामा पानी जम्मा भएको देखिएन र तल्लो क्षेत्रमा प्रभावित हुनसक्ने त्यस्तो ठुलो सामाजिक अथवा बस्ती अथवा अन्य संरचना पनि त्यति धेरै देखिएन। त्यस कारणले गर्दाखेरि यसबाट सामान्य जोखिम छ, सतर्क चाहिँ भइराखौँ भनेर हामीले सूचना जारी गऱ्यौँ। त्यसको केही बेर पछाडि नै त्यो भरिन गयो र पानी खुलेको छ, अहिले जोखिम चाहिँ छैन।
2: पर्वतको अन्नपूर्ण गाउँपालिका 11 स्थित किमरुङ खोला र दार्चुलाको चौलानी नदीमा चाहिँ नदी थुनियो, यहाँहरूले त्यो सूचना पनि जारी गर्नुभएको थियो होइन। यो क्रम चाहिँ अब जस्तो हिम नदीसँग जोडिएको कुरा छुट्टी भयो होइन, पहिरोले जुन नदी थुनिने क्रम छ, नेपालको कुन कुन क्षेत्र चाहिँ अलिक बढी जोखिममा छन्?
1: अब त्यसको ठ्याक्कै जहाँसम्म अहिले पछिल्लो समयको पहिरो ससेप्टेबिलिटी म्याप, ल्यान्डस्लाइड ससेप्टेबिलिटी म्याप भन्छौँ, त्यो एउटा प्रकोप नक्साङ्कन भनेर बुझौँ, त्यो हेर्दाखेरि चाहिँ नेपालको त्यो पहिरो जान सक्ने क्षेत्र भनेर पहाडी क्षेत्रमा समग्र क्षेत्रहरू देखिन्छ। त्यस कारणले गर्दाखेरि कहाँ बढी छ, कहाँ कम छ भन्ने कुराको अर्को एउटा पाटो चाहिँ हामीले विगतमा कहाँ कहाँ उल्लेख्य पहिरो क्षेत्रहरू, एक्टिभ क्षेत्रहरू देखेका छौँ ती क्षेत्रहरू मान्न सकिन्छ। अर्कोतर्फ हाम्रो विकासले तीव्रता दिँदै गर्दाखेरि मुगली नारायणगढ सडक खण्ड कृष्णवीर जस्ता क्षेत्रहरू होइन जुन पहिरोले परिचित छन् ती क्षेत्रहरू, त्यस्तो क्षेत्रहरू हरेक जिल्लाहरूमा छन् र त्यहाँको आम मानिसलाई ती जिल्लाहरूको पहिरोग्रस्त क्षेत्रहरूको बारेमा जानकारी छ। ती क्षेत्रहरू पहिलो प्राथमिकतामा परिहाले जोखिमका दृष्टिकोणले। तर पछिल्लो समय पहाडी क्षेत्रमा निरन्तर वर्षा, निरन्तर विकासका अव्यवस्थित प्रयासहरू होइन भइराख्दाखेरि यसको चाहिँ ठ्याक्कै यो डाइनामिक भन्छौँ हामी गतिशील छ। पहिरो क्षेत्रहरू पनि पहिला जोखिम नभएका क्षेत्रहरूमा पहिरो गइराखेको अवस्था छ। त्यस कारणले अहिले सरस्वती भन्दाखेरि चाहिँ नेपालको मुख्यतः उच्च हिमाली पहाडी र तराईको क्षेत्र छ, के अरे चुरेको क्षेत्र छ, यी समग्र क्षेत्र चाहिँ पहिरोको जोखिममा छन्। अब बढी जोखिममा भएको क्षेत्रहरू चाहिँ अब केन्द्रीय नेपालकै उदाहरण दिएर हेर्दाखेरि अहिले मुगली नारायणगढ सडक खण्ड, कृष्णवीरको क्षेत्र, दामनको क्षेत्रहरू होइन, यस्ता क्षेत्रहरू

0: हामी परिचित छन्। त्यो बाहेक जति पनि महत्त्वपूर्ण राजमार्गहरू छन्, मुख्यतः मेची राजमार्ग, कोशी राजमार्ग, बिपी राजमार्ग होइन, त्यस्तै गरेर त्रिभुवन राजपथ हुँदै अब पश्चिमतर्फका पहाडी राजमार्गहरूका क्षेत्रहरू अलि बढी पहिरोको जोखिममा देखिन्छ।
1: अब हामीले जोखिमलाई घटाउन सक्ने सम्भावना चाहिँ कतिको रहन्छ?
0: अब यो चाहिँ सबैभन्दा महत्त्वपूर्ण र पेचिलो प्रश्न हो। अब जोखिम भन्ने बित्तिकै त्यसमा बहुआयामिक पक्ष जोडिएर आउँछ। अब पहिलो कुरा, हाम्रो बसोबास, हाम्रा विकास निर्माणका प्रयासहरू, यी समग्र विषयहरूलाई हामीले एक निमेषमा त्यहाँबाट विस्थापित गर्न सक्ने अवस्था छैन। त्यस कारणले एकातर्फ एक्सपोजर अथवा सम्मुखता, हामी जहाँ जोखिम छ त्यसको नजिक बसिरहेका छौँ। सुरक्षित ठाउँमै घर रहेछ भने पनि हाम्रा कृषिका लागि, हाम्रो जीवनयापनका लागि हामी जोखिममुक्त क्षेत्रहरूमा आवागमन आवत जावत गरिराख्नुपर्छ। त्यस कारणले यो यथार्थमा हामीले फेरि पनि ख्याल गर्नुपर्ने विषय चाहिँ के हो भन्दाखेरि, हामी सकेसम्म स्थायी रूपमा बसोबास गर्ने हाम्रो घर सुरक्षित ठाउँमा हुनु पर्यो, र हामी जोखिममुक्त क्षेत्रमा छौँ भने पनि अब हामीले भविष्यमा आफ्नो बस्ती अथवा आफ्नो घरलाई सुरक्षित स्थानमा सार्नको लागि अब सोच्नु पर्यो।
2: प्रधानमन्त्री राहत कोषमा कुल 13.23 अर्ब रुपियाँ भन्दा धेरै जम्मा भएको छ। बाढीबाट अहिलेसम्म 1386 जनाको मृत्यु भएको छ भने 5,000 भन्दा बढी अझै सम्पर्कविहीन छन्। बाढी प्रभावितको उद्धारपछि स्वास्थ्य सुरक्षा अर्को चुनौती बन्दै गएको छ। होल्डिङ सेन्टरमा राखिएका 25 जनामा झाडा पखाला देखिएको छ। बाढी पीडितलाई प्रलोभन, दबाव र झुट्टा आश्वासन दिने जोखिम बढेको भन्दै चिन्ता व्यक्त गरिएको छ। 15 महाधिवेशनको कार्यतालिका स्थगन गरी मा बस्न काङ्ग्रेस इतर पक्षले माग गरेको छ। अस्पतालले भर्ना नलिएपछि गेटमै बच्चा जन्मिएको घटनापछि 6 जना कर्मचारी बर्खास्तमा परेका छन्। कृष्णवीर क्षेत्रमा नयाँ ट्र्याक खोल्न 10 मेसिनको तीव्र रूपमा प्रयोग गरिएको छ। र जापानमा हुने 20 एसियन गेम्समा नेपालबाट 21 खेलका लागि 135 खेलाडी सहभागी हुने भएका छन्। खेलको औपचारिक उद्घाटन भने सेप्टेम्बर 19 हुने भएको छ। हवस् त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि भदौ 27 बिहान 6 साझा खबरमा फेरि भेटौला। अहिलेलाई सन्तोष गन्धर्व बिदा हुन्छु। नमस्कार।

人数出しと。

0: नमस्कार। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा अप्सरा बोहरासँगै जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश सुरु गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: प्रधानमन्त्री शाहले राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने समय तय, परराष्ट्र मन्त्री खनालले उच्च स्तरीय भेटवार्ता गर्ने।
0: सड़कमै बच्चा जन्माएपछि मन्त्रालयको निर्देशनमा सुत्केरीलाई अस्पताल लगियो, छानबिन अघि नै ड्युटीमा रहेका कर्मचारीलाई कामबाट निकालियो।
1: ग्रीन आर्मी विरूद्ध सर्वोच्चमा रिट, व्यवसायीसँग प्रधानमन्त्रीको दुई घण्टा लामो छलफल।
0: ब्रिक्सको 18 शिखर सम्मेलन भोलिदेखि भारतको नयाँ दिल्लीमा सुरु हुँदै आणविक क्षेत्रमा सहकार्य बढाउने विषयमा मोदी र रुसी राष्ट्रपति पुटिन बीच छलफल।
1: र एसीसी प्रिमियर कपको उपाधिका लागि नेपालले भोलि युएईको सामना गर्दै एनभिएलमा काठमाडौँलाई हराउँदै कर्णाली फाइनलमा प्रवेश।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अनटप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-171 4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्।
3: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको 81 महासभालाई आगामी असोज 8 गते सम्बोधन गर्नुहुने भएको छ। उक्त महासभाको उच्चस्तरीय सामान्य बहस आगामी असोज 6-12 गतेसम्म अमेरिकाको न्यूयोर्कमा सञ्चालन हुनेछ। महासभाको सामान्य बहसमा प्रधानमन्त्री शाहले असोज 8 गते सम्बोधन गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। यो विषयमा जानकारी दिन आज काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव अमृत बहादुर राईले नेपालमा गत वर्ष भएको जेन्जी आन्दोलनदेखि भोटेकोसी बाढीसम्मका विषयमा प्रधानमन्त्री शाहले अन्तर्राष्ट्रिय समुदायलाई जानकारी दिने अवसर प्राप्त हुने बताउनुभयो। त्यसमा पनि सबैभन्दा धेरै जोड जलवायु परिवर्तनका कारण आएको भोटेकोसी विपत्तिबाट भएको क्षतिमा दिइने उहाँले बताउनुभयो।
4: नेपालले फन्ड फर रेस्पोन्डिङ टु लस एन्ड ड्यामेज लगायतका निकायबाट तत्कालै उचित सहयोग प्राप्त गर्ने जस्ता जलवायु न्याय क्लाइमेट जस्टिस सम्बन्धी विषयमा विश्व समुदायलाई आह्वान गर्ने, नेपालमा क्लाइमेट रिजिलियन्ट पूर्वाधार निर्माण गर्ने, क्लाइमेट स्मार्ट कृषि प्रबन्धन गर्ने र सरकारवालाहरूको क्षमता विकास गर्न आवश्यक प्रविधि र जलवायु वित्त क्लाइमेट फाइनान्स सहज र सहुलियतपूर्ण रूपमा उपलब्ध गराउन भयो धनी र विकसित मुलुकहरूलाई अपिल गर्ने।
0: त्यसक्रममा परराष्ट्र मन्त्री शिशिर खनाल अति कम विकसित मुलुकहरू, भूपरिवेष्टित विकासोन्मुख मुलुकहरू, असंलग्न मुलुकहरू, G77 र चाइना लगायतका मन्त्री स्तरीय बैठकमा सहभागी हुने कार्यक्रम रहेको उहाँले बताउनुभयो।
4: संयुक्त राष्ट्र संघले आयोजना गरेका अन्य उच्च स्तरीय छलफल तथा साइड इभेन्टहरूलाई पनि परराष्ट्र मन्त्रीज्यूले सम्बोधन गर्नुहुनेछ। यसका अलावा माननीय परराष्ट्र मन्त्रीज्यूले छिमेकी मुलुक लगायत विभिन्न मित्र राष्ट्रका समकक्षी तथा संयुक्त राष्ट्र संघका उच्च अधिकारीहरूसँग पनि भेटवार्ता गर्नुहुनेछ।
0: यस महासभामा नेपालले सगरमाथादेखि समुद्रसम्म जलवायु उत्थानशील भविष्य निर्माणका लागि कार्य आह्वान विषय सहाय कार्यक्रम आयोजना गर्दैछ। विश्वव्यापी जलवायु परिवर्तनका कारण खास गरी हिमाली क्षेत्रमा परेका नकारात्मक प्रभाव र यसबाट सृजित विनाशकारी परिणामका बारेमा छलफल गरी विश्व समुदायको ध्यान आकर्षण गर्ने कार्यक्रमको मुख्य उद्देश्य हो। प्रधानमन्त्री शाहको प्रतिनिधि मण्डलमा परराष्ट्र मन्त्री खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन्जनकार, परराष्ट्र सचिव राई लगायतका उच्च पदस्थ अधिकारी सहभागी हुनेछन्। संयुक्त राष्ट्रसङ्घबाट प्राप्त जानकारी अनुसार हालसम्म उक्त महासभामा 81 मुलुकका राष्ट्र प्रमुख र नेपालसहित 50 मुलुकका सरकार प्रमुखहरू सहभागी हुनेछन्। यसपटकको महासभाको नारा विश्वास पुनर्स्थापना

0: रूपान्तरणको व्यवस्थापन सबैका लागि परिणाममुखी संयुक्त राष्ट्रसंघ रहेको छ।
1: प्रवीण मानसिंहले नेपाल जस्ता जलवायुजन्य विपदको उच्च जोखिममा रहेका मुलुकले जलवायु न्यायका लागि विद्यमान अन्तर्राष्ट्रिय कानूनी तथा नीतिगत व्यवस्थालाई आधार बनाउनुपर्ने बताउनु भएको छ। विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा उहाँले विपद सम्बन्धी अन्तर्राष्ट्रिय सन्धि सम्झौताका आधारमा जलवायु न्याय तथा क्षतिपूर्ति दावी गर्नुपर्ने बताउनु भएको हो। उहाँका अनुसार जलवायु न्यायको छुट्टै स्पष्ट अन्तर्राष्ट्रिय कानूनी दस्तावेज नभए पनि जलवायु परिवर्तन र विपद सम्बन्धी अन्तर्राष्ट्रिय सन्धि तथा सम्झौतामा रहेका व्यवस्थालाई आधार बनाएर न्याय, क्षतिपूर्ति र आर्थिक सहयोगको दावी गर्न सकिन्छ। यसको लागि पीड़क राष्ट्र भने पहिचान हुनुपर्छ उहाँको भनाइ छ। संयुक्त राष्ट्र संघीय महासन्धिको धारा 4 अनुसार नेपालले विकसित राष्ट्रहरूसँग जलवायु न्यायको मुद्दा उठाउन सक्ने बताउनुभयो। महासन्धिको धारा 4 विकसित राष्ट्रले हरित गृह ग्यास उत्सर्जन घटाउनुपर्ने तथा विकास उन्मुख मुलुकलाई जलवायु परिवर्तनसँग जुझ्न नयाँ र थप आर्थिक स्रोत उपलब्ध गराउनुपर्ने व्यवस्था रहेको उहाँको भनाइ छ। उक्त धारामा रहेको नयाँ र थप आर्थिक स्रोत भन्नाले विकास उन्मुख देशले नियमित रूपमा प्राप्त गर्ने विकास सहायता बाहेक अतिरिक्त वित्तीय सहयोग दिनुपर्ने रहेको उहाँले बताउनुभयो।
2: यो आर्टिकल 4 चाहिँ के भन्छ भनेपछि विकसित राष्ट्रहरूले जुन चाहिँ जलवायु परिवर्तनको मुख्य कारक हो त्यसलाई चाहिँ हरित गृह ग्यासको उत्सर्जन चाहिँ कम गर्नुपर्छ भन्ने खालको चाहिँ छ भनेपछि, दोस्रो भनेको विकसित राष्ट्रहरूले विकसनमुख राष्ट्रहरूलाई चाहिँ जलवायु परिवर्तनसँग जुझ्नको लागि नयाँ र थप, यो शब्द चाहिँ एकदम इम्पोर्टेन्ट छ, नयाँ र थप आर्थिक सहयोग चाहिँ उपलब्ध गराउनु पर्छ भन्ने खालका कुरा। हामीले आर्थिक सहयोग त भनिरहेका छौँ, तर चाहिँ त्यसलाई चाहिँ क्वालिफाई गर्न चाहिँ न्यू एन्ड एडिसनल फाइनेन्सियल रिसोर्सेस भन्ने चाहिँ शब्दावली चाहिँ प्रयोग गरेको छ। जुन हामीले विकासमा पाएको सहायता भन्दा यो चाहिँ नयाँ हुनुपर्छ र थप हुनुपर्छ भन्ने खालको चाहिँ प्रावधान चाहिँ यो आर्टिकल 4 अन्तर्गत चाहिँ रहेको छ।
1: त्यस्तै सन् 2015 पेरिस सम्झौताले पनि जलवायु न्यायसँग जोडिने विभिन्न आधार स्थापना गरेको उहाँको भनाइ छ। सम्झौताको आधार धारा 2 विश्वव्यापी तापक्रम वृद्धिलाई 2 डिग्री सेल्सियस भन्दा निकै तल राख्ने र सम्भव भएसम्म 1.5 डिग्री सेल्सियसमा सीमित गर्ने लक्ष्य निर्धारण गरेको छ। साथै जलवायु अनुकूलन र विकास उन्मुख देशका लागि वित्तीय सहयोगको विषयलाई प्राथमिकता दिएको छ भने धारा 8 जलवायु परिवर्तनबाट हुने लस एण्ड ड्यामेज अर्थात हानि तथा नोक्सानीको विषयलाई समेटेको छ। यस्तै धारा 9 विकास उन्मुख मुलुकलाई विकसित राष्ट्रबाट हुने जलवायु वित्तको व्यवस्थालाई अघि बढ़ाएको उहाँले बताउनुभयो। संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन COP27 स्थापित लस एण्ड ड्यामेज फण्डलाई समेत जलवायु न्यायका लागि महत्वपूर्ण आधारको रूपमा लिन सकिने उहाँको भनाइ छ। उक्त निर्णयलाई आधार बनाएर नेपालले जलवायुजन्य विपदबाट भएको हानि तथा नोक्सानीका विषयमा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो दावी पेश गर्नुपर्ने उहाँले बताउनुभयो।
0: भोटेकोसी बाढीबाट रसुवा, नुवाकोट र धादिङ लगायतका जिल्लामा करिब 1.5 लाख नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएको प्रारम्भिक आंकलन गरिएको छ। आज प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले उक्त तथ्याङ्क प्रस्तुत गर्नुभएको हो।
3: पपुलेसन साइजमा करिब 1.5 लाख पपुलेसन छ भन्ने आकलन हो। अब एफेक्टेड त हजुर डाइरेक्टली र इन्डाइरेक्टली प्रत्यक्ष सबैजना भयो हजुर, हामी पनि केही न केही रूपमा अब मानसिक स्वास्थ्य भनौँ, अरू कुनै पनि हिसाबले इकोनोमिकल केही न केही हिसाबले हामीले सबै कन्ट्रिब्युसन र सबै कुरा समस्यामै छौँ। तर डाइरेक्टली त्यहाँको पपुलेसन 1,54,000 भन्ने हामीलाई डेटा छ।
0: बागमती प्रदेश सरकार र मन्त्रालयका विभिन्न संयन्त्रहरू मार्फत संकलन गरिएको विवरणका आधारमा प्रभावित जनसंख्याको अनुमान गरिएको उहाँले बताउनुभयो।
1: भोटेकोसी बाढीका कारण हालसम्म 1385 शव भेटिएका छन्। 5,130 अझै बेपत्ता रहेका छन्। परराष्ट्र मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर छेत्रीले रसुवा, नुवाकोट र धादिङ लगायतका तटीय क्षेत्रमा बेपत्ता हुनेहरूमा 35 देशका करिब 600 विदेशी नागरिक समेत रहेको जानकारी दिनुभयो। प्रवक्ता छेत्रीले हालसम्म बाढीग्रस्त क्षेत्रहरूबाट 320 भन्दा बढी विदेशी सहित कुल 13,676 जनालाई जीवितै उद्धार गरिएको बताउनुभयो। शवहरूको वैज्ञानिक पहिचानका लागि भारत, चीन, जापान, सिंगापुर र दक्षिण कोरियाका फरेन्सिक विज्ञहरू नेपाल प्रहरीसँग मिलेर डीएनए संकलन र विश्लेषणमा जुटिरहेको उहाँले बताउनुभयो। विपदले पारेको आर्थिक क्षतिको प्रारम्भिक

0: प्रारम्भिक विवरण प्रस्तुत गर्दै प्रवक्ता छेत्रीले सरकारद्वारा तयार पारिएको द्रुत क्षति तथा आवश्यकता मूल्याङ्कन आरडीएनए प्रतिवेदन सार्वजनिक गर्नुभयो। प्रारम्भिक आकलन अनुसार बाढ़ीबाट 1,80,00,000,000 अमेरिकी डलर करिब 2,41,00,000,000 रूपियाँ बराबरको प्रत्यक्ष भौतिक पूर्वाधारमा क्षति पुगेको छ भने 88,30,00,000 डलर करिब 1,18,00,000,000,000 रूपियाँ बराबरको आर्थिक नोक्सानी भएको छ। समग्र पुननिर्माण र पुनरुत्थानका लागि कुल 4,78,00,000,000,000 अमेरिकी डलर झण्डै 6,40,00,000,000,000 रूपियाँ आवश्यक पर्ने देखिएको छ। यसमध्ये आगामी 6 महिनाभित्र गरिने अल्पकालीन पुननिर्माणका लागि मात्रै 5,76,00,000,000,000 डलर भन्दा बढ़ी बजेट आवश्यक पर्ने देखिएको छ। प्रवक्ता छेत्रीका अनुसार क्षतिको अन्तिम र विस्तृत खाका तय गर्न सरकारले विपदपछिको आवश्यकता मूल्याङ्कन पीडीएनएको प्रक्रिया समेत अघि बढ़ाइसकेको उहाँले बताउनुभयो।
1: यो जुन आरडीएनएबाट जुन हिजो मात्रै हामीलाई जुन फिगरहरू प्राप्त भएका छन् यो इनिसियल नै हो, यो ऱ्यापिड एसेसमेन्ट हो, यो पिडिएनए होइन। र यो जुन आकलन प्राप्त भएको छ भर्खर प्राप्त भएको हुनाले अब यसलाई हामीले आवश्यक सम्बन्धित निकायहरूसँग आवश्यक समन्वयमै छौँ र अन्ततः हामीले रिकन्स्ट्रक्सनको लागि आवश्यक समन्वय परराष्ट्र मन्त्रालयबाट गर्नु नै पर्ने हुन्छ र सम्बन्धित निकायहरूसँग हामी समन्वय गरेर परराष्ट्र मन्त्रालयले गर्नुपर्ने समन्वयको क्षेत्रमा हामीले विस्तारै काम अगाडि बढाउँछौँ।
0: प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा हालसम्म 13,23,00,000,000,000 रूपियाँ जम्मा भएको छ।
2: नेपाल परिवेशमा 4,25,00,00,000 हिनामिना गर्ने काठमाडौँ महानगरका तत्कालीन इन्जिनियर महतो कोइरी सहित 4 जना विरूद्ध विशेष अदालतमा मुद्दा दायर लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
3: गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
4: मार्बल। मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको
5: साथ जीवनभरको

0: अस्पतालसँग 24 घण्टे स्पष्टीकरण मागिसकेको र अस्पतालले स्पष्टीकरण समेत पेश गरिसकेको उहाँको भनाइ छ। सो घटनाबारे चौतर्फी विरोध भएको स्वास्थ्य मन्त्रालयले सुत्केरी महिलालाई अस्पतालमा ल्याउन भनेको थियो। सोही अनुसार अहिले उनी अस्पतालमै रहेको मन्त्री मेहताले बताउनुभयो।
1: मन्त्रालयलाई उक्त सूचना प्राप्त हुनसाथ तत्काल हाल आमा र नवजात शिशुको खोजी गरी अस्पतालमा ल्याई उपचार गर्न निर्देशन दिएको थियो। सो अनुरूप अस्पतालले आमा र शिशु दुवैलाई खोज गरी अस्पतालको बेड नम्बर 22 भर्ना गरी स्वास्थ्य कर्मीहरूको प्रत्यक्ष निगरानीमा आवश्यक उपचार र स्याहार भइरहेको छ। हाल आमा र बच्चा दुवै स्वास्थ्य अवस्था सामान्य रहेको छ।
2: प्रधानमन्त्री बालेन्द्र शाहले आज उद्योगी व्यवसायसँग करिब 2 घण्टा छलफल गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आधा घण्टाका लागि तय गरिएको वार्ता झण्डै 2 घण्टा लम्बिएको हो। भेटपछि सांसद समेत रहनुभएकी व्यवसायी विदुषी राणाले प्रधानमन्त्रीसँगको छलफल अत्यन्तै विस्तृत र समाधानमुखी भएको बताउनुभयो। व्यवसायीहरूले छलफलमा राज्यका अनुसन्धान निकायहरूबाट हुने अनावश्यक धरपकड र कानूनी त्रासका कारण समग्र निज क्षेत्रको मनोबल खस्किएको गुनासो गरेका थिए। यस विषयमा प्रधानमन्त्री शाहले व्यावसायिक सुरक्षाको पूर्ण ग्यारेन्टी गर्नुभएको सांसद राणाले बताउनुभयो।
3: थुन्ने कुराहरूको पनि कुरा भयो होइन, यो व्यापारीहरूको चाहिँ मनोबल एकदम कम भइरहेको छ। किनभने सबैलाई भन्दाखेरि उहाँले भन्नुभयो, हामीले अहिले एकदमै क्लियरली भनेका छौँ, सरकारको तर्फबाट पनि भनेका छौँ कि कसैले एउटा फाइनेन्सियली केही एउटा केही भएको छ, इस्यु आएको छ भने त्यो झ्याप्प नसमात्ने भन्ने कुरा भइसकेको छ होइन। त्यो समात्ने भन्दाखेरि पनि अब त्यो एकदमै बदमासी गरेर चाहिँ देशद्रोही गरेर छ भने त्यसलाई त समात्ने कुरै पर्यो होइन। तर अब भनौँ न, देशको सिस्टमले नै गर्दाखेरि व्यापारीहरूलाई चाहिँ गाह्रो भएको छ अथवा त्यस्तो रहेछ भने चाहिँ समात्ने होइन, बरु एउटा फाइनेन्सियल पेनल्टी रूपमा लिएर नै उहाँलाई छोड्ने भन्ने कुरा पनि एकदमै भन्नुभयो उहाँले होइन। सम्माननीय प्रधानमन्त्रीज्यूले,
2: नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चन्द्र प्रसाद ढकालले पनि प्रधानमन्त्रीसँगको संवाद निकै सकारात्मक, उत्साहजनक र परिणाममुखी भएको बताउनुभयो। भेटमा निजी क्षेत्रका तर्फबाट उद्योग, व्यापार, पर्यटन र पूर्वाधार क्षेत्रका समग्र समस्याहरू खोलेर राखिएको र प्रधानमन्त्रीले लगानी प्रवर्धनका लागि राज्यका तर्फबाट पूर्ण अभिभावकत्व लिने प्रतिबद्धता जनाउनु भएको ढकालले बताउनुभयो।
4: उहाँले एकदमै पोजिटिभ हिसाबमा चाहिँ यो सबै इस्युहरू जुन हामीले चाहिँ राख्यो त्यसमा चाहिँ सरकारले यो इस्युहरू चाहिँ भन्नाले हामी चाहिँ सर्ट आउट चाहिँ गर्छौँ, हामी चाहिँ सहज हिसाबले सर्ट आउट गर्छौँ भनेर वास्तवमा चाहिँ सुमान प्रधानमन्त्रीले चाहिँ भन्नुभयो र त्यही हिसाबमा चाहिँ
2: छलफलमा व्यवसायी विनोद चौधरी नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरू, पूर्व राज्यमन्त्री उमेश श्रेष्ठ र वरिष्ठ उद्योगी पवन गोल्यान सहभागी हुनुहुन्थ्यो। भेटवार्ताको सहजीकरण राणाले नै गर्नुभएको हो। व्यवसायी मिनबहादुर गुरुङ भने स्वास्थ्य समस्या कारण उपस्थित हुनुभएन।
0: अर्थमन्त्री डाक्टर सोरिम वाग्लेले बन्द तथा समस्याग्रस्त सरकारी उद्योगहरू सञ्चालनको जिम्मेवारी निजी क्षेत्रलाई नै दिने सरकारको नीति रहेको बताउनु भएको छ। आज नेपाल आर्थिक पत्रकार समाज सेजनको 28 साधारण सभालाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले सरकार आफैले उद्योग चलाउन थाल्यो भनेर बाहिर निर्माण गरिएको भाष्य गलत भएको बताउनु भएको हो। सरकारी स्वामित्वका उद्योगको सम्पत्ति र दायित्व व्यवस्थापन गरी निश्चित प्रक्रिया पूरा गरेर सञ्चालनको जिम्मा निजी क्षेत्रलाई नै हस्तान्तरण गरिने स्पष्ट पार्नुभयो। मन्त्री वाग्लेका अनुसार हालसम्म 7 उद्योगको विस्तृत मूल्याङ्कन डीडीए सम्पन्न भएको छ। गोरखकाली रबर उद्योग, हेटौडा सिमेन्ट र उदयपुर सिमेन्ट लगायत 7 सार्वजनिक उद्योगको डीडीए गरिएको हो। ती निकायको मूल्याङ्कनका आधारमा सरकारी जग्गा तथा सम्पत्तिको व्यवस्थापन गरी सञ्चालनका लागि निजी क्षेत्रलाई बाटो खुला गरिने उहाँको भनाइ छ।
2: प्रतिनिधि सभाको बैठक आगामी मंगलबारसम्मका लागि स्थगित भएको छ। आज बसेको बैठकमा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीलाई तत्काल बर्खास्त गर्न माग गर्नुभएको छ। सामान्य आरोपको भरमा अहिलेसम्म 3 मन्त्रीले राजीनामा दिइसकेको उल्लेख गर्दै उहाँले भ्रष्टाचारको नै आरोप लागेका आइजीपी कार्कीलाई किन नहटाइएको भनेर सोध्नु भएको छ। रासोपाकी अर्की सांसद आशिका तामाङले सरकारले ग्यासको व्यवस्था मिलाउन नसकेको भन्दै मन्त्रीले राजीनामा दिने हो भने ग्यासको भन्दा मन्त्री बन्नेको लाइन ठूलो हुने बताउनुभयो। पसलमा ग्यास छ तर पसलले बेच्न मान्दैनन् भनेर आफूलाई फोन आउने गरेको भन्दै उहाँले लासामास हुन्छ कान मेरो बुच्चै भने जस्तो भएको टिप्पणी गर्नुभयो।

0: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई चोइस गर्ने सुविधा हुन्छ। thahakhabar.com जहाँ तपाईँ निर्धक्क चोइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार। समाचारमा विविधता, विचारमा सन्तुलन। thahakhabar.com त्यति मात्र होइन, मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो। छिन छिनको खबर अब thahakhabar.com मा।

0: एकमात्र डीटीएच सेवा डिस होम
1: डिस होम खुशीको कनेक्शन
2: यो हो थाह संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज।
3: हामी थाह संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाहसंचार.com र थाहखबर.com पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। र सुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढ़ी तथा विपदका बेला नेपाली सेनाको जस्तै देखिने पोसाक दर्जा र चिन्ह प्रयोग गर्दै उद्धार तथा राहतमा खटिएको ग्रीन आर्मी नेपालको गतिविधिलाई लिएर सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ। अधिवक्ताहरू साम्बराज अर्याल, पूर्णबहादुर साउद, गोविन्द राम परियार र विष्णुवर सिंह थापाले नेपालको संविधान तथा प्रचलित कानून विपरीत गैर सरकारी संस्थाले सैनिक प्रकृतिको संरचना, पोसाक दर्जा र चिन्ह प्रयोग गरेको दावी गर्दै सर्वोच्चमा रिट दायर गरेका हुन्। रिटमा ग्रीन आर्मी नेपालका साथै प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, गृह मन्त्रालय, रक्षा मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, समाज कल्याण परिषद, काठमाडौँ जिल्ला प्रशासन कार्यालय, गोकर्णेश्वर नगरपालिका र कम्पनी रजिष्ट्रारको कार्यालयले पनि विपक्षी बनाइएको छ। आज दायर भएको रिटको पहिलो पेशी आगामी सोमबार तोकिएको छ।
3: भोटेकोशी बाढीबाट स्वास्थ्य क्षेत्रमा परेको प्रभाव, तत्काल र दीर्घकालीन स्वास्थ्य समस्या र आवश्यकताको पहिचान र स्वास्थ्य सेवा पुनर्स्थापना तथा सुदृढीकरणका लागि विस्तृत मूल्याङ्कन गरिनुभएको छ। स्वास्थ्य मन्त्रालयले स्वास्थ्य आवश्यकता तथा पुनर्स्थापना मूल्याङ्कन गर्न लागेको हो। मन्त्रालयले नेपालमा कार्यरत अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरूको सहकार्यमा उक्त मूल्याङ्कन गर्न लागेको जनाएको छ।
4: रसुवामा बाढ़ीका कारण अवरूद्ध पृथ्वी राजमार्ग सञ्चालनमा ल्याउन कृष्णवीरमा सड़क निर्माणको काम तीव्र पारिएको छ। सड़क छिटोभन्दा छिटो सञ्चालनमा ल्याउने उद्देश्यले ग्रेड कटिङ, स्लोप मिलाउने तथा पहुँच सड़क निर्माणको काम भइरहेको नागढुङ्गा मुगलिन सड़क योजना पश्चिम खण्डले जनाएको छ। योजनाका अनुसार सड़क निर्माणको काम शुरू भएको आज आठौं दिनमा करिब 15 प्राविधिकको सुपरिवेक्षणमा 10 मेसिन तथा उपकरण परिचालन गरी दैनिक 14 निरन्तर काम भइरहेको छ। सवारी आवागमनलाई सहज बनाउन प्राविधिक दृष्टिकोणले सड़कको ग्रेडियन्टलाई सीमित राख्ने गरी काम भइरहेको जनाइएको छ।
3: रसुवा बाढीबाट विस्थापित बालबालिकालाई विद्यालय पठाउन थालिएको छ। विस्थापित भई काठमाडौँमा रहेका 132 बालबालिकालाई गीता माता स्कूल डल्लुमा पठाउन शुरू गरिएको हो। काठमाडौँ महानगरकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले वचन र व्यवहारले बालबालिकालाई थप चोट पुग्न सक्ने भन्दै उनीहरू आत्मीय व्यवहार गरी पढाउन शिक्षकसँग आग्रह गर्नुभयो। नागार्जुन स्थित पहेँलो गुम्बामा आश्रित विद्यार्थीलाई प्रोत्साहित गर्न कार्यपालिका सदस्य, जनप्रतिनिधि, शिक्षा विभागका अधिकारी विद्यालयसम्म पुगेका थिए।
4: अख्तियारले काठमाडौँ महानगरपालिकाका तत्कालीन इन्जिनियर रामबाबु महतो कोइरी सहित चारजना विरूद्ध आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ। गैर कानूनी रूपमा आर्जन गरेको सम्पत्ति लुकाउने, छल्ने, रूपान्तरण गर्ने, स्वामित्व परिवर्तन गर्ने लगायत सम्पत्ति शुद्धिकरण गरेको आरोपमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ। मुद्दामा महानगरका तत्कालीन इन्जिनियर कोइरीसँगै उनकी पत्नी माला कुमारी महतो, रीना कुशवाहा र कृष्ण प्रसाद मेहतालाई प्रतिवादी बनाइएको छ। अख्तियारले महतोमाथि 4,48,89,841 रूपियाँ बिगोसहित मुद्दा दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानीले जानकारी दिनुभयो।
3: नेप्से परिसूचक आज दोहोरो अङ्कले पढेको छ। यससँगै परिसूचक 27.94 अङ्कले बढेर 2559 बिन्दुमा कायम भएको छ। आज नेप्से परिसूचकसँगै कारोबार रकम केही बढ्यो। हिजो 3

0: 900 करोडको कारोबार भएकोमा आज 4 अर्ब 35 करोडको सेयर किनबेच भयो। आज 237 कम्पनीको सेयर मूल्य बढ्दा 31 कम्पनीको सेयर मूल्य घट्यो भने 9 कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
1: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। ब्रिक्सको 18 शिखर सम्मेलन भोलिदेखि भारतको राजधानी नयाँ दिल्लीमा शुरू हुँदैछ। दुई दिन चल्ने सम्मेलनमा सहभागी हुन विश्वका प्रभावशाली नेताहरू नयाँ दिल्ली आइपुग्ने क्रम जारी छ। यस पटकको सम्मेलनमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिन, इरानी राष्ट्रपति मसूद पेजेस्क्यान, दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसा, इण्डोनेसियाका राष्ट्रपति प्रोबोवो सुबियान्तो र चिनिया राष्ट्रपति सी जिनपिङ लगायतका शीर्ष नेताहरूको उपस्थिति रहनेछ। सम्मेलनका लागि नयाँ दिल्लीमा कड़ा सुरक्षा व्यवस्था लागू गरिएको छ। प्रमुख सड़कमा ब्यारिकेड, जाँच स्थल र ट्राफिक प्रतिबन्ध लगाइनुका साथै हजारौं सुरक्षाकर्मी परिचालन गरिएको छ। सरकारले आवागमन सहज बनाउन सार्वजनिक विदा समेत दिएको छ। यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच द्विपक्षीय भेटवार्ता भएको छ। भारत मण्डपमा आज भएको भेटका क्रममा दुई नेताले भारत रूस बीचको व्यापार तथा आर्थिक सम्बन्ध थप विस्तार गर्ने विषयमा छलफल गरेको भारतीय संचार माध्यमले जनाएका छन्। सन् 2030 दुई देश बीचको द्विपक्षीय व्यापार 100 अर्ब अमेरिकी डलर पुर्याउने लक्ष्यलाई अघि बढ़ाउने विषय पनि वार्ताको प्राथमिकतामा रहेको समाचारमा उल्लेख छ। त्यस्तै नागरिक आणविक क्षेत्रमा सहकार्य विस्तार, इन्धन आपूर्ति तथा आणविक संयन्त्रसँग सम्बन्धित दीर्घकालीन सहयोगका विषयमा पनि दुई पक्षबीच कुराकानी भएको छ। शिखर सम्मेलनमा भाग लिन पुटिन आज मात्रै दिल्ली आइपुग्नु भएको हो।
0: नेपाल परिवेशमा अब खेल समाचार। एसएससी प्रिमियर कपको उपाधिका लागि नेपालले भोलि युनाइटेड अरब इमिरेट्स युएईको सामना गर्दैछ। दुई देश बीचको खेल नेपाली समयअनुसार भोलि बिहान 7:15 सुरु हुनेछ। फाइनल खेलमा नेपाल सामु इतिहास रच्ने मौका छ। भोलि हुने फाइनल खेलमा युएईलाई हराउन सके नेपाल लगातार दोस्रो पटक एक दिवसीय ढाँचाको एसएससी प्रिमियर कप जित्ने पहिलो टोली बन्नेछ। नेपाल सन् 2023 घरेलु मैदानमा आयोजना भएको 50 ओभरको एसएससी प्रिमियर कप च्याम्पियन टोली हो। 2024 आयोजना भएको प्रिमियर कप T20 फर्म्याटमा खेलाइएको थियो। ओमानमा भएको उक्त प्रतियोगितामा नेपालको प्रदर्शन पनि साधारण रह्यो। सेमिफाइनलसम्म पुगेको नेपालले 4th स्थान हासिल गरेको थियो। यसपालि भने शानदार पुनरागमन गर्दै नेपालले फाइनलमा स्थान बनाइसकेको छ।
1: कर्णाली शिवराज नेपाल भलिबल लिग एनभीएलको फाइनलमा प्रवेश गरेको छ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा आज भएको खेलमा काठमाडौँ रेड्सलाई 3-1 सेटमा हराउँदै कर्णालीले फाइनलमा स्थान पक्का गरेको हो। पहिलो सेट कर्णालीले 25-21 जिते पनि दोस्रो सेटमा काठमाडौँले उत्कृष्ट पुनरागमन गर्दै 25-20 नतिजा आफ्नो पक्षमा पारेको थियो। त्यसपछि लगातार दुई सेटमा 25-23 25-22 जित निकाल्दै कर्णालीले फाइनलको यात्रा तय गरेको हो। अब कर्णालीले उपाधिका लागि अन्नपूर्ण स्पाइकर्सँग खेल्नेछ। नेपाल भलिबल संघको सहयोगमा केडिया ग्रुपद्वारा आयोजित प्रतियोगितामा 6 टोली सहभागी थिए। एनभिलको कुल पुरस्कार राशि 32 लाख रूपियाँ रहेको छ। यो पुरस्कार नेपाली भलिबलकै इतिहासमा हालसम्मकै सर्वाधिक हो। विजेताले 20 लाख रूपियाँ पुरस्कार प्राप्त गर्नेछन्।
0: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: प्रधानमन्त्री शाहले राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने समय तय। परराष्ट्र मन्त्री खनालले उच्च स्तरीय भेटवार्ता गर्ने।
0: सड़कमै बच्चा जन्माएपछि मन्त्रालयको निर्देशनमा सुत्केरीलाई अस्पताल लगियो। छानबिन अघि नै ड्युटीमा रहेका कर्मचारीलाई कामबाट निकालियो।
1: ग्रीन आर्मी विरूद्ध सर्वोच्चमा रिट। व्यवसायीसँग प्रधानमन्त्रीको 2 घण्टा लामो छलफल।
0: ब्रिक्सको 18 शिखर सम्मेलन भोलि भारतको नयाँ दिल्लीमा सुरु हुँदै आणविक क्षेत्रमा सहकार्य बढाउने विषयमा मोदी र रूसी राष्ट्रपति पुटिन बीच छलफल।
1: र एसएससी प्रिमियर कपको उपाधिका लागि नेपालले भोलि युएईको सामना गर्दै एनभीएलमा काठमाडौँलाई हराउँदै कर्णाली फाइनलमा प्रवेश।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भुवन पौडेललाई धन्यवाद। अप्सरा र जगत बिदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।

0: ढुकढुक होइन ढुक्क हुँ, प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सकै अभिकर्ता बनाऊ।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
3: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
4: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालको मूल गेट बाहिरै एक महिलाले शिशु जन्माएको घटनामा सरकारले आवश्यक छानबिन अघि बढ़ाएको जानकारी दिनुभएको छ। प्रतिनिधि सभाको आजको बैठकमा आकस्मिक शून्य र विषय समयमा सांसदहरूले उठाएका प्रश्नको जवाब दिँदै मन्त्री मेहताले उक्त घटनालाई सरकारले गम्भीरतापूर्वक लिई आवश्यक छानबिन अघि बढ़ाएको बताउनु भएको हो। उहाँले घटनाका बेला ड्यूटीमा रहेका अस्पतालका कर्मचारीलाई कामकाजबाट हटाएर उनीहरूमाथि पनि छानबिन भइरहेको बताउनुभयो। त्यति मात्र होइन, मन्त्री मेहताले सुत्केरी हुनु अघि अस्पताल भर्ना भएको र पछि आफै बाहिरिएको बताउनु भएको छ। सड़कमा बच्चा जन्माइसकेपछि फेरि अस्पतालकै कर्मचारीले सहयोग गरेको पनि उहाँले सुनाउनुभयो।
5: प्रारम्भिक अवस्था स्वास्थ्य परीक्षणपछि उहाँलाई प्रसूति वार्डको बेड नम्बर 24 भर्ना गरिएको थियो। आवश्यक जाँच सम्बन्धित रिपोर्ट उपलब्ध नभएको कारणले अति आवश्यक जाँच गर्न सुझाव दिएको थियो। त्यसपछि उहाँ र उहाँको कुरवा अस्पतालले उपलब्ध गराएको संयनमा नरही अस्पतालबाट बाहिरिनु भएको र बिहान करिब 4:45 अस्पतालको मूल गेट बाहिर प्रसूति भएको जानकारी प्राप्त भएको छ। प्रसूति भएपछि आमा र नवजात शिशु सालनाल सहित पूर्ण प्रसूति वार्डमा आएपछि ड्युटीमा रहेको स्वास्थ्य कर्मीले नाल काट्नुका साथै प्रसूति पश्चात आवश्यक स्वास्थ्य स्याहार तथा उपचारका लागि अस्पतालमै रहन अनुरोध गरिए तापनि उहाँ अस्पतालबाट बाहिरिनु भएको विवरण अस्पतालबाट प्राप्त भएको छ।
4: घटनाको स्थलगत छानबिनका लागि नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डाक्टर सुप्रभात श्रेष्ठ तथा एथिकल कमिटीका डाक्टर अजय शाहसहित 5 सदस्यीय टोली राजविराज पुगिसकेको उहाँले बताउनुभयो। उहाँले घटनाबारे मन्त्रालयले

0: रेडियो परासी 90.2 मेगाहर्ज प्रगति को संवाहक।
1: म सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
2: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
3: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
4: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
3: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौं, अरूलाई पनि जोगाऊ।
5: पीडित तथा प्रभावितलाई माया र सम्मान गरौ।
6: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
5: जनहितका लागि आफन्त नेपाल, सौजन्य आवर डटर्स इन्टरनेशनल।
7: आउनुहोस्, अब यस क्षेत्रकै हरेक किसिमका बिरामीहरूको उपचारका लागि जय सवाल साई स्वास्थ्य पोलिक्लिनिक परासीमा।
8: रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर प्रकाश ढकाल प्रत्येक शनिबार 11 बजेदेखि 2 बजेसम्म। छाती, मुटु, सुगर, थाइरोइड तथा महिला रोग विशेषज्ञ डाक्टर पवन अग्रहरी प्रत्येक दिन बिहान 8 बजेदेखि साँझ 7 बजेसम्म।
9: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर महेश घिमिरे प्रत्येक शनिबार 11 बजेदेखि 4 बजेसम्म।
10: लुम्बिनी मेडिकल कलेज पाल्पाका छाला तथा यौन रोग विशेषज्ञ डाक्टर जमिल मिकरानी प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बिहान 11 बजेदेखि साँझ 4 बजेसम्म।
11: हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण श्रीवास्तव प्रत्येक दिन 3 बजे पछि।
10: र भैरहमा मेडिकल कलेजका नाक, कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर विश्व तुलाचन प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार 2 बजेदेखि 4 बजेसम्म।
9: साथै सम्पूर्ण प्याथोलोजी सेवा, एक्सरे तथा भिडियो एक्सरे, हात खुट्टा भाँचिएको प्लास्टर तथा नर्मल अपरेसन र वैदेशिक रोजगारका लागि मेडिकल जाँच पनि गरिन्छ।
7: सम्पर्क जय सवाल साई स्वास्थ्य पोलिक्लिनिक, रामग्राम 5 परासी, फोन 0785207646 र मोबाइल 9847041106।
12: कारे पुरबहिया, आज कपड़ा बड़ा साफ और चमकदार लगता, कौने सरफ से फिचली हरे?
13: काहे तोके नहीं मालूम बका, आजकल ते गांव से लेके शहर बाजार तक सब केव गाय छाप सरफे लगावता, जेकर खरीद में साइकिल इनाम मिलता, साथ ही कपड़ा के दाग और धब्बा हटाए के बाते एक्स्ट्रा टाइट हर्बल वाश प्रयोग कर जा, जेह में iPhone 13 उपहार के भी व्यवस्था बा।
14: जी हाँ, आप सब भी स्वदेशी उत्पादन प्रयोग कैल जा और नेपाली होली कह के पहचान दिखावल जा।
15: उत्पादक साफी सरफ उद्योग, माया देवी गाँव पालिका 1, पाकड़ी, कपिल वस्तु। संपर्क नंबर 9826484200।
16: नवलपरासी उद्योग वाणिज्य संघको अनुरोध। आदरणीय उद्योगी व्यापारी व्यवसायी महानुभावहरू, आफ्नो उद्योग व्यापार व्यवसायको वस्तु तथा सेवाको बिक्री वितरणको क्रममा ग्राहकहरूले QR माध्यमबाट भुक्तानी दिँदा भुक्तानी अनिवार्य रूपमा लिनुहुन जानकारी गराउँदछौँ। साथै QR रकम कारोबार आफ्नो फर्मको ब्याङ्क खाताबाट गर्नुहुन समेत जानकारी गराउँदछौँ। महासचिव भोला पराजुली, नवलपरासी उद्योग वाणिज्य संघ।
17: जता दौडिए पनि त्यस्तै, यो घर बनाउने काम त दिक्क लाग्ने बन्या। एकै ठाउँ सामान पाइने पनि होइन, रेट पनि त्यस्तै महँगो।
18: लौ दाई पनि, सुनिल हार्डवेयर परासी जानु भएन? हजुर, सुनिल हार्डवेयरमा गएपछि घरको चिन्ता खतम।
19: हामी कहाँ छड, सिमेन्ट, गिट्टी, बालुवा, रङरोगनका लागि एसियन तथा एभरेस्ट पेन्ट, इन्डोर ब्रान्डका बाथरूम फिटिङ, सेनेटरी, प्लम्बिङका सबै सामान सँगै इलेक्ट्रिक सामान पनि उपलब्ध छ। अब सबै सामान एकै ठाउँमा सुपथ मूल्यमा पाएपछि भएन त टेन्सन दूर।
18: सम्पर्क सुनिल हार्डवेयर प्राली, रामग्राम 3 परासी, सुनवल रोड, पुरानो सिनेमा हलको अगाडि। फोन 078-520-881।
19: साथै हाम्रो शाखा सुनवल 12 भूमैमा पनि छ। सम्पर्क फोन 078-590-588।
20: गोवर्धन चाचा, घरवा कब बनी हो?
21: ए बाबू, हमन के गरीब आदमी, लोहा लकड़ इतना महंगा बा, सोचले रहनी किनवे छावे के, लेकिन
20: लेकिन का हार्डवेयर से नया खरीदल जाते महंगा पड़ी। यही से परासी बाईपास रोड में बाल गोविंद पेट्रोल पंप के सामने सिद्धि विनायक ट्रेडर्स एवं कबाड़ पसल खुलल बा। वहाँ आपके मीडियम साइज के रिजेक्टेड माल के साथ पुराना और नया भी एकदम सस्ता में मिलेला। एक बार जाके तो देखी।
18: जी हाँ, पाइप, एंगल, करकट पाता, टीन, छड़, प्लेट, ग्रिल पत्ती एकदम सस्ता दाम में बिक्री आ खरीदारी भी कई जाला।
19: संपर्क खातिर
18: सिद्धि विनायक ट्रेडर्स एवं कबाड़ पसल, रामग्राम 5 बाईपास रोड, बाल गोविंद पेट्रोल पंप के सामने, प्रोप्राइटर चंदू चौहान। मोबाइल 98-473-68-733 और 98-194-60-630।
22: कार्यक्रमका लागि साथीहरू त टाइममै आउनुहुन्छ होला। ल, ब्यानरहरू टाँगेर तयार पारौँ है।
23: ला, सबै काम गरियो, झन् ब्यानरै बनाउन भुलिएछ।
22: ल ल, केही भएन, राजु आर्ट्स परासीमा फोन गरौँ त, तुरन्तै तयार भइहाल्छ।
23: हजुर, वर्षौँदेखि सेवा गर्दै आएको यस राजु आर्ट्स परासीमा अत्याधुनिक DX5 फ्लेक्स मेसिनबाट डिजिटल फ्लेक्स बोर्ड प्रिन्ट, स्तरीय फोटो प्रिन्ट, प्रमाण पत्र, भिजिटिङ कार्ड, स्टिकर प्रिन्ट का साथै वाल पेन्ट, साइन बोर्ड पेन्टिङ तथा पेन्टिङ सम्बन्धी सम्पूर्ण कार्य गरिन्छ।
18: सम्पर्क राजु आर्ट्स परासी, नवल परासी, प्रोप्राइटर राजकुमार रेशमी। फोन 078-520-510, मोबाइल 98-570-80-510।
24: ए सुन न, खाजा खान जाऊ न, यसो लास्टै भोक लाग्यो भने।
18: जान त जाऊ, अलि टिपिकल अनि लोकल मिठो आइटम पाउने ठाउँमा जाऊ न।
24: ए कुरो त्यसो पो, त्यसो भए जाऊ न त आरआर।
19: लोकल कुखुराका विभिन्न आइटम, माछाका परिकार, हाँस तथा खसीको मासुका विभिन्न आइटम, मोमो चाउमिन सहित भेज स्टिक, केराका विभिन्न परिकार, ससेज, भेज तथा नन भेज लगायतका विभिन्न आइटम सहित शान्त सुन्दर वातावरणमा एसी सहितका कोठाको साथमा खाना, नास्ता र बासका लागि तपाईँको रोजाईको पोइन्ट नवीन दाईको आरआर सेन्टर पोइन्ट।
18: सम्पर्क आरआर सेन्टर पोइन्ट, रामग्राम 11 जमुआर, हुलास अटोक्राफ्टको ठिक अगाडि। मोबाइल 98-570-46-130 र 98-044-0067।
25: डाक्टर विनोद नीता कन्डेल, आँखा अस्पताल परासीको अनुरोध।
26: यस आँखा अस्पतालमा दक्ष जनशक्ति र विशेषज्ञद्वारा दैनिक आँखा चेक जाँच गरी मोतियाबिन्दु, मासु पलाएको, परेलाको समस्या आदिको नियमित शल्यक्रिया,
25: साथै मोतियाबिन्दुको अत्याधुनिक प्रविधि फेको मसिनबाट फोल्डेबल लेन्स राखेर शल्यक्रिया गरिँदै आएको र शल्यक्रिया पश्चातको जालो अत्याधुनिक याग मेसिन लेजर विधिबाट सफा गरिने सुविधा सहित चेक जाँच पनि भइरहेको छ।
26: हो, त्यसैले समयमै आँखा जाँच गरौँ र दृष्टि गुम्नबाट बचौँ।
25: अनुरोधक नेपाल नेत्र ज्योति संघ, डाक्टर विनोद नीता कन्डेल, आँखा अस्पताल परासी। फोन नम्बर 078-520-146 र 078-521-0033।

0: साथ्छन्।
1: एभरेस्ट कलरको खरिदमा बम्पर उपहार जित्ने सुनौलो अवसर, रु 25,000 बराबरको एभरेस्ट कलर खरिद गर्नुहोस् र एक वा दुई होइन तीन तीन जना लखपति बन्ने मौका नछुटाउनुहोस्। यो विशेष अवसर भदौ 1 गतेदेखि मनसिर 21 गतेसम्म सीमित अवधिका लागि लागू हुनेछ। साथमा छन् अन्य थुप्रै आकर्षक उपहारहरू, 5 जनालाई स्यामसङ फ्रिज, 10 जनालाई स्मार्ट वाच, 25 जनालाई इन्डक्सन चुलो र 50 एभरेस्ट गिफ्ट ह्याम्पर। विस्तृत जानकारीका लागि एभरेस्ट कलर लिमिटेड, कौशल टार 3, भक्तपुर, वेबसाइट www.everestcolor.com।
2: जीवनको हरेक रङ्गमा नेपालीपनको मिठास रङ्गाउँदै देश, मेरो एभरेस्ट।

0: हरे कृष्ण हरे कृष्ण
1: लौ हरे कृष्ण जप्दै कता हिँड्नु भयो बुवा?
0: ए बाबु, नातिको दाँत दुखेर हरे कृष्ण डेन्टलतिर हिँडेको। मैले यही दाँतको समस्याले कति दुःख पाएँ, अब हरे कृष्णमा जाने बित्तिकै ट्वाक्कै ठिक भयो। त्यही भएर नातिलाई पनि लिएर हिँडेको।
2: हो, अब सबैले भन्छन् हरे कृष्ण। हामी कहाँ अत्याधुनिक मेसिनद्वारा दाँतको चेक जाँच गरी बाङ्गोटिङ्गो दाँतलाई सिधा बनाउने आरसिटी, डेन्टल इम्प्लान्ट, दाँतमा सिमेन्ट भर्ने, दाँतको सफाई लगायत दाँत सम्बन्धी हरेक किसिमका समस्या तथा रोगहरूको उपचार गरिन्छ।
3: पुनश्च डाक्टर विकास ढुङ्गाना र सन्जु बस्याल सहित विशेषज्ञ डाक्टरहरूद्वारा दाँत, मुख तथा गिजाको उपचारमा 25% छुटको व्यवस्था छ।
4: थप जानकारीका लागि हरेकृष्ण डेन्टल प्राली, रामग्राम 3 परासी बुद्ध चोक, एभरग्रिन हस्पिटल परिसरमा। निर्देशक श्याम कुमार बस्याल, 98 5 10 38 135।
2: के तपाईँ अध्ययनका लागि विदेश जान चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने यस क्षेत्रमै पहिलो पटक सेवाका लागि हाजिर छ मिशन डाक्टर एजुकेशन कन्सल्टेन्सी।
5: काठमाडौँको पुतली सडकमा विगत 20 वर्षदेखि सेवा गर्दै आएको मिशन डाक्टर एजुकेशन कन्सल्टेन्सी अब परासीमा खुलेकोले मौकाको फाइदा उठाउनुहोस्।
2: स्टुडेन्ट भिजामा अस्ट्रेलिया, अमेरिका, क्यानाडा, जापान, कोरियाका साथै युरोपका विभिन्न देशमा जान चाहनुहुन्छ भने अब तपाईँको सपनालाई हामी पुरा गर्दैछौँ। साथै कक्षा 12 उत्तीर्ण भएका
6: 90.2 MHz प्रगतिको सम्वाहक।
7: बीबीसी नेपाली सेवाको साझा पखबाट शरद केसीको नमस्कार। आज कार्यक्रममा रसुवा बाढीमा भेटिएका शवहरूसँग डिएनए मिलाउन बेपत्ताका परिवारका सदस्यहरूद्वारा नमुना दिने क्रम जारी।
8: 1751
7: अस्थायी शिविरमा बसिरहेका बाल बालिकाको अवस्था कस्तो छ? र नागढुङ्गा मुगलिन सडक खण्डमा पर्ने कृष्णभीरको बाटो निर्माणको पछिल्लो जानकारी प्रस्तुत गर्नेछौ। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
9: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। सेप्टेम्बर 11 आतंकवादी हमला भएको आज 25 वर्ष पुगेको दिन अमेरिकामा विभिन्न कार्यक्रम गरिँदैछ। इस्लामवादी लडाकुहरूले अपहरण गरेका विमानहरूमध्ये एउटा दुर्घटनाग्रस्त भएको स्थान पेन्टागनमा अमेरिकी झण्डा फहराइएको छ। त्यहाँ राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्बोधन गर्दैछन्। न्युयोर्कको ग्राउन्ड जिरोमा पीडित परिवारहरू जम्मा भएका छन्, जहाँ अरू 2 विमान वर्ल्ड ट्रेड सेन्टरमा ठोकाइएको थियो। चौथो विमान पेन्सिल्भेनियाको एउटा खेतमा खसेको थियो। अलकायदाले गरेको हमलामा करिब 3,000 व्यक्ति मारिएका थिए। उक्त हमलापछि अमेरिकाले आतंकवाद विरुद्ध युद्ध थाल्यो र सो क्रममा अमेरिकी नेतृत्वमा अफगानिस्तान अनि इराकमा अतिक्रमण गरियो। इरान समर्थित हुतीहरूले बाब अल मान्डेब जलमार्गमा रहेको एउटा महत्त्वपूर्ण टापुमाथि कब्जा गरेका छन्। रेड सीको मुखैमा रणनीतिक महत्त्वको सामुद्रिक चेक पोइन्ट रहेको छ। यसअघि सरकारी फौजहरू पेरिम टापुबाट हटेका विवरण आएको थियो। हुतीहरूले बाब अल मान्डेब जलमार्गमाथि नियन्त्रण कायम गर्न सक्रियता बढाएका छन्। बीबीसी संवाददाता केटी वाटसन भन्छन्, यदि हुतीहरूले यो जलमार्गमाथि नियन्त्रण गरे भने त्यसले इरानलाई फाइदा पुर्याउनेछ भने तेल आपूर्ति झन घटाउनेछ। बीबीसी संवाददाता केटी वाटसन। हुतीहरूका अखडाहरूमाथि हमला गर्नका लागि मनाउन साउदी राजकुमार मोहम्मद बिन सलमानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग बिहिबार 2 टेलिफोन संवाद गरेको बताइएको छ। रुस र युक्रेनले एकअर्कामाथि रातभरि आक्रमण गरेका छन्। युक्रेनले सारातोप क्षेत्र स्थित रुसको सबैभन्दा ठूलो अनलाइन खुद्रा केन्द्र ओजोनमा ड्रोन हमला गर्दा आगलागी भएको छ।

0: पेर्म र भोल्गोग्राड क्षेत्रमा रहेका रुसी औद्योगिक क्षेत्रहरू पनि हमलामा परेका छन्। रुसले कियेभस्थित पेट्रोल स्टेसनहरूमा हमला गर्दा दुईजनाको ज्यान गएको छ। युक्रेनी डेटा सेन्टर र बन्दरगाहहरूलाई पनि निशाना बनाइएको रुसले जनाएको छ। उदीयमान राष्ट्रहरूको समूह ब्रिक्सको वार्षिक शिखर सम्मेलन आयोजना हुन लागेको भारतको राजधानी दिल्लीमा सुरक्षा सतर्कता उच्च पारिएको छ। रुसले युक्रेनमाथि पूर्ण स्तरको अधिकरमण थाले यता मस्को बाहिर ब्रिक्सको शिखर बैठकमा राष्ट्रपति भ्लादिमिर पुटिन पहिलो पटक सहभागी हुँदैछन्। शुक्रबार बिहान दिल्ली आइपुगेका पुटिनलाई उनको सुरक्षा टोली बाहेक चार तहको सुरक्षा घेरा दिइएको छ। ब्रिक्स शिखर बैठकका लागि दिल्लीमा प्रहरी र सेनासहित 10,000 सुरक्षाकर्मी परिचालन गरिएको छ। र आर्टिफिसियल इन्टेलिजेन्स कम्पनी एन्थ्रोपिकले जैविक एवं परम्परागत अस्त्रहरूको विकासमा सघाउन सक्ने गरी हानिकारक गतिविधिका लागि आफ्ना मोडलहरू प्रयोग गर्ने प्रयत्न गरिएको जनाएको छ। आफ्नो ताजा प्रतिवेदनमा उसले रुस सम्बद्ध तत्त्वको सन्दिग्ध साइबर जासुसीलाई आफूहरूले निस्तेज पारिदिएको बताएको छ। चिनिया एआई कम्पनीले क्लाउड मोडलको क्षमता नकल गर्न लागेको पनि एन्थ्रोपिकको आरोप छ। एन्थ्रोपिकका उच्च सुरक्षा अनुसन्धानकर्ताले आगामी दशकभित्र एआईले मानव जाति सिध्याउन सक्ने सम्भावना 10% भन्दा बढी देखिएको भनी बताएको केही दिनपछि पछिल्लो विवरण प्रकाशमा आएको हो। यो बीबीसी नेपाली सेवा हो।
1: साँझ पखमा तपाईँलाई स्वागत छ। सरकारले रसुवा बाढीमा बेपत्ता भएकाहरूको परिवारका सदस्यहरूबाट 1700 भन्दा धेरैको डिएनए नमुना संकलन गरिएको जनाएको छ। फेला परेका शवहरूको पहिचानको निम्ति सरकारले सम्पर्कविहीन व्यक्तिका नजिकको रगतका आफन्तलाई डिएनए मिलान गर्न रगत दिन आग्रह गरेको छ। बाढीमा परेर ज्यान गुमाएका झण्डै 1400 जनाको शव फेला परेको छ भने 5000 जति सम्पर्कविहीन रहेको अधिकारीहरूले जनाएका छन्। प्रस्तुत छ एक रिपोर्ट। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार पहिचान नभएका सबैजसो शवबाट डिएनएको नमुना संकलन भइसकेको छ। त्यससँग मिलाउनको निम्ति बेपत्ता भएकाहरूका आफन्तहरूले पनि डिएनए नमुना दिने काम भइरहेको प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिइन्।
2: अहिलेसम्म 1286 शवबाट चाहिँ हामीले डिएनए कलेक्सन गरेका छौँ भने आफन्तहरू जो चाहिँ मिसिङ हुनुहुन्छ भनेर उहाँले लेखाउनु भएको छ, उहाँहरू आफन्तबाट 1751
1: नेपाल प्रहरीका प्रवक्ता डिआइजी अभिनारायण काफ्लेले अहिलेसम्म संकलित डिएनए नमुना मध्ये करिब 300 परीक्षण सकिसकेको जानकारी आफूलाई दिएको बताए। उनका अनुसार शव र आफन्त दुवै नमुनाको परीक्षण सकिएपछि सफ्टवेयर मार्फत मिलान गरेर एकैपटक शव हस्तान्तरण प्रक्रिया थालिनेछ। हालसम्म भएको मानवीय क्षतिको पछिल्लो जानकारी दिँदै फेरि प्राधिकरणकी प्रवक्ता शान्ति महत,
2: 1386 अहिलेसम्म शवहरू फेला परेको छ र हामीले मिसिङ पर्सनको कुरा गर्दा अहिलेसम्म करिब 5000 सेरोफेरोमा सम्पर्कविहीन अझै पनि हुन्छ, 5130 जनाको तथ्याङ्क छ हामीसँग।
1: पछिल्ला दिनहरूमा फेला परेका शव र सम्पर्कविहीनहरूको संख्याबीच फराकिलो अन्तर रहेकाले सरकारले खोजी तथा उद्धारको काम जारी नै राखेको छ। त्यसको पछिल्लो अवस्था के छ? हामीले यो प्रश्न राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीलाई सोधेका थियौँ।
3: काम चाहिँ भइरहेछ तर चाहिँ कुनै आउटकम चाहिँ बाहिर आइसकेको अवस्था छैन, तर काम चाहिँ रोकिएको पनि छैन। कतिपय ठाउँमा ब्लास्ट गरेर चाहिँ बाटो जस्तो चितमीमा जानको लागि चाहिँ बिचमा चाहिँ जाने कहीँबाट सडक थिएन, सानो सानो एलिभेटरले मात्रै काम गर्न गाह्रो थियो। त्यो हुनाले ठुलो जयजनाको लागि चाहिँ त्यहाँ चट्टान एकदमै माथिबाट झुन्डिएर ब्लास्ट गरेर चाहिँ त्यहाँ पुग्ने बाटो अब नजिक पुग्यो भन्ने चाहिँ मलाई जानकारी आएको छ। अनि त्यो भित्र पनि म्यानुअली पनि काम त भइरहेछ, ठुलो एलिभेटर लगेर त्यसलाई चाहिँ म्यानुअली ब्रेक गर्ने भन्ने छ, सायद आजसम्म त्यो ब्रेक थ्रु।
1: सामान्यतया अहिलेको खोजी तथा उद्धारको जुन काम भइराखेको थियो त्यो कुन चरणमा प्रवेश गर्यो?
3: अब उद्धार र खोजीको काम पनि चलेकै छ, ढोकिया छैन, किनभने टनेलको काम चाहिँ विशेष गरी हामीलाई चाहिँ बढी चुनौतीपूर्ण छ। टनेललाई त्यहाँ अझै पनि केही छ कि होइन, अब दुवै पर्सपेक्टिभबाट आँसुच्च निकाले काम गरिराखेको अवस्था छ। हामीले अहिले चाहिँ अब यो होड चाहिँ छोडेको अवस्था छैन, त्यो हुनाले अब एउटा सर्टर एसक्यूलाई पनि कन्टिन्यू नै गर्ने, किनभने त्यो दलदल छ, दलदल अझै पनि धेरै ठाउँमा आज पनि हाम्रो चाहिँ डोजर ठुलो फसेको अवस्था छ, माथि जानै सकेको अवस्था छैन, कमसे कम डेड बडी त त्यहाँभित्र पनि हुनसक्छ भनेर अब रोकिया छैन। तर यतातिर साथको काम पनि, क्याम्पको व्यवस्थापन, 37 क्याम्पमा मानिसहरूलाई खाना र राहतको स्वास्थ्य उद्धारको अन्य कामहरू पनि कन्टिन्यू चलिरहेछ।
1: खोजी र उद्धारको जुन कुरा गर्नुभयो, 5000 हाराहारीमा अहिलेसम्म सम्पर्कमा नआएको भन्ने विवरण छ।

0: त्यसलाई हेर्दाखेरि त जुन दलदल छ, घरहरू पुरिएका छन्, त्यसमा पनि खोजी त गर्नुपर्ने होला जबसम्म त्यो पूर्ण रूपमा
1: नेपाल आर्मीले टनेलभन्दा बाहिरको काम, यो दलदल आदि इत्यादिको चाहिँ सर्च एन्ड रेस्क्यु काम अझै पनि चाहिँ नेपाल प्रहरीले र सशस्त्र प्रहरीले गरिरहेको अवस्था हो।
0: किनभने अब धेरैले सास नपाए पनि कम्तीमा लास मात्रै पाए पनि हेर्न पाए हुन्थ्यो भन्ने जुन अपेक्षा छ आफन्तजनको, त्यसमा निश्चिन्त पार्नलाई पनि त उनीहरूले यहाँ खोजिदेऊ भन्ने अपेक्षा जहाँसम्म गर्छन् त्यहाँसम्म त सरकारले गर्नुपर्ने होला।
1: त्यो हुनाले चाहिँ हामी होप छोडिया छैनौँ भन्ने एउटा, अनि सर्च र रेस्क्यूलाई चाहिँ रोकिया पनि छैन, एक्सपर्ट टिमहरू चाहिँ थपिएर पनि गइराखेको अवस्था छ होइन। त्यो हुनाले चाहिँ अहिले यो रोकिएको चाहिँ छैन। हामीले क्याम्प व्यवस्थापन र अझ चाहिँ हामीले भन्ने हो भनेपछि पुननिर्माणको योजना पनि सँगै बनाइराखेको अवस्था, फरक खालको बाढी एकदमै ठुलो क्याटास्ट्रोफिक फ्लड भएको हुनाले जुन ठाउँसम्म बस्ती नै पुरै सखा गरेको अवस्था छ, त्यही बस्तीमा चाहिँ फेरि पुनर्निर्माण गर्यो भनेपछि अरूको विपत्ति आउला भन्ने हिसाबले पनि हिजो पनि म आफै नुवाकोट जाँदाखेरि जिल्ला विपत्ति व्यवस्थापन समितिको बैठकमा सबैको चाहिँ अब त्यहाँ एउटै भोइस के थियो भनेपछि अहिले भएकै ठाउँमा राख्नु हुँदैन, त्यही ठाउँमा राख्यो भनेपछि फेरि भोलिको दिनमा चाहिँ अर्को चाहिँ दुर्घटना हुनसक्छ। त्यो हुनाले विभिन्न उपायहरू हुनसक्छन्, कुन ठाउँमा सुनिश्चित स्थान छ, त्यो सुनिश्चित स्थान चाहिँ हामी स्थानीय सरकारले भनेको भए हामी आफै खोज्छौँ।
0: यो भनेको दीर्घकालीन रूपमा अहिले जुन बस्ती थिए खोलाको किनारमा, नदीको किनारमा, त्यसलाई चाहिँ सार्ने नै योजना हो।
1: अब अन्तर्राष्ट्रिय मापदण्ड र अहिलेको चाहिँ त्यहाँको भूगोल र विभिन्न वैज्ञानिक तथ्य र विभिन्न चाहिँ यो क्षेत्रमा काम गर्ने वैज्ञानिकहरूले दिएका सुझाव समेतलाई मध्यनजर गरेर त्यो बस्तीलाई चाहिँ त्यही ठाउँमा राख्न जोखिमपूर्ण हुन्छ भन्ने कुरामा सबैको चाहिँ एकै खालको एकमत छ। अब त्यसमा अर्ली नेक्स्ट विकमा चाहिँ यसमा चाहिँ धेरै नै क्लारिटी आएर अनि नेपाल सरकारले एप्रोप्रिएट चाहिँ डिसिजन लिने सम्मको तयारी भइरहेको छ।
0: हुने थिए राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेती। बाढीबाट प्रत्यक्ष प्रभावित भएर विभिन्न स्थानका होल्डिङ सेन्टरमा बसिरहेका बाली बालिकाको चर्चा, उनीहरूमा ठूलो मानसिक आघात पुगेको विज्ञहरूले बताएका छन्। अधिकारीहरूका अनुसार उनीहरूलाई पहिलेकै अवस्थामा फर्काउने प्रयास भइरहेको छ। नुवाकोटबाट शक्तिमाया तामाङले पठाएको रिपोर्ट।
2: राष्ट्रिय बाल अधिकार परिषदको प्रारम्भिक अध्ययन अनुसार भदौ 10 गतिको बाढीका कारण प्रत्यक्ष रूपमा प्रभावित भएका बाल बालिकाहरू 1,233 जना रहेका छन्। आमा बुबा दुवै गुमाएका बाल बालिकाको संख्या 102 जना रहेको छ। प्रभावित क्षेत्रका होल्डिङ सेन्टरमा आमा बुबासँग बसिरहेका बाल बालिकाको संख्या 692 जना रहेको परिषदले जनाएको छ। अहिले पीड़ित बाल बालिकाको दैनिकीलाई सामान्यकरण गर्नका लागि मनोसामाजिक परामर्श लगायत खाद्यान्न र व्यवस्थित बासका लागि ध्यान दिएको राष्ट्रिय बाल अधिकार परिषदका सदस्य सचिव दुर्गा प्रसाद चालिसीले बताए।
3: उहाँहरूलाई अब मनोसामाजिक परामर्शको आवश्यकता छ। जुन होल्डिङ सेन्टरमा बसिरहनु भएको छ त्यो कम्युनिटीबाट अलग बस्नु भएको छ होइन, जस्तो रसुवाको ल्याएर नुवाकोट बस्नु भएको छ, नुवाकोट पनि परिवारदेखि अलग भएर बस्नु भएको अवस्था छ, ट्रमाटाइज भयो जस्तो भएको छ।
2: विदुर नगरपालिकाकी उपमेयर प्रभा बोगटीले पनि खास गरी मनोवैज्ञानिक असर बाल बालिकामा देखिएका कारण त्यस अनुसार परामर्श दिने काम भइरहेको बताइन्। त्यस्तै बाल बालिकाको क्षेत्रमा काम गर्ने सेभ द चिल्ड्रेनले परिषद तथा अन्य विकास साझेदारीहरूसँग मिलेर बाल बालिकाका लागि नुवाकोट, रसुवा र धादिङमा काम गरिरहेको रेस्पोन्स लिडका रूपमा कार्यरत रत्न राज ओझाले बताए। बाढी प्रभावित क्षेत्रको होल्डिङ सेन्टरहरूका बाल बालिका खास गरी टोलाउने, एकोरो हुने देखिएकाले उनीहरूलाई परामर्श तथा खेलको माध्यमबाट सामान्य जीवनतर्फ फर्काउन काम गरिरहेको अधिकारीहरूले बताएका छन्। शक्तिमाया तामाङ, बीबीसी, नुवाकोट।
0: अन्त्यमा अवरुद्ध पृथ्वी राजमार्गबारे एउटा प्रसंग। भोटेकोशी त्रिशुली बाढीले बगाइदिएको काठमाडौँ मुगलिन सड़क खण्डको कृष्णभीरमा बाटो पुनः सञ्चालन गर्न भइरहेको प्रयासलाई तीव्रता दिएको अधिकारीहरूले जनाएका छन्। नागढुङ्गा मुगलिन सड़क आयोजनाका अनुसार करिब 15 प्राविधिकको सुपरिवेक्षणमा निरन्तर दैनिक 14 घण्टा काम भइरहेको छ। त्यसको पछिल्लो प्रगतिबारे योजनाकी प्रमुख सजना अधिकारी,
4: अब अहिले चाहिँ ट्र्याक निर्माण गरिसक्यो, सजिलोसँग भेहिकल्सहरू चाहिँ मुभमेन्ट होस् भनेर अहिले चाहिँ ग्रेड कटिङको काम गर्दै त्यो माथिबाट जुन कटिङ गर्दै आएको थियो अब त्यसलाई पुरानै रोडको लेभलमा त लिएर आउन अलिक नसकेला अथवा त्योभन्दा थोरै माथिको लेभलमा लिएर आउन चाहिँ प्रयास गरिराखेका छौँ।
5: त्यो काम सकिन कति दिन लाग्छ अझै?
4: कटिङको काम चाहिँ हामी भोलि बेलुकासम्म सकाउनको लागि एकदमै प्रयास गरिराखेका छौँ, पर्सिसम्म पनि लाग्न सक्छ कटिङ। र त्यस पछाडि चाहिँ अब हामी त्यसमा ग्राभल सर्फेस एउटा गरेर अनि त्यसपछि यातायात सुचारू गर्छौँ।
5: यहाँले भने जस्तै यातायात त्यहाँबाट सञ्चालन हुनका लागि कति दिन जति लाग्न सक्छ अझै?
4: अब 4-5 दिनभित्रमा चाहिँ सकिन्छ।
5: त्यो काम सकिन साथ कुन प्रकृतिका गाडीहरू सवारी साधनहरू गुड्न पाउनेछन्? सबै अथवा हल्का मात्र सुरुमा दिनुहुन्छ अथवा कसरी यातायात सञ्चालन गरिनेछ?
4: हामी अहिले चाहिँ ग्राभल सर्फेससम्म मात्रै गर्दैछौँ किनकि अब एकदमै धेरै दिन भइसक्यो यातायातहरू अवरुद्ध भएको। अब हामी जति सक्दो छिटो ग्राभल सर्फेस गरेर सम्पूर्ण प्रकारका यातायातका सवारी साधनहरूलाई चाहिँ
5: भारी सवारी साधनहरू पनि गुड्न दिँदाखेरि कुनै प्रकारको जोखिम चाहिँ हुँदैन?
4: अहिलेको अवस्थामा जुन सडक भाँचेको छ त्यो भागमा चाहिँ छेउबाट हामी 5 मिटर छोडेर मात्रै भित्रतर्फ सडक निर्माण गरेका छौँ, त्यो कारणले अब त्यस्तो धेरै जोखिम हुने जस्तो देखिएको छैन। अब माथिको साइडतिर भित्रतर्फ चाहिँ अलिअलि लुज मेटेरियलहरू अझै पनि देखिएको कारणले कहिलेकाहीँ त्यो चाहिँ ढल्न सक्ने सम्भावना चाहिँ छ। अब त्यसलाई पनि अब हामी अहिले तत्काल मोनिटरिङ गर्ने मान्छे राखेर नै त्यो अवस्थाको चाहिँ टिम गर्दै पठाउन चाहिँ सकिन्छ।
0: उनी थिए नागढुङ्गा मुगलिन सडक आयोजनाकी प्रमुख सजना अधिकारी साथी गनी अन्सारीसँग कुरा गर्दै। हवस् त यसका साथै बिबिसी नेपाली सेवाको साँझ पख हिँडिसकिन्छ। अब भने हामी सोमबार बेलुकी 9:15 मात्र आउनेछौँ, त्यस बेलासम्मको निम्ति हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

नमस्कार, तपाईँले भर्खरै सुन्नुभयो बीबीसी नेपाली सेवा। सामुदायिक रेडियो परासी 90.2 मेगाहर्जबाट बिर्सन पनि त सकिन्छ लिएर उपस्थित भएको छु। अहिले तपाईँ रेडियो सुनेर कोही सुत्ने तर्खर गर्दै हुनुहुन्छ होला, कोही परीक्षाको तयारीका लागि पढ्दै हुनुहुन्छ होला, त कोही घरको कामकाज सिद्ध्याउनु भयो होला, तर धेरै कामहरू बिर्सन पनि त सक्नुहुन्छ। कुखुरा परेवा र बाख्राको खोरमा चुकुल लगाउन पो भुल्नु भयो कि, एकपटक याद गर्नुहोला। गोठमा गाई भैँसी पाडापाडीको दाम्लो बलियोसँग बाँध्नु त भएको छ होइन, एकपटक गएर हेर्ने कि, फेरि रातभरि तपाईँको बाली नाली खाई नोक्सान पनि गर्न सक्छन्। तपाईँले सुत्ने बेलामा खानुपर्ने औषधि पो छुटाउनु भयो कि, तपाईँका आफन्त टाढा छन् भने एकपटक फोन गरेर सम्झनु पर्नेमा भुल्नुभयो कि, परिवार नियोजनका साधन प्रयोग गर्ने गर्नुभएको छ भने आज छुटाउनु भयो कि, याद गर्नुहोस् है। तपाईँ भान्साको काम सकेर ग्यास बन्द गर्नुभयो, दाउरा वा कोइलामा खाना पकाउनु भएको भए आगो राम्ररी निभाउनु भयो, एकपटक सम्झनुहोस् त। तपाईँ सामुदायिक रेडियो परासी 90.2 मेगाहर्जको आज दिनभरिको प्रसारणको अन्तिम क्षणमा हुनुहुन्छ। आज दिनभरि हाम्रो प्रसारण सुन्नु भएकोमा हामी आभारी छौँ। अन्त्यमा तपाईँको आजको रात्रि सुखद सपनीका साथ बितोस्। हामी भोलि बिहान 5 बजे पुनः सामुदायिक रेडियो परासी 90.2 मेगाहर्जको प्रसारण लिएर उपस्थित हुनेछौँ। हवस् त, नमस्कार।

0: जीवनको हरेक रङ्गमा नेपालीपनको मिठास रंगाउँदै देश मेरो एभरेस्ट।
1: अहिले बिहानको 5 बज्यो।
2: Extreme energy drink.
3: Extreme energy drink. Taste the difference. Feel the energy.

शुभ प्रभात, बिहानीको शीतल हावा, शान्त वातावरण, चिरबिर आवाजसँगै रेडियो परासु यात्रा शुभारम्भ भएको छ। रेडियो सुन्नुहुने सम्पूर्ण आदरणीय श्रोताहरूलाई हार्दिक स्वागत गर्दछौँ। तपाईँहरूको दुःख सुखको साथी रेडियो परासी 90.2 मेगाहर्ज समावेशी आवाज।

0: नमस्कार।
1: अहिले तपाईँ सामुदायिक रेडियो रेडियो परासी 90.2 मेगाहर्जमा विभिन्न भक्ति संगीतहरू सुन्नुभयो।
0: अब म मालती
1: अनि म विनय बस्याल
0: बिर्सन पनि त सकिन्छ लिएर उपस्थित भइसकेका छौँ।
1: तपाईँ अहिले उठिसक्नु भयो होला या उठ्ने तयारीमा हुनुहुन्छ होला, अनि कतिपयले त आफ्नो बिहानीको नियमित काममा लागिसक्नु भयो होला या काममा लाग्ने तर्खर गर्दै हुनुहुन्छ होला। पहिले त तपाईँ आफ्नो घरको सरसफाई गर्नुहोस्, यसले तपाईँलाई स्वस्थ रहन मद्दत गर्छ।
0: यदि तपाईँ चिया बनाउँदै हुनुहुन्छ भने चिनी ठिक्क प्रयोग गर्नुहोस्। बढी चिनीले तपाईँलाई नराम्रो असर पर्न सक्छ।
1: तपाईँ गाई भैँसीलाई दिन घाँस खोले कुडो चारो तयारी गर्दै हुनुहुन्छ होला, अनि दुध दुहुने तयारी पनि गर्दै हुनुहुन्छ होला। कतिले त दुध बजारसम्म बिक्रीका लागि लैजान तयारी गर्दै हुनुहुन्छ होला। खोरका बाख्राहरू कराइरहेका होलान्, बाहिर सार्ने तयारी गर्दै हुनुहुन्छ होला। भाले बासिसक्यो होला, कुखुरा कराइरहेका होलान्, सायद ती भोकाए कि। वस्तु भाउलाई राम्रोसँग स्याहार गर्नुहोला। वस्तु भाउलाई जति स्याहार पुर्यायो उति नै तपाईँलाई फाइदा हुन्छ।
0: मौसम अनुसारको बाली नाली लगाउँदै हुनुहुन्छ या भित्र्याउँदै हुनुहुन्छ भने तपाईँलाई मौसमले साथ दियोस्, भनेकै बेला बिउ मल पाइयोस्, यही हामी कामना गर्दछौ।
1: बजार क्षेत्रमा पसल खोल्ने तयारीमा हुनुहुन्छ भने तपाईँका ग्राहकहरूलाई आज दिनभरि चित्त बुझाउनु होला।
0: तपाईँ बिहानीमा नियमित हिँड्ने तथा ध्यान योग गर्ने बानी बसाल्नुहोस्। त्यसले तपाईँलाई तनाव मुक्त बनाउँछ। यदि बिरामी हुनुहुन्छ भने औषधि खान पो छुटाउनु भयो कि? औषधि नियमित खानुहोला। तपाईँको शरीर स्वस्थ रहोस् हाम्रो कामना छ।
1: आज तपाईँको दिन शुभ रहोस्, यही छ हाम्रो शुभ कामना।
2: रेडियो परासी 90.2 मेगाहर्ज प्रगति को संवाहक।
3: ओहो, कस्तो सफा र चम्किलो कपडा! पक्कै पनि तिमीले गाई छाप सरफले नै धोएको हुनुपर्छ।
4: हो त, आजभोलि गाउँ सहर जताततै गाई छाप सरफ नै प्रयोग गर्छन्। साथै यसको खरिदमा साइकल उपहारको पनि व्यवस्था छ। अनि सुन्नुहोस् त, कपडाको दाग र धब्बा हटाउनलाई त एक्स्ट्रा टाइट हर्बल वास प्रयोग गर्नुपर्छ नि। जसको खरिदमा आइफोन उपहारको पनि व्यवस्था छ। विचार गर्नुहोस् है।
5: हजुर, स्वदेशी उत्पादन प्रयोग गरी नेपाली हुनुमा गर्व गरौं। उत्पादक साफी सरफ उद्योग, मायादेवी गाउँपालिका 1, पाकडी कपिल वस्तु। सम्पर्क 98264848200।
6: घाममा हेर्नै सक्दिन, मासु पोलाछ भन्छन्, खै के भयो भयो।
7: मम्मी, मलाई पनि बुकेने बित्तिकै टाउको दुख्छ।
8: ए, भनेपछि दुवैजनालाई आँखाको समस्या भएछ। ल बा, हिँडिहाल्नु परासीको भगवती नेत्रालयमा आँखाको उपचार गर्न।
9: हजुर, परासीमा पहिलो पटक दृष्टि रोग विशेषज्ञद्वारा आँखा सेवा सञ्चालन।
8: हाम्रा सेवाहरू
9: मोतियाबिन्दु, आँखामा मासु पलाएको, आँसु नली बन्द भएको, आँखामा फुलो परेको, घाममा आँखा हेर्न नमिल्ने, टेढो आँखा भिजन थेरापीद्वारा सोझो बनाउने, अल्छी आँखाको उपचार, कम्प्युटर प्रविधिद्वारा आँखा जाँच गरी पावर, बिना पावर चस्मा तुरुन्तै तयार, सम्पूर्ण किसिमका कन्ट्याक्ट लेन्स, सबै उमेर समूहका लागि ब्रान्डेड चस्मा, कम्प्युटर मोबाइल ल्यापटप टिभी लगायत विद्युतीय उपकरण प्रयोगकर्ताका लागि विशेष किसिमका चस्मा उपलब्ध छ।
8: सम्पर्क भगवती नेत्रालय, रामगराम 3, परासी, सुनवल रोड, आँखा अस्पतालको ठिक अगाडि। मोबाइल 98672820 र 98570-22215।
10: हरे कृष्ण जप्दै कता हिँड्नु भयो बुवा?
11: ए बाबु, नातिको दाँत दुखेर हरे कृष्ण डेन्टलतिर हिँडेको। मैले यही दाँतको समस्याले कति दुःख पाएँ। अब हरे कृष्णमा जाने बित्तिकै ट्वाक्कै ठिक भयो, त्यही भएर नातिलाई पनि लिएर हिँडेको।
12: हो, अब सबैले भन्छन् हरे कृष्ण। हामी कहाँ अत्याधुनिक मेसिनद्वारा दाँतको चेक जाँच गरी बाङ्गोटिङ्गो दाँतलाई सिधा बनाउने, आरसिटी, डेन्टल इम्प्लान्ट, दाँतमा सिमेन्ट भर्ने, दाँतको सफाई लगायत दाँत सम्बन्धी हरेक किसिमका समस्या तथा रोगहरूको उपचार गरिन्छ।
13: पुनश्च डाक्टर विकास ढुङ्गाना र सञ्जु बस्याल सहित विशेषज्ञ डाक्टरहरूद्वारा दाँत मुख तथा गिजाको उपचारमा 25% छुटको व्यवस्था छ।
14: थप जानकारीका लागि हरे कृष्ण डेन्टल प्राली रामग्राम 3 परासी बुद्ध चोक एभरग्रिन हस्पिटल परिसरमा, निर्देशक श्याम कुमार बसाल 98510 38135।
4: ल बिहेको अरू तयारी त भयो, अब गर गहना।
15: हो नि, अब गहना जस्तो कुरा जहाँ पायो त्यहीबाट किन्नु भएन है बाबा। बाबा
16: गहना त ढकाल ज्वेलर्स भूमिबाटै बनाउनु पर्छ है। अस्ति श्याम दाईको बिहेमा नि त्यहीबाट बनाएको, कस्तो राम्रो डिजाइनका गहना थिए नि।
17: विवाह होस् या चाड पर्व, दक्ष कालीगढद्वारा नयाँ डिजाइनका आकर्षक बिना रसायनका शुद्ध सुनचाँदीका गरगहनाका लागि ढकाल ज्वेलर्सलाई नै सम्झनुहोस्। साथै हामी कहाँ गरगहना साटफेर पनि गरिन्छ।
16: सुनचाँदीका गरगहनाका लागि विश्वासिलो ठाउँ ढकाल ज्वेलर्स, सुनोल बारा भुमही, प्रोप्राइटर कृष्ण ढकाल। सम्पर्क 98677 80632, 98075 92211 र 98495 71979।
4: हेलो, हेमलक ट्राभल्स हो?
18: हो हजुर।
4: सुन्नु न, एउटा दुबईको प्लेन टिकट चाहिएको थियो, अनि भैरवा टु काठमाडौँको लागि 2 टिकट पनि
18: भइहाल्छ।
17: हजुर, हेमलक इन्टरनेसनल टुर एन्ड ट्राभल्स भुमैमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई टिकट, अनलाइन श्रम स्वीकृति, टिकट कन्फर्म, टुर प्याकेज, होटल बुकिङ, भिजा सर्भिस, अनलाइन सम्बन्धी सम्पूर्ण काम गरिनुका साथै स्कर्पियो, जीप, कार भाडामा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
18: सुन्नुहोस् त, टिकटको मिति सार्नु परेमा पनि हामीलाई सम्झनुहोस्। हेमलक इन्टरनेसनल टुर एन्ड ट्राभल्स, सुनोल बार भुमई, म्यानेजिङ डाइरेक्टर भोला पराजुली, फोन नम्बर 078415001 र मोबाइल 98570045546।
17: हेमलक, तपाईँको यात्राको विश्वासिलो सारथी।
14: अब इलेक्ट्रिक स्कुटरको सोरुम परासीमै।
17: तपाईँ हाम्रै सुन्दर नगरी परासीमा वातावरण मैत्री दुईपाङ्रे इलेक्ट्रिक स्कुटरको सोरुम खुलेको छ। स्कुटर खरिद गरी अब पेट्रोल भर्ने र सर्भिसिङ गरिरहनु पर्ने झन्झटबाट मुक्त हुनुहोस्।
14: साथै एक पटक चार्ज गरेपछि 100 किलोमिटर सम्म मजाले चढ्नुहोस्, त्यो पनि 70 किलोमिटर प्रति घन्टा सम्मको स्पिडमा।
17: थप जानकारीका लागि गीता अटोमोबाइल, रामग्राम 5 बाइपास रोड, हाट बजार नजिक परासी। सम्पर्क मोबाइल 98570046865 र 98069 58118।
14: अब दायाँ बायाँ होइन, इलेक्ट्रिक स्कुटर नै रोजौ।
4: जता दौडिए पनि त्यस्तै, यो घर बनाउने काम त दिक्क लाग्ने बन्या। एकै ठाउँ सामान पाइने पनि होइन, रेट पनि त्यस्तै महँगो।
13: लौ दाई पनि सुनिल हार्डवेयर परासी जानु भएन?
14: हजुर, सुनिल हार्डवेयरमा गएपछि घरको चिन्ता खतम।
17: हामी कहाँ छड, सिमेन्ट, गिट्टी, बालुवा, रङरोगनका लागि एसियन तथा एभरेस्ट पेन्ट, इन्डोर ब्रान्डका बाथरूम फिटिङ, सेनेटरी, प्लम्बिङका सबै सामान सँगै इलेक्ट्रिक सामान पनि उपलब्ध छ। अब सबै सामान एकै ठाउँमा सुपथ मूल्यमा पाएपछि भएन त टेन्सन दूर।
14: सम्पर्क सुनिल हार्डवेयर प्राली, रामग्राम 3 परासी, सुनोवल रोड, पुरानो सिनेमा हलको अगाडि। फोन 078520881।
17: साथै हाम्रो शाखा सुनोवल 12 भुमैमा पनि छ। सम्पर्क फोन 078590588।
13: हत्तेरिका, कस्तो पैसै नभएको बेलामा फ्याट्टै मोबाइल खसेर फुटेछ।
4: ल टेन्सन नगर्न यार, धीरज दाईकोमा जाने, किस्तामा लिने।
19: ए अँ, त्यहाँ त सबै इलेक्ट्रोनिक सामान किस्तामा पाइन्छ नि।
14: हामी कहाँ सम्पूर्ण ब्रान्डका मोबाइल खरिद बिक्री तथा मर्मत गरिनुका साथै टिभी, फ्रिज, एसी, पंखा, कुलर, हिटर लगायतका सम्पूर्ण इलेक्ट्रिक सामानहरू सुपथ मूल्यमा पाइन्छ।
17: सबै प्रकारका मोबाइल र गुणस्तरीय इलेक्ट्रिक सामानको लागि सम्झनै पर्ने ठाउँ धीरज ट्रेडर्स, रामग्राम 5 बुद्ध चोक परासी। म्यानेजिङ डिरेक्टर धीरज खरेल। सम्पर्क 98470 22020 र 98015 22020। विशेषज्ञ सेवा सहितको उपचारका लागि भैरव फार्मेसी, बुद्ध चोक परासी।
9: काठमाडौँको ह्याम्स र मेट्रो अस्पतालमा कार्यरत सुगर थाइराइड तथा हर्मोन रोग वरिष्ठ विशेषज्ञ डाक्टर विनय भट्टराई प्रत्येक महिनाको तेस्रो शुक्रबार र शनिबार बिहान, नसा टाउको तथा मनोरोग वरिष्ठ विशेषज्ञ डाक्टर सन्दीप वर्मा प्रत्येक महिनाको तेस्रो शनिबार, बाल रोग विशेषज्ञ डाक्टर ब्रिज कुमार यादव प्रत्येक दिन बिहान र साँझ, नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विशेष रेग्मी प्रत्येक दिन बिहान साँझ, महिला तथा प्रसूति रोग वरिष्ठ विशेषज्ञ डाक्टर निशान्त ठाकुर प्रत्येक महिनाको पहिलो र चौथो शनिबार आउनुहुन्छ। हामी कहाँ आईभीएफ प्रविधिबाट गर्भ राखिने, बाँझोपन परीक्षण, दूरबीनबाट पाठेघर परीक्षण, पाठेघरमा मासु पलाएको पानी जमेको उपचार, क्यान्सरको परीक्षण, मुटु रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हायजूबाट मुटुको इसिजी गरिनुका साथै इको पनि गरिन्छ। यसका साथै हाड जोर्नी, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर सुदर्शन पाण्डे हरेक शनिबार र देवद मेडिकल कलेज तथा प्रादेशिक अस्पताल बुटवलमा कार्यरत डाक्टर कृष्ण कुमार यादव हरेक दिन बिहान र साँझ भैरव फार्मेसीमा आउनुहुन्छ। साथै हामी कहाँ सुगर थाइराइड गर्भ कलेज किडनी सुगरको 3 महिने SBA1C परीक्षण गरिनुका साथै होल बडी परीक्षण पनि गरिन्छ। अनुभवी विशेषज्ञ डाक्टरबाट स्वास्थ्य समस्या जाँच गराउन र उपचारका लागि भैरव फार्मेसीलाई सम्झनुहोस्।
20: थप जानकारीका लागि भैरव फार्मेसी रामग्राम 5 परासी बुद्ध चोक, सम्पर्क 98570-45505।
21: जो कोही को इच्छा सुन्दर घरको, सुन्दर घरको लागि सुन्दर रंग।
22: तपाईको घरलाई आकर्षक बनाउन चाहिन्छ इन्डिगो पेन्ट्स।
21: इन्डिगो पेन्ट्सको आधिकारिक विक्रेता सत्य भगवती ट्रेडिङ कन्सर्न, कलर हाउस एन्ड सिद्धार्थ प्लम्बिङ, रामग्राम 3 परासी।
22: इन्डिगोको मिराकल लग्जरी इमुल्सन 7 वर्ष वारेन्टी र घर बाहिर लगाउने वालमेट 10 वर्ष वारेन्टी सहित अटोमेटिक मेसिनबाट कलर तयार गरिनुका साथै रङ रोगन सम्बन्धी सम्पूर्ण सामग्रीका लागि हामीलाई सम्झनुहोस्।
21: इन्डिगो पेन्ट्स, सदा बसन्तम।
23: घरलाई कस्तो रङ सुहाउँछ भने निर्माण अगाडि नै प्रिभ्यू पनि हेर्न सक्नुहुनेछ।
9: त्यति मात्रै कहाँ हो र, हामी कहाँ पाइप फिटिङ प्लम्बिङका सबै सामान, सूर्या ब्रान्डको 7 वर्ष रिप्लेसमेन्ट ग्यारेन्टी सहितका धाराका सामानका साथै बेनकाडो ब्रान्डका टोयलेट बाथरूमका सामान 2 वर्षको ग्यारेन्टी सहित उपलब्ध छ।
22: साथै स्टिल र प्लास्टिकका ट्याङ्कीका लागि पनि हामीलाई सम्झनुहोस्। होम डेलिभरीको पनि व्यवस्था छ।
9: परासीमा घर रङरोगन, प्लम्बिङ र टोयलेट बाथरूमका सबै सामग्री सुपथ मूल्य पाइने एकमात्र स्थान
24: सत्य भगवती ट्रेनिङ कन्सर्न, कलर हाउस एन्ड सिद्धार्थ प्लम्बिङ, रामग्राम 3 परासी, पुरानो फिल्म हलको अगाडि।
23: प्रोप्राइटर चन्द्रमणि चौधरी, सम्पर्क 0785-20-747 र 98570-46-747।
9: के तपाईँ अध्ययनका लागि विदेश जान चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने यस क्षेत्रमै पहिलो पटक सेवाका लागि हाजिर छ मिशन डाक्टर एजुकेशन कन्सल्टेन्सी।
24: काठमाडौँको पुतली सडकमा विगत 20 वर्षदेखि सेवा गर्दै आएको मिशन डाक्टर एजुकेशन कन्सल्टेन्सी अब परासीमा खुलेकोले मौकाको फाइदा उठाउनुहोस्।
9: स्टुडेन्ट भिजामा अस्ट्रेलिया, अमेरिका, क्यानाडा, जापान, कोरियाका साथै युरोपका विभिन्न देशमा जान चाहनुहुन्छ भने अब तपाईँको सपनालाई हामी पुरा गर्दैछौ। साथै कक्षा 12 उत्तीर्ण भएका विद्यार्थीहरूका लागि 50% छुटमा आइएलटिएस, पीटीई र जापानिज भाषाका कक्षा पनि धमाधम सञ्चालन भइरहेको जानकारी गराइन्छ। एमबीबीएस, बीडीएस, एमडी, एमएस, एमडीएस अध्ययन गर्न तथा नर्सिङ, इन्जिनियरिङ र मेडिकल कोर्सहरूमा विदेश अध्ययन गर्न जान चाहनुहुन्छ भने पनि मिशन डाक्टर एजुकेशन कन्सल्टेन्सीलाई सम्झनु।
24: थप जानकारीका लागि मिशन डाक्टर एजुकेशन कन्सल्टेन्सी, रामग्राम 5 परासी अदालतको ठिक अगाडि, शाखा प्रबन्धक श्याम कुमार बस्याल, सम्पर्क 98510-38135।
9: क्षणिक रूपमा साथीभाइको लहलहैमा लागेर लागु औषध सेवन गर्दा यो कुनै दिन लत बन्न सक्छ।
25: लागु औषध सेवन तथा ओसार पसार कानुनी रूपमा अपराध भएकाले जेलमा जीवन बित्न सक्छ।
9: यसले खुसी बढाउँदैन, घटाउँदछ। यसले स्वतन्त्रता दिँदैन, निर्भरता बढाउँछ।
25: लागु औषधलाई टाढै राखौ, उज्यालो भोलि आफै बनाऊ।
9: लागु औषधको प्रयोगले आफू, परिवार, समाज र राष्ट्रलाई नै अतुलनीय क्षति हुने भएकाले यस्ता पदार्थबाट टाढै रहने प्रण गरौँ।
25: लागु औषध सेवन नगरौ, आफू बचौ, अरूलाई पनि बचाऊ।
9: अनुरोधक इन्द्रणी सामाजिक विकास मञ्च, UMN, बाल अधिकार परियोजना, प्रतापपुर गाउँपालिकाद्वारा जारी सन्देश।
0: सुनत बाड़ा हो के जन काहे आजकल हमके साफ से नाय लौकत बा लागत आँखिया कमजोर हो गइल बा का
1: हतेरी का हमरो समस्या ते इहे बा हो रही रही के आँखिया रहे आस गिरता अदानी को साफ से नाय फरियाता
25: हई देखा तू सब के ही कुल समस्या बातें एक बेर विगत लंबा समय से नेत्र रोग विशेषज्ञ द्वारा सेवा दिहत आयल डॉक्टर विनोद नीता कंदेल आँखा अस्पताल परासी में जाके चेक करवाला।
2: जी हाँ, हमन के विशेषता आधुनिक प्रविधि फेकू मशीन से मोतियाबिंदु के ऑपरेशन, आँख में मांस उभरल के ऑपरेशन, टेढ़ मेढ़ आँख के विजन थेरापी द्वारा सीधा बनाए के बंद भइल आँच के नली खोलले के साथे ऑपरेशन बाद के जाली लेजर विधि से सफा और दक्ष जनशक्ति से आँख के वीडियो एक्सरे कई के कंप्यूटर प्रविधि द्वारा पावर बिना पावर के चश्मा तुरंत तैयार।
3: समय में आँख जाँच करावल जा और आनहर भइले से बचल जा। नेपाल नेत्र ज्योति संघ डॉक्टर विनोद नीता कंडेल आँखा अस्पताल परासी। फोन 0785201046 और 0785210033।
5: सुन न, खाजा खान जाऊ न, यसो लास्टै भोक लाग्यो भने
25: जान त जाऊ। अलि टिपिकल अनि लोकल मिठो आइटम पाउने ठाउँमा जाऊ न।
5: ए कुरो त्यसो पो, त्यसो भए जाऊ न त आरआर।
6: लोकल कुखुराका विभिन्न आइटम, माछाका परिकार, हाँस तथा खसीको मासुका विभिन्न आइटम, मोमो चाउमिन सहित भेज स्टिक, केराका विभिन्न परिकार, ससेज, भेज तथा नन भेज लगायतका विभिन्न आइटम सहित शान्त सुन्दर वातावरणमा एसी सहितका कोठाको साथमा खाना नास्ता र बासका लागि तपाईँको रोजाईको पोइन्ट नवीन दाईको आरआर सेन्टर पोइन्ट।
25: सम्पर्क आरआर सेन्टर पोइन्ट रामराम 11 जमुआर हुलास अटोक्राफको ठीक अगाडि। मोबाइल 9857046130 र 9804400067। पाठेघर मुखको क्यान्सर विरुद्धको एसपीपी खोप लगाउने सम्बन्धमा स्वास्थ्य कार्यालय नवलपरासीको जरुरी सूचना। यही भाद्र 24 गतेदेखि 26 गतेसम्म नवलपरासीमा रहेका संस्थागत तथा सामुदायिक विद्यालयहरूमा कक्षा 6 अध्ययनरत छात्राहरूलाई विद्यालयमा र विद्यालय बाहिरका 10 वर्षसम्मका किशोरीहरूलाई नजिकको स्वास्थ्य संस्थामा पाठेघरको मुखको क्यान्सर विरुद्धको एसपीपी खोप सञ्चालन हुने भएकाले सम्बन्धित सरकार वालाहरू सबैले खोप अभियानलाई सहयोग गरी यो कार्यक्रम सफल बनाउन अनुरोध गरिन्छ। खोप निशुल्क पाइन्छ, खोप सुरक्षित छ, खोपले जीवन रक्षा गर्दछ। अनुरोधक स्वास्थ्य कार्यालय नवलपरासी, बर्दगार सुस्ता पश्चिम।

0: रेडियो परासी 90.2 मेगाहर्ट्ज प्रगति को संवाहक
1: समाचार गाउँ देखि शहर सम्मको समाचार स्वदेश देखि विदेश सम्मको सही सत्य र निष्पक्ष समाचार
2: सामुदायिक रेडियो परासी मार्फत सामुदायिक रेडियो सुनवल र सामुदायिक रेडियो दाउन्नेबाट पनि एकै साथ
3: प्रत्येक दिन बिहान 5:30 बजे
1: खबर सङ्गालो

0: नमस्कार। अकुराप नवलपरासीमा आबद्ध सामुदायिक रेडियो परासी 90.2 मेगाहर्ज मार्फत सामुदायिक रेडियो सुनवल 90.7 मेगाहर्ज र सामुदायिक रेडियो दाउन्ने 103.4 मेगाहर्जको सहकार्यमा एकैसाथ प्रसारण भइरहेको बिहान 5:30 बजेको खबर सङ्गालोमा सुजता लामाको तपाईँलाई स्वागत छ। आज मिति 2083 साल भदौ महिनाको 27 गते शनिबार भदौ शुक्ल पक्षको प्रतिपदा तिथि तदनुसार सन् 2026 सेप्टेम्बर 12 तारिक आज प्राथमिक उपचार दिवस। खबर सङ्गालो सुरु गरौँ मुख्य मुख्य खबरका शीर्षकहरूबाट।
1: डेंगु रोगबाट बस्नका लागि
0: 31 वर्ष अघि रावल आयोगले अगाडि बढाएको अतिक्रमण सबै जग्गा सरकारको नाममा कायम गर्ने निर्णय, निजी क्षेत्रसँगको सहकार्यलाई थप प्रभावकारी बनाउने प्रधानमन्त्री शाहको भनाई। पश्चिम नवलपरासीको सरावलमा भारतबाट भन्सार छलेर ल्याइएका 1 करोड रुपैयाँ भन्दा बढीको अवैध सामान बरामद, बरामद गरिएका सामान आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय चलान। सरावल गाउँपालिकाको असल अभ्यासमा समविकासलाई जोड, सुशासनदेखि शिक्षा, स्वास्थ्य र पर्यटन प्रवर्धनलाई उच्च प्राथमिकतामा, पहिरोका कारण काली गण्डकी करिडोर अवरुद्ध। र भारतमा आजदेखि सुरु हुने ब्रिक्स सम्मेलनमा चिनिया राष्ट्रपति पनि सहभागी हुने एसिसी प्रिमियर छनौटको फाइनल खेलमा आज नेपाल र युएई खेल्दै। अब सुनौ पूरा खबर। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्च स्तरीय आयोग रावल आयोगको प्रतिवेदन 2052 औल्याएका सम्पूर्ण सरकारी तथा सार्वजनिक जग्गा नेपाल सरकारको नाममा कायम गर्ने निर्णय गरेको छ। मन्त्रालयद्वारा गठित प्रतिवेदन कार्यान्वयन समितिको बैठकले प्रतिवेदन पेश गरेको थियो। उक्त प्रतिवेदनका आधारमा मन्त्रालयले सरकारी तथा सार्वजनिक जग्गा घुसाएको भनी उल्लेख भएका किताबाट घुसाएको भनिएको क्षेत्रफल एकमुष्ट रूपमा कट्टा गरी नेपाल सरकारको नाममा कायम गर्ने निर्णय गरेको हो। त्यसैगरी प्रतिवेदनमा पूरै क्षेत्रफल सरकारी तथा सार्वजनिक जग्गामा परेको भनी उल्लेख भएका किताको एकमुष्ट रूपमा निर्णय गरी नेपाल सरकार कायम गर्न निर्णय गरिएको छ। प्रमुख नापी अधिकृत रमेश गेवाली संयोजक रहेको समितिमा गृह मन्त्रालयका उपसचिव, भौतिक पूर्वाधार मन्त्रालयका उपसचिव, भूमि प्रशासन कार्यालय र नापी कार्यालय, दिल्ली बजारका प्रमुख, स्थानीय तह समन्वय शाखा प्रमुख, भूमि व्यवस्था तथा अभिलेख विभागका शाखा अधिकृत सदस्य र नापी विभागका नापी अधिकृत सदस्य सचिव रहेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले अर्थतन्त्रमा देखिएको चुनौती समाधान गर्न निजी क्षेत्रसँगको सहकार्यलाई थप प्रभावकारी बनाउने बताउनु भएको छ। सिंहदरबारमा उद्यमी तथा व्यवसायीसँग छलफल गर्नुहुँदै उहाँले आगामी लगानी तथा व्यवसाय विस्तारका लागि अनुकूलन वातावरण निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको हो। सो क्रममा प्रधानमन्त्री शाहले उद्योग व्यवसाय सञ्चालनका क्रममा निजी क्षेत्रले भोगिरहेका समस्याका बारेमा जानकारी लिनुभएको छलफलमा सहभागी रासोपाका सांसद विभूषी राणाले जानकारी दिनुभयो। नेपालमा स्वदेशका व्यवसायीहरूले र त्यसै पछि गैरावश्य नेपाली लगानी गर्नुपर्ने भन्दै प्रधानमन्त्री शाहले बाह्य विदेशी तेस्रो लगानी प्राथमिकतामा रहेको बताएको सांसद राणाले बताउनुभयो। व्यवसायीहरूले नेपाली व्यवसायीहरू ठूला पूर्वाधार निर्माणमा सक्षम रहेको र त्यसका लागि नीतिगत तथा कानूनी सुधार आवश्यक रहेको धारणा राखेका थिए। अर्थतन्त्रमा निजी क्षेत्रको 80% योगदान रहेकाले मनोबल उच्च राख्न राज्यले अनुकूल वातावरण बनाउनु पर्नेमा व्यवसायीहरूले जोड दिएको सांसद राणाको भनाइ रहेको छ। त्यस्तै व्यवसायीहरूले आरोप लाग्ने बित्तिकै व्यवसायीलाई पक्राउ गर्ने र थुन्ने परिपाटीले मनोबल घटाएको गुनासो गरेका थिए। निजी क्षेत्रका समस्या, कानून संशोधन र लगानीको वातावरणबारे समीक्षा गर्न प्रधानमन्त्री कार्यालयबाट प्रत्येक 3-3 महिनामा निजी क्षेत्रसँग नियमित छलफल गर्ने समझदारी बनेको सांसद रुवाडाको भनाइ छ। छलफलमा उद्योगी तथा व्यवसायी विनोद चौधरी, पवन गोल्यान, उमेश श्रेष्ठ र चन्द्र ढकाल सहभागी रहनु भएको थियो। अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले बन्द तथा समस्याग्रस्त सरकारी उद्योग सञ्चालनको जिम्मा निजी क्षेत्रलाई नै दिने सरकारको नीति रहेको बताउनु भएको छ। हिजो काठमाडौँमा भएको नेपाल आर्थिक पत्रकार समाजको 28 साधारण सभामा उहाँले सरकार आफैले उद्योग चलाउन थालेको भने निर्माण गरिएको भाष्य गलत भएको बताउनुभयो। अर्थमन्त्री वाग्लेले सरकारी स्वामित्वका उद्योगको सम्पत्ति र दायित्व व्यवस्थापन गरी निश्चित प्रक्रिया पूरा गरेर निजी क्षेत्रलाई हस्तान्तरण गरिने बताउनु भएको हो। उहाँका अनुसार गोरखकाली रबर उद्योग, हेटौडा सिमेन्ट र उदयपुर सिमेन्ट लगायत 7 उद्योग विस्तृत मूल्याङ्कन भएको छ, तर ती उद्योग निजी क्षेत्रलाई दिनुअघि लामो समयदेखि थुप्रिएका ऋण, ब्याज र अन्य आर्थिक दायित्वको व्यवस्थापन गर्नुपर्नेमा उहाँले जोड दिनुभएको छ। त्यस्तै अर्थमन्त्री वाग्लेले नेपाललाई जोखिमपूर्ण देशको सूची बाट बाहिर निकाल्न सरकारले प्रयास गरिरहेको पनि बताउनु भएको छ। सरकारले आफ्नो पक्षलाई बलियो ढङ्गले प्रस्तुत गर्न राष्ट्र बैङ्कका डेपुटी गभर्नर, महान्यायाधिवक्ता कार्यालयका सह महान्यायाधिवक्ता सहित 5-6 टोली नै परिचालन गरिएको र टोली अहिले मलेसियामा रहेर काम गरिरहेको अर्थमन्त्री वाग्लेको भनाइरहेको छ। उहाँले प्राकृतिक विपदबाट भएको क्षति तथा पुननिर्माणका लागि अन्तर्राष्ट्रिय वित्तीय स्रोत परिचालनमा समेत सरकार केन्द्रित रहेको बताउनुभयो। भोटेकोशी र त्रिशुली नदीमा गएको भदौ 10 आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा झण्डै 1.5 लाख नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएको सरकारको प्रारम्भिक आकलन रहेको छ। विनाशकारी बाढीबाट 1.5 लाख नागरिक प्रत्यक्ष रूपमा प्रभावित भएको सुरुवाती आकलन रहेको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ। सिंहदरबारमा हिजो बसेको प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर विकास देवको ले विभिन्न संयन्त्र मार्फत संकलित तथ्याङ्क आधारमा प्रभावित नागरिकको प्रारम्भिक संख्या आकलन गरिएको जानकारी दिनुभयो। उहाँले प्रभावित क्षेत्रबाट उद्धार गरी होल्डिङ सेन्टरमा राखिएका 25 झाडा पखला भएको भेटिएको पनि बताउनुभयो। उहाँका अनुसार स्वास्थ्य सम्बन्धी अरू समस्या अहिले देखा परेको छैन। सचिव देवकोटाले भौगोलिक अवस्था र तापक्रम अनुसार भवन निर्माणको अवधारणा अघि बढाउनु पर्ने र मन्त्रालयले त्यस सम्बन्धी योजनाको तयारी गरिरहेको उल्लेख गर्नुभयो। पुनस्थापना र पुननिर्माणको लागि योजना निर्माण भइरहेको पनि उहाँले बताउनुभयो। यसैबीच प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिले बाढी प्रभावित क्षेत्रका महिला, बालबालिका तथा अन्य जोखिममा रहेका समूहको सुरक्षाका लागि होल्डिङ सेन्टरमा हेल्प डेस्कको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ। समितिको हिजो बसेको बैठकले हेल्प डेस्क राखेर सम्पर्क व्यक्ति तोक्न निर्देशन दिएको सभापति आकृति अवस्थीले जानकारी दिनुभयो। उहाँले विपदको संवेदनशील अवस्थाको दुरुपयोग गर्दै रोजगारी, त्यसै गरी राहत, घर फर्काउने तथा सुरक्षित ठाउँमा पुर्याउने नाममा पीडितलाई प्रलोभन, दबाव र झुटा आश्वासन दिने जोखिम रहेको समेत बताउनुभयो। विशेष गरी रसुवाको बेत्रावती तथा त्रिशुली करिडोर, तिमुरे, खुट्टे खोला, स्याप्रोबेसी, हाकुबेसी र मैलुङ लगायतका क्षेत्रमा होल्डिङ सेन्टरमा रहेका नागरिकको सुरक्षा संवेदनशील रहेको समेत समितिको निष्कर्ष रहेको छ। समितिले महिला, किशोरी, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा अन्य जोखिममा रहेका समूह यौन शोषण, लैङ्गिक हिंसा, दुर्व्यवहार, मानव बेचबिखन तथा अन्य हिंसा र उत्पीडनको जोखिममा पर्न सक्ने भन्दै सुरक्षा र संरक्षणको प्रभावकारी व्यवस्थापन गर्न निर्देशन दिएको हो। समितिले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, लैङ्गिक तथा यौगिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयलाई जोखिममा रहेका समूहलाई लक्षित गरी राहत शिविरमा हेल्प डेस्क सञ्चालन गर्न तथा पालिकामा रहेका महिला सेललाई तत्काल सक्रिय र प्रभावकारी रूपमा परिचालन गर्न पनि निर्देशन दिएको छ। पीडितबाट प्राप्त उजुरी तथा सूचनाको गोपनीयता कायम गर्दै कानुनी सहायता उपलब्ध गराउने र आवश्यकता अनुसार सम्बन्धित निकायमा सुरक्षित रूपमा रिफर गर्ने संयन्त्र सुनिश्चित गर्न पनि समितिले निर्देशन दिएको सभापति अवस्थीले बताउनुभयो। समितिले महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकका सवालमा अध्ययन, अनुसन्धान तथा समन्वयका लागि विषयगत क्लस्टर अनुसार उपसमिति गठन गर्ने निर्णय समेत गरेको छ। उपसमिति दलीय आधारमा गठन गर्ने निर्णय भएको पनि उहाँले जानकारी दिनुभयो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले राइट टू रिकल सम्बन्धी दस्तावेज निर्माण गर्न समिति गठन गरेको छ। पार्टीको भदौ 5 गते बसेको केन्द्रीय कमिटी बैठकको निर्णय अनुसार महामन्त्री विपिन कुमार आचार्यको संयोजकत्वमा 11 सदस्यीय समिति गठन गरिएको हो। पार्टी प्रवक्ता जगदीश खरेलले विज्ञप्ति जारी गर्दै राइट टू रिकल सम्बन्धी दस्तावेज निर्माणका लागि उक्त समिति गठन गरिएको जानकारी दिनुभएको छ। उता गत 21 फागुनको चुनावी समीक्षा र पार्टी पुनर्गठन बारे नेकपा एमालेको शीर्ष तहमै छलफल सुरु भएको छ। प्रतिनिधि सभा निर्वाचनमा ऐतिहासिक पराजय बिहोर्नु परेपछि लामो समय अलमलमा परेको एमाले गत जेठ 30 देखि 19 असारसम्म प्रदेश स्तरीय सुझाव सङ्कलन गरेको थियो। सचिवालय बैठकबाट उपाध्यक्ष रामबहादुर थापा संयोजक र महासचिव शङ्कर पोखरेल सदस्य सचिव रहने गरी कार्यदल गठन गरी सुझाव सङ्कलन गरेको थियो। तर सङ्कलित सुझावलाई समेटेर प्रतिवेदन तयार पार्ने क्रममा नेताहरूले फरक फरक अडान लिएका थिए। महासचिव पोखरेलले तयार पारेको प्रतिवेदनप्रति संयोजक थापा सहमत भएनन्। अन्तत थापाले 39 पृष्ठको अलग्गै प्रतिवेदन तयार पारेपछि हिजो कार्यदलको बैठक बस्यो। अध्यक्ष केपी शर्मा ओलीको कुर्सी खाली राखेर च्यासलमा सुरु कार्यदलको बैठकमा पहिलो दिन नै नेताहरूबीच आफ्नो अडान प्रस्तुत भएका छन्। तपाईँ यति बेला पश्चिम नवलपरासीका 3 सामुदायिक रेडियो मार्फत एकैसाथ प्रसारण भइरहेको समाचारमूलक प्रस्तुति खबर सङ्गालो सुन्दै हुनुहुन्छ। अब एकैछिन विश्राम। विश्रामपछि हामी भारतबाट अवैध रूपमा ल्याइएका 1 करोड बढीका मोबाइल पार्टसहित पिकअप बरामद लगायतका अन्य खबर लिएर उपस्थित हुनेछौँ। रेडियो सुन्दै गर्नुहोला।
1: डेंगू रोगबाट बस्नका लागि सर्वसाधारणमा अनुरोध। डेंगू रोगको महामारी धेरै जसो ठाउँमा प्रकोपको रूपमा फैलदै गएकोले यसको लक्षण देखिना साथ स्वास्थ्य संस्थामा गई उपचार गराइहालौ। लक्षणहरू उच्च ज्वरो आउनु, जोर्नी वा मांसपेशीमा अत्याधिक दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, गिजा नाक मुखबाट रगत बग्नु, शरीर चिलाउने आदि। यसको रोकथामका लागि लामखुट्टेको टोकाईबाट बस्ने, घर आँगनको सरसफाई गर्ने, पानी जम्ने भाँडाहरू, टिन, खाली बट्टा, टायर आदिमा पानी जम्न नदिने गर्नुपर्छ।
2: जनहितमा जारी सन्देश।
0: विश्रामपछि स्वागत छ। तपाईँ अहिले सामुदायिक रेडियो परासी, रेडियो सुनौल र रेडियो दाउन्नेबाट एकैसाथ प्रसारण भइरहेको खबर सङ्गालो सुन्दै हुनुहुन्छ। अब बाँकी खबर। पश्चिम नवलपरासी प्रहरीले भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याइँदै गरेका करिब 1,14,84,000 रुपियाँ बराबरका मोबाइल पार्टसहित पिकअप गाडी बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार हिजो बिहान सराउल गाउँपालिका साथ स्थित भन्सार टोलमा अवैध रूपमा भारतबाट नेपाल ल्याइ LU-3-39-39 नम्बरको पिकअप गाडीमा लोड गरिएको अवस्थामा विभिन्न मोबाइल पार्ट्स बरामद गरिएको हो। इलाका प्रहरी कार्यालय महेशपुरबाट खटिएको प्रहरी निरीक्षक सहितको टोली र सशस्त्र प्रहरी बल BOP भुजवाबाट खटिएको संयुक्त टोलीले शङ्का लागेर गाडी जाँच गर्ने क्रममा सामान फेला परेको प्रहरीले जनाए। बरामद सामानमा सेतो रङको इयरपोड्स 1,755 पिस, कालो रङको इयरपोड्स 539 पिस, कालो टेम्पर ग्लास 3,800 पिस, सेतो टेम्पर ग्लास 4,500 पिस र मोबाइल कभर 930 पिस रहेका छन्। त्यसै गरी 1 बोरा प्लास्टिक र पिकअप गाडी समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बरामद सामानको अनुमानित मूल्य 94,84,000 रुपैयाँ र पिकअप गाडीको मूल्य 20 लाख रुपैयाँ गरी जम्मा 1,14,84,000 बराबर रहेको छ। बरामद गाडी र सामानलाई आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालय बुझाउने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी एवं DSP मदन थापाले जानकारी दिनुभयो। सराउल नवलपरासीको सराउल गाउँपालिकाले आन्तरिक सुशासन, पर्यटन, भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाइलाई प्राथमिकतामा राख्दै सम विकासको उदाहरणा अनुसार विकास अभियान अघि बढाएको छ। गाउँपालिकाले सेवा प्रवाहलाई पारदर्शी र नागरिक मैत्री बनाउन दैनिक सेवा प्रवाहको अवस्था समेत सामाजिक सञ्जाल मार्फत सार्वजनिक गर्दै आएको छ। गाउँपालिकाले कार्यपालिका बैठकका निर्णय सार्वजनिक गर्ने असल अभ्यासलाई निरन्तरता दिँदै स्थानीय तहको काम कारवाहीमा क्षेत्रमा पारदर्शिता र जवाफदेहिता कायम गर्ने प्रयास गरेको छ। स्वास्थ्यतर्फ विभिन्न सूचकका आधारमा उत्कृष्टता हासिल गर्दै सरावल गाउँपालिका जिल्लामै दोस्रो हुन सफल भएको छ। गाउँपालिकामा 1500 अस्पतालका लागि 2 बिघाको भोगाधिकार प्राप्त गरी निर्माणका लागि टेन्डर र निर्माण व्यवसायीसँग सम्झौता गरी आगामी असोजको पहिलो सातामै शिलान्यास गर्ने तयारी गरिएको छ। पर्यटन प्रवर्धनलाई समेत गाउँपालिकाले प्राथमिकतामा राखेको छ। सम्भावित पर्यटकीय क्षेत्रको पहिचान गरी तिनको विकास र प्रवर्धनको लागि पहल भइरहेको गाउँपालिकाले जनाएको छ। वडा नम्बर 1 रजहुवा वनवाटिका, वडा नम्बर 2 थारू सांस्कृतिक पार्क र ककरपत्त नगर, वडा नम्बर 4 मधेस सांस्कृतिक पार्क तथा वडा नम्बर 5 धन पोखरा परिया पर्यटन क्षेत्रको नामाकरण तथा विकासको लागि पहल भइरहेको छ। भौतिक पूर्वाधारतर्फ गाउँपालिकाको प्रमुख प्रशासकीय भवन निर्माणाधीन अवस्थामा रहेको छ। भवनको निर्माणको लागि 19 कट्ठा जग्गा भोगाधिकार प्राप्त गरिएको र सम्भवत चालु आर्थिक वर्षभित्रै निर्माण सम्पन्न हुने जनाइएको छ। वडा नम्बर 6 र 7 जग्गा प्राप्त गरी वडा कार्यालय भवन निर्माण सम्पन्न भई आफ्नै भवनबाट सेवा प्रवाह सुरु भएको छ। त्यस्तै सरावल 3 स्वास्थ्य चौकी भवनबाट सेवा प्रवाह सुरु भएको छ भने वडा नम्बर 4 र 7 नयाँ स्वास्थ्य संस्थाका भवनबाट पनि चालु आर्थिक वर्षमै सेवा प्रवाह सुरु गर्ने तयारी रहेको छ। वडा नम्बर 3, 4 र 7 नयाँ स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न भएका छन्। गाउँपालिकाले खानेपानी तथा सरसफाइका क्षेत्रमा पनि काम अघि बढाएको छ। सराव 4 पटनी खानेपानी आयोजना अन्तर्गत घरधुरीमा 1 घर 1 धारा निर्माण गरिएको छ। धनेवा खोलाको करिब 377 मिटर क्षेत्रमा सरसफाई तथा बाँध मर्मत गरिएको छ। सबै वडामा नमुना माटो परीक्षण गरिएको छ भने कृषि विद्युतीकरणतर्फ करिब 3344 मिटर काम सम्पन्न गरिएको गाउँपालिकाले जनाएको छ। स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने क्रममा डाक्टर विनोद निता कण्डेल आँखा अस्पताल परासीको सहकार्यमा पालिकाभित्रका 150 जनाको निशुल्क मोतीबिन्दुको शल्यक्रिया गरिएको छ। एकीकृत स्वास्थ्य शिविर सञ्चालन गर्नुका साथै 275 जना बालिकाको बालिका बिमा गरिएको र 50 जना ग तथा घ वर्गका अपाङ्गता भएका व्यक्तिलाई निशुल्क स्वास्थ्य बिमा गरिएको छ। रोजगारी तथा उद्यमशीलता प्रवर्धनको लागि मेटपाबाट 17 जना र गाउँ पालिकाबाट 18 जना गरी 35 जना नयाँ उद्यमी सृजना गरिएको छ। शिक्षा क्षेत्रतर्फ 10 दिने मोन्टेसोरी तालिम सञ्चालन गरिएको छ भने संघ प्रदेश र स्थानीय तहका नियमित कार्यक्रम समेत सञ्चालन हुँदै आएका छन्। वातावरण संरक्षणतर्फ गाउँपालिकाले 10,000 नयाँ बिरुवा वृक्षारोपण गर्नुका साथै 400 मिटर तारजाली लगाएर सार्वजनिक जग्गा संरक्षण गरेको छ। यसअघि पूर्वाधार शिक्षा स्वास्थ्य उद्यमशीलता खानेपानी वातावरण संरक्षण तथा पर्यटनलाई एकसाथ अघि बढाउँदै गाउँपालिकाले समग्र र सन्तुलित विकासको आधार तयार गर्ने प्रयास गरिरहेको छ। कालीगण्डकी करिडोर पहिरोका कारण अवरुद्ध भएको छ। गुल्मीको हर्मीचौर पूर्ति घाट सडक खण्डको काली गण्डकी गाउँपालिका वडा नम्बर 2 राक्षेमा सडक माथिबाट पहिरो खसेका कारण सडक अवरुद्ध भएको हो। काली गण्डकी गाउँपालिका उपाध्यक्ष मन्जु दर्लामीका अनुसार सडक माथिबाट राक्से र होस्मादी खोला नजिकै ढुङ्गासहितको पहिरो खसेका कारण हिजोदेखि सडक अवरुद्ध भएको हो। सडक खुलाउनका लागि प्रयास भइरहेको दर्लामीले बताउनुभयो। सडक खुलाउन समय लाग्न सक्ने भएकाले वैकल्पिक सडकको प्रयोग गर्न उहाँले आग्रह समेत गर्नुभयो। सडक अवरुद्ध हुँदा लामो तथा छोटो दूरीका सवारीहरू चल्न सकेका छैनन् भने यात्रुहरू अलपत्र परेका छन्। उक्त सडक खण्डको करिडोरमा सामान्य पानी परे पनि सडक अवरुद्ध हुँदै आउने गरेको छ। निर्माणको करिब अन्तिम चरणमा रहेको बुटौल नारायणगढ सडक खण्ड अन्तर्गत बर्दघाट बजारको व्यस्त सडक क्षेत्रमा सडक किनारामा स्टिल रेलिङ निर्माण गर्ने कार्य रोक्न र पुनर्विचार गर्न बर्दघाट उद्योग वाणिज्य संघले माग गरेको छ। संघका अध्यक्ष लेखनाथ नेउपाने शर्माले बुटौल नारायणगढ सडक आयोजना